नै पनि आन्तरिक उडानहरू समयमा नहुँदा यात्रुहरूले शास्ति खेप्दै आइरहेका छन्। हवाई भाड़ा पनि बढ़ेको छ। केही विमानस्थलहरूको पूर्वाधार विस्तार भए पनि यात्रु संख्या निरन्तर ओह्रालो लागिरहेको छ, जसका कारण उडान पनि कटौती भएका छन्। केही विमानस्थलहरूको पूर्वाधार विस्तार नहुँदा ठूला जहाजले उडान भर्न नसक्दा हवाई पूर्वाधार यात्रु सर्वसाधारणहरूको पहुँचभन्दा बाहिर पुगेको छ। सहज, सुलभ र नियमित उडानमा सरकारको ध्यान नजाँदा वर्षा शुरू भएसँगै आम नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। सुदूरपश्चिमेलीलाई चकस छ। सुदूरपश्चिम प्रदेशका बासिन्दालाई काठमाडौँ लगायत देशका अन्य भूभागमा हवाई मार्गबाट जान निकै चकस छ। सबै विमानबाट उडान नहुँदा र महँगो भाड़ाका कारण हवाई सेवा सर्वसाधारणको पहुँच बाहिर रहेको छ। यस्तै लुम्बिनी प्रदेशको राजधानी नियमित उडान सेवाबाट वञ्चित छ। प्रदेश राजधानी दाङको तुलसीपुर मा विमानस्थल छ, तर नियमित सेवा नहुँदा विशिष्टदेखि सर्वसाधारणसम्म हवाई यात्राका लागि भैरवा र नेपालगंज विमानस्थल जानुपर्दछ। त्यस्तै मधेस प्रदेशमा सञ्चालनमा रहेका तीनवटा विमानस्थलले यात्रु पूर्वाधार र सेवा विस्तारका दृष्टिले फरक फरक चुनौती झेलिरहेका छन्। त्यस्तै कोशी प्रदेशका पहाड़ी जिल्लामा रहेका अधिकांश विमानस्थल कालोपत्रे भइसकेका छन्। विमानस्थल कालोपत्रे र सुविधा सम्पन्न हुँदै गए पनि उडान भने घट्दो छ। आजको नागरिक दैनिकमा हवाई उडान सर्वसाधारणको पहुँच बाहिर शीर्षकमा खबर छापिएको छ।

वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभी ले ल्याएको छ 2+3 वर्ष को वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब पितृ पृष्ठका खबर। पाठ्यक्रम विकास केन्द्रले विद्यालय शिक्षामा बाल बालिकाको सिकाइ स्तर अभिवृद्धि गर्ने उद्देश्यले विद्यार्थी केन्द्रित युवा मैत्री पाठ्यक्रम परिमार्जन गर्ने तयारी अगाडि बढ़ाएको छ। सरकारले 2076 सालमा राष्ट्रिय पाठ्यक्रम प्रारूप स्वीकृत गरी कार्यान्वयन गरे यता पाठ्यक्रम परिमार्जन भएको छैन। पाँच पाँच वर्षमा देशको बदलिदो समय र परिस्थिति अनुसार पाठ्यक्रम परिमार्जन गर्नुपर्ने व्यवस्था छ। पछिल्लो समय बालिन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेपछि मन्त्री परिषदको निर्णयबाट शिक्षा क्षेत्र दुई दिन विदाको निर्णय र प्राथमिक कक्षासम्म आन्तरिक परीक्षा बन्देजको नयाँ नीति कार्यान्वयन भएको छ।
2: कानून संकायको तीन वर्षे एलएलबी कार्यक्रममा क्याम्पस पिछे भर्ना लगायतका शिक्षण शुल्क फरक फरक रहेको पाइएको छ। त्रिभुवन विश्वविद्यालयको आंशिक क्याम्पसहरूमा नै शुल्क तीन गुणासम्म फरक परेपछि विद्यार्थीले असन्तुष्टि जनाएका छन्। विभिन्न क्याम्पसबाट प्राप्त सूची अनुसार भक्तपुर बहुमुखी क्याम्पसमा सबैभन्दा बढ़ी 41,300 भर्ना शुल्क तोकिएको छ। सबैभन्दा थोरै शुल्क महेन्द्र बहुमुखी क्याम्पस धरानमा 9,500 रहेको छ।
1: कृत्रिम बौद्धिकता एआईको प्रभावकारी प्रयोगले नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सजिलो हुने विज्ञहरूले औंल्याएका छन्। नेपाली स्थित अमेरिकी दूतावासको सहयोगमा इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्यूट र आद्यान्त एडभाइजरीले भरतपुरमा शुक्रबार आयोजना गरेको एआई तयारी मार्फत नेपाली उद्यमी सशक्तिकरण विषयको संवादमा वक्ताहरूले उद्यमको सफलता बढ़ाउन एआईले महत्वपूर्ण भूमिका खेल्ने बताएका हुन्।
2: राष्ट्रिय गौरवको आयोजना अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार आयोजनामा प्रयोग हुने उच्च गुणस्तरको रोडा गिटी आपूर्ति रोकिएपछि विमानस्थलभित्र भइरहेको निर्माण कार्य ठप्प भएको छ। आपूर्तिकर्ताको ललितपुरको गोदावरी नगरपालिकासँगको विवाद, अदालतको आदेश र त्यसको कारण नहुँदा निर्माण सामग्री आपूर्ति रोकिएको हो।
1: नेपालमा पछिल्ला तीन दशकमा स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति विदेश हुने क्रम बढ़िरहेको छ। चिकित्सा शिक्षामा निजी क्षेत्रको विस्तारले चिकित्सक उत्पादनमा वृद्धि भए पनि नेपालमा टिकाई राख्न सकिने अवस्था छैन।
2: गणेश नेपालीको आत्मदाह प्रकरणलाई लिएर प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले सरकारको जवाफदेता खोज्दै प्रश्न उठाएका छन्। राष्ट्रिय सभामा भने प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा नै माग गरिएको छ।
1: समयमै निर्माण काम नसक्ने दुईवटा निर्माण कम्पनी तीन वर्षका लागि कालो सूचीमा परेका छन्। झापाको कन्काई पुल निर्माणको संयुक्त ठेक्का लिएका पप्पू महादेव खिम्तीलाई 14 वर्षसम्म पनि पुल नबनाएपछि कालो सूचीमा राखिएको हो।
2: कैलालीको गेटा स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने भएको छ। मन्त्री परिषदले स्वीकृति दिएसँगै सुदूरपश्चिम प्रदेशमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको विस्तारका लागि नयाँ अध्याय शुरू भएको हो।
1: लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 असार 25 गतेसम्म कुल बजेटको 67.18% खर्च गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश लेखा नियन्त्रक कार्यालयले प्रारम्भिक विवरण अनुसार 38.91 अर्ब रूपियाँको कुल बजेट मध्ये 26 अर्ब मात्र खर्च गरेको जनाएको हो।
2: प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि विनियोजन गरिएका मध्ये करिब 12.5 अर्ब रूपियाँ खर्च गर्न सकेन। यो सुदूरपश्चिम प्रदेश सरकारको खबर हो। सुदूरपश्चिम प्रदेश सरकारको विकासका लागि विनियोजित बजेट नै कम हुन्छ, त्यसमाथि छुट्याइएको बजेट पनि खर्च हुन सकेको छैन।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। युरोपेली संघ ईयूले सामाजिक सञ्जालमा बालबालिकाको पहुँचमा कडाई गर्ने तयारी गरेको छ। यसका लागि युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेन लेयनलाई विज्ञ समूहले 13 जुलाईमा सिफारिस बुझाउने कार्यक्रम रहेको छ। भोन डेन लेयनले सामाजिक सञ्जालले बालबालिकामाथि पार्ने प्रभावलाई गम्भीर रूपमा लिनुपर्ने बताइन्। विज्ञ समूहको प्रतिवेदनले नाबालिगको सामाजिक सञ्जाल पहुँच सीमित पार्ने सिफारिश गर्ने अपेक्षा गरिएको छ। 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने अस्ट्रेलिया विश्वकै पहिलो देश बनेपछि डेनमार्क, ग्रीस, स्पेन लगायतका युरोपेली मुलुकहरूले पनि यस्तै नीति अपनाउने तयारी गरेका छन्।
2: अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गतको रोमाञ्चक दोस्रो क्वार्टर फाइनल खेलमा बेल्जियमलाई 2-1 गोल अन्तरले पराजित गर्दै स्पेन सेमी फाइनलमा प्रवेश गरेको छ। लस एन्जलस स्टेडियममा शनिबार भएको कड़ा प्रतिस्पर्धामा स्पेनले खेलको अन्तिम समयमा निर्णायक गोल गर्दै ऐतिहासिक जीत हासिल गरेको हो। यस जीतसँगै स्पेनले सन् 2010 पहिलो पटक विश्वकपको सेमी फाइनलमा पुग्ने 16 वर्ष।
3: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 MHz सधैँ सुन्नुहोला।
4: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
5: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाइ खोल्ने,
5: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
5: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा,
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
6: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295-62-320 र 98-40-50-541।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पत्र नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
10: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 MHz।
2: ताजा खबरमा प्रमुख खबरका शीर्षकहरू।
3: कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढ़ी, सुकुम्बासीको विचल्ली। आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने। देशभर एलनिनोको प्रभाव पर्ने सम्भावना। हिमनदीमा आकस्मिक बाढ़ीको जोखिम रहेकाले सतर्क रहनुपर्ने।
2: गणेश नेपालीको परिवारलाई रोजगारी र सन्तानलाई निशुल्क शिक्षाको व्यवस्था गर्ने महानगरको घोषणा। घटनाको सत्य पत्ता लगाउन सरकारद्वारा छानबिन समिति गठन। प्रधानमन्त्री सहार ऊर्जा उत्पादक बीच विद्युत व्यापार बढ़ाउने विषयमा छलफल।
3: निरन्तर फैलिँदै बर्ड फ्लू, 1.5 खर्बको पोल्ट्री उद्योग जोखिममा। गोलभेडाले मूल्य नपाउँदा पाथरका किसान चिन्तित। पहाड़मा आँप खेतीबाट लाखौं कमाउँदै जाजरकोटका किसान।
2: 1 करोड़ महिला तथा बालिकाले मानवीय सहायता गुमाएको संयुक्त राष्ट्रसंघको भनाई। अमेरिका र इरान बीच फेरि सैन्य तनाव बढ़्यो। इटलीमा श्रीलंकाली सुरक्षा टोली परिचालन।
3: र बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्वकपको सेमी फाइनलमा। आज राति नर्वे र इंग्ल्याण्डको खेल हुने। T20 अन्तर्राष्ट्रिय क्रिकेटमा भारत 9 विकेटले पराजित।
4: कैयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: ताजा खबरको सबैभन्दा शुरूमा, कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढ़ी, सुकुम्बासीको विचल्ली भएको प्रसंग।
2: अविरल वर्षापछि बागमती नदीमा आएको बाढ़ीले कीर्तिपुर स्थित होल्डिङ सेन्टर डुबाउँदा त्यहाँ आश्रित लिइरहेका सुकुम्बासीहरू समस्यामा परेका छन्। बाढ़ीको पानी होल्डिङ सेन्टरमा पसेपछि स्थानीय बासिन्दा ज्यान जोगाउन कीर्तिपुरको मुख्य सड़कतर्फ निस्किएका हुन्। घटनास्थलमा सुरक्षाकर्मी ढुंगासहित पुगेर उद्धार कार्य गरिरहेका छन्। होल्डिङ सेन्टरमा बस्दै आएका राजकुमार माझीका अनुसार करिब 1.5 घण्टादेखि बाढ़ीको पानी पसेर पूरा क्षेत्र जलमग्न भएको छ। सरकारले नदी किनारका जोखिमयुक्त बस्ती हटाएर बाढ़ीबाट सुरक्षित राख्ने उद्देश्यले सुकुम्बासीलाई होल्डिङ सेन्टरमा राख्दै आएको थियो। तर यसपटक त्यही होल्डिङ सेन्टर नै बाढ़ीले डुबानमा परेपछि त्यहाँ आश्रित परिवारहरू थप जोखिममा परेका हुन्। उद्धार कार्य जारी रहेको छ भने प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जनाइएको छ। यसैबीच आज देशका अधिकांश स्थानमा मेघगर्जन चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ भने केही स्थानमा भारी वर्षा पनि हुन सक्ने सम्भावना छ। दिउँसो हिमाली क्षेत्रका केही स्थान, पहाड़ी क्षेत्रका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी क्षेत्रका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका 1-2 स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। यसै गरी गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी क्षेत्रका केही स्थानमा तथा कोशी प्रदेशका पहाड़ी र गण्डकी तथा लुम्बिनी प्रदेश तराईका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। मौसमविदले भारी वर्षा हुन सक्ने क्षेत्रका वासिन्दालाई सतर्क रहन, नदी नाला आसपास उच्च सावधानी अपनाउन तथा पहाड़ी क्षेत्रमा पहिरो र तराईका क्षेत्रमा डुबानको जोखिमलाई ध्यानमा राख्न समेत आग्रह गरेका छन्। यस वर्षको मनसूनमा लामो सुक्खापछि 81 अत्यधिक वर्षा हुन सक्ने भन्दै मौसमविदले हिन्दू कुश हिमाल क्षेत्रमा बाढ़ी, पहिरो र हिमताल फुट्ने जोखिम रहेको चेतावनी दिएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार समग्र वर्षा सामान्य भन्दा कम हुन सक्ने भए पनि एल निनोको प्रभावले छोटो समयमा भारी वर्षा हुन सक्ने सम्भावना छ। बढ़दो तापक्रमका कारण हिमनदी पग्लिँदा नदीको बहाव बढ्ने र जोखिममा थप बढ़न सक्ने विज्ञहरूको भनाई छ। सीआईएमसँग कुरा गर्दै त्रिवी इन्जिनियरिङ अधीन संस्थान पुल्चोक क्याम्पसका जलस्रोत विषयका प्राध्यापक डाक्टर विष्णु पाण्डेले भन्नुभयो,
5: मैले अघि नै जुन कुरा अगाडिको बाढीका संकेतमा कुरा गरेँ नि, पानी परेर मात्रै बाढी आउँछ भन्ने बुझाइ भने आधा बुझाइ हुन्छ, पानी नपर्दा एकदमै काहीँ टन्टलापुर घाम लागे बेला पनि बाढी आउन सक्छ। त्यसका संकेत चाहिँ बिस्तारै पानी बढ्दै जाने तर चाहिँ बिहान नभएर दिउँसो 12-1 बजे पछाडि आउने खालका अथवा 3-4 बजीसम्म त्यो हिम श्रृङ्खला भएको ठाउँबाट कति टाढा छ दूरी भन्ने अनुसार भन्ने चाहिँ त्यस्ता पानी त्यो समयमा यस्ता बाढी आउन सक्ने सम्भावना रहन्छ, किनकि हिउँ पग्लेर त्यसबाट पानी भएर अनि त्यो लामो यात्रा तय गर्दै गर्दै आउने विषय भयो नि त। र त्यसलाई थाहा पाउन बिस्तारै बिस्तार बिस्तार पानी बढ्दै जाने जुन चाहिँ क्लियर वाटर भन्छौँ, धमिलो पानी भन्दा नि सङ्लो पानी नै तर बिस्तार बिस्तार बढ्दै बढ्दै गइरहेछ भने त्यो चाहिँ हिम नदी बाट हिउँ पग्लेर आएको बाढी हुन सक्छ भन्ने गर्न सकिन्छ। त्यो चाहिँ बिहान 10-11 बजीसम्म आउँदैन, त्यो चाहिँ दिउँसो अनि अलि त्यस्तो खालेलाई चाहिँ त्यसको संकेत हुन सक्छ।
6: त्यस भए हिमाल छेउछाउका बस्तीहरू हुन्छ नि, उहाँले चाहिँ कस्तो खालको पूर्व तयारी अथवा सतर्कता हुन्छ नि अपनाउन
5: सक्छ? पसिना हामीले थामे होइन, मुस्ताङतिरको कि मनाङको एउटा उसमा हेऱ्यो भने पानी नै नभएर पनि ठुलो बाढी आएको त्यस्तो त्यस्तो खालका केसहरू हुन्छन्। अब यो चाहिँ मैले अघि नै भनेकै कुरालाई फेरि जोडे, यो जोखिम जहिले पनि हुन्छ। हामी खोलाको बहाव क्षेत्र अथवा ऐतिहासिक भनौँ लामो अनुभव त्यो ठाउँमा भएको आधारमा एकदमै ठुल्ठुलो बाढी आए बेलामा काँसमर पानी आउँथ्यो खोलामा भन्ने कुराको जानकारी दिएर ती ठाउँमा हामीले जाने त्यो खोलामा छिर्ने प्रयास गरिएन र त्योभन्दा टाढा राख्यो भने उत्तम उपाय भनेको यही हो जस्तो लाग्छ।
3: काठमाडौँ महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास पछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका 25 वर्षीय गणेश नेपालीको परिवारलाई रोजगारी मानवीय सहयोग तथा उहाँका सन्तानलाई निशुल्क शिक्षाको व्यवस्था गर्ने घोषणा गरेको छ। महानगरका प्रवक्ता नवीन मानन्दरद्वारा हस्ताक्षरित विज्ञप्तीमा परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने विषयमा कार्यपालिकाको बैठकबाट कानूनी प्रक्रिया अनुसार निर्णय गरिएको बताउनुभयो। महानगरले परिवारका सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने र सन्तानको शिक्षाको जिम्मेवारी समेत लिने प्रतिबद्धता जनाएको छ। साथै यस कठिन घड़ीमा सबैलाई संयमित र धैर्यवान रहन आग्रह गरिएको छ। घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयले समिति गठन गर्ने निर्णय गरेको जानकारी दिँदै महानगरले छानबिन प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। छानबिनबाट प्राप्त सुझाव र निष्कर्षका आधारमा आवश्यक सुधारात्मक तथा जिम्मेवारीपूर्ण कदम चालिने पनि विज्ञप्तीमा उल्लेख रहेको छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहले स्वतन्त्र ऊर्जा उत्पादकहरूसँग भेट गर्दै विद्युत व्यापार प्रसारण पूर्वाधार लगानी तथा नीतिगत सुधारका विषयमा विस्तृत छलफल गर्नुभएको छ। सरकारको नेतृत्व सम्हालेको 100 दिनपछि प्रधानमन्त्री शाहले निजी क्षेत्रसँगको संवादलाई निरन्तरता दिने क्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका पदाधिकारीसँग भेटवार्ता गर्नुभएको हो। छलफलमा ऊर्जा व्यापारको विस्तार, विद्युत उत्पादन वृद्धि, प्रसारण लाइन निर्माण र ऊर्जा क्षेत्रमा देखिएका समस्या समाधानबारे विशेष रूपमा चर्चा भएको थियो। इपानका वरिष्ठ उपाध्यक्ष उत्तम भुन लामाका अनुसार प्रधानमन्त्रीसँग करिब 1.25 घण्टा ऊर्जा क्षेत्रका विविध विषयमा छलफल भएको बताउनुभयो। विद्युत उत्पादन, प्रसारण लाइन, लाइसेन्स, विद्युत व्यापार, डाटा सेन्टर तथा सरकारको 30,000 मेगावाट उत्पादन लक्ष्य कार्यान्वयनका चुनौतीबारे विस्तृत रूपमा कुराकानी भएको उहाँले बताउनु भएको छ। प्रधानमन्त्री शाहले ऊर्जा क्षेत्रका समस्या समाधानका लागि ऊर्जा मन्त्री मन्त्रालयका अधिकारी तथा नेपाल विद्युत प्राधिकरणसँग आवश्यक समन्वय गरेर निकास खोज्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ। छलफलका क्रममा इपानले प्रधानमन्त्रीलाई 47 बुँदे माग तथा सुझाव समेत बुझाएको छ। यसमा विद्युत खरिद सम्झौता खुलाउने, अन्तिम व्यापार व्यावसायिक उत्पादन मिति, प्रसारण पूर्वाधार विस्तार, नीतिगत तथा कानूनी सुधार, लगानी मैत्री वातावरण, ऊर्जा व्यापार र विद्युत व्यवस्थापन लगायतका विषयहरू समावेश गरिएको छ।
3: नेपालमा बर्ड फ्लूको संक्रमण फेरि तीव्र रूपमा फैलिन थालेपछि करिब 1.5 खर्ब रूपियाँ लगानी रहेको पोल्ट्री उद्योग गम्भीर जोखिममा परेको छ। यसले कुखुरा पालक व्यवसाय, खाद्य सुरक्षा र राष्ट्रिय अर्थतन्त्रमा समेत असर पार्न थालेको छ। पशु सेवा विभागका अनुसार यस वर्षको संक्रमण विगत भन्दा बढ़ी जटिल देखिएको छ। कोशी प्रदेशको मोरङबाट शुरू भएको प्रकोप अहिले काठमाडौँ उपत्यका सहित 11 जिल्लामा फैलिसकेको छ। कमजोर जैविक सुरक्षा, जंगली चराको आवागमन र सावधानीको कमीका कारण संक्रमण तीव्र बने बनेको विज्ञहरूको भनाइ छ। बर्ड फ्लूको त्रासका कारण कुखुराको मासु र अण्डाको माग पनि घट्न थालेको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघका अनुसार काठमाडौँ उपत्यकामा कुखुराको मासुको खपत 20-30% घटेको छ। सामान्य अवस्थामा दैनिक करिब 3,00,000 केजी मासु खपत हुने उपत्यकामा अहिले 60,000-90,000 किलोसम्म माग घटेको जनाइएको छ। संक्रमण नियन्त्रणका लागि प्रभावित फार्ममा लाखौं पंक्षी नष्ट गर्नु परेको छ, जसका कारण किसानले ठूलो आर्थिक क्षति बेहोर्नु परेको छ। व्यवसायीहरूले प्रभावकारी निगरानी, जैविक सुरक्षा मापदण्डको कड़ाई र किसानलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। विशेषज्ञहरूले बर्ड फ्लू पशु पंक्षीमा देखिने संक्रामक रोग भएकाले अफवाहमा विश्वास नगरी सम्बन्धित निकायको स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरेका छनृ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा जाजरकोटको पहाड़मा आफको बगैंचा लाखौं कमाउँदै किसान
1: तरकारीको बीचमा फेरि गहुँ रोपिदिन्छौ खानालाई अब अलिकति लगाउँछौ अनि आधा लगाउँछौ त्यो 25-30 हजार तरकारीबाट हुन्छ अहिले खोर्सानी भेन्टाहरूबाट 20-25 हजार भइरहेको छ अझै खोर्सानी टिप्दै बेच्दै गर्छौ भेन्टा पनि फल्दैछन् बेच्ने सुरु भएको
2: गोलभेडाले मूल्य नपाउँदा 5 थरका किसान चिन्तित लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो
4: हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल
5: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब साझा खबरमा बाँकी खबर
0: पाँचतरमा उत्पादित गोलभेडाले उचित मूल्य नपाउँदा किसानहरू आर्थिक समस्यामा परेका छन् उत्पादक लागत बढ़दै गए पनि बजारमा प्रति किलो 15-17 रूपियाँमै बिक्री गर्नुपर्ने अवस्था आएपछि उनीहरू घाटा बेहोर्न बाध्य भएका हुन् किसानका अनुसार गोलभेडाको उत्पादन लागत उठाउन प्रति किलो कम्तीमा 30 रूपियाँ मूल्य आवश्यक पर्छ तर बजारमा अपेक्षा अनुसार कम मूल्य पाएपछि लगानी समेत उठाउन कठिन भएको उनीहरूको गुनासो छ उता व्यवसायीका अनुसार झापा मोरङ र सुनसरीका बजारमा बाहिरी जिल्लाबाट गोलभेडाको आपूर्ति बढ़ेका कारण स्थानीय उत्पादनको मूल्य घटेको छ यसले पाँचथरका किसानलाई प्रत्यक्ष रूपमा असर परेको छ पाँचथरको फिलिङ नगरपालिका हिलीवाङ हाङ गाउँपालिका र याङवरक गाउँपालिकामा व्यावसायिक रूपमा गोलभेडा खेती हुँदै आएको छ पहिलो सिजनको उत्पादनले उचित मूल्य नपाएपछि आगामी सिजनमा बजार सुधार हुने आशा किसानहरूले लिएका छन्
2: गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौं सवारी साधन जाम हुने दाउने क्षेत्रमा भने यस वर्ष भने सहज भएको छ नारायणघाट बुटवल सड़क विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि वर्खाको समयमा समेत यस क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको हो गत वर्ष दाउने क्षेत्रमा लामो जाम लाग्ने गरेको थियो विशेष गरी वर्खा र हिउँदमा हजारौं यात्रीले घण्टौं सड़कमै बस्नुपर्ने अवस्था थियो तर यस वर्ष सड़कको अधिकांश भाग कालोपत्रे भई निर्माण अन्तिम चरणमा पुगेपछि यात्रुले त्यस्तो शास्ति भोग्नु परेको छैन नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिका दुई अन्तर्गत पर्ने दाउने क्षेत्र 2081 साउन 1 गतेदेखि 2082 असार 32 गतेसम्म 63 पटक अवरूद्ध भएको तथ्याङ्क रहेको छ तर यस वर्ष त्यो अवस्था हटेको छ दैनिक रूपमा यही सड़क प्रयोग गर्ने स्थानीयवासी तथा चालकहरूले पनि यस वर्षको अवस्था विगत भन्दा फरक रहेको बताएका छन् गत वर्षको तुलनामा यस वर्ष दाउने क्षेत्रमा सवारी व्यवस्थापन सहज भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो नारायणघाट बुटवल सड़क आयोजना पूर्वी खण्डका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले मुख्य सड़कको कालेपत्रे र कंक्रीट ढलान सम्पन्न भएसँगै यात्रा सहज भएको बताउनुभयो
0: नेपाली कंग्रेसले प्रतिनिधि सभाको नयाँ नियमावलीका केही व्यवस्था खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। कांग्रेसले हिजो दर्ता गरेको रिटमाथि संवैधानिक इजलासमा छलफल गर्न सर्वोच्चले असार 31 गतेका लागि पेशी तोकेको छ। संविधानसँग बाँझिनी गरी नियमावलीलाई ऐनभन्दा माथि राखिएको, राष्ट्रिय सभाको अधिकार क्षेत्रलाई हस्तक्षेप गरिएको, नियमावलीको नियम 140(11), नियम 259, संविधानको धारा 274(8)सँग बाझिएको दावी गर्दै कांग्रेसले ती व्यवस्था खारेज गर्न माग गरेको छ। जेठ 17 गते पारित प्रतिनिधि सभा नियमावली 2083 कंग्रेसले त्यस बेला नै आपत्ति जनाउँदै थप छलफलका लागि समितिमा पठाउन माग गरेको थियो, तर सभामुख डोलप्रसाद अरियालले मसौदालाई समितिमा लैजानुपर्ने विषय नरहेको भन्दै प्रक्रिया अघि नबढ़ाउनु भएको बताइएको छ।
2: भक्तपुर स्थित हनुमन्ती खोलामा पानीको बहाव निरन्तर बढ़िरहेकाले नदी तटीय क्षेत्र र डुबानको जोखिममा रहेका स्थानीय वासिन्दाहरूलाई विहान समय उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाले गए राती सूचना जारी गर्दै हनुमन्ती खोलामा बाढ़ीको सतह बढ़ने क्रम जारी रहेको जानकारी दिएको थियो। नदीको जलसतह लगातार बढ़िरहेकाले खोला आसपासका होचा ठाउँ तथा विगतमा डुबान भइरहने क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सजगता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
0: संघीय संसदमा संवैधानिक निकायको वार्षिक प्रतिवेदनमाथि पहिलो पटक छलफल भएको छ। संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाले राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्षका 2080-81 वार्षिक प्रतिवेदनमाथि छलफल गरेर त्यस प्रकारको संसदीय अभ्यासको शुरूआत गरेको हो। तर जवाबदेहिता र प्रक्रियाको सवालकै बीचमा यस प्रकारको अभ्यासको शुरूआत भएकाले आगामी दिनमा थप बहस गर्नुपर्ने आवश्यकता महसुस भएको संघीय संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभाका सचिव तुल बहादुर कणेलले कार्यव्यवस्था समितिको बैठकमा संवैधानिक निकायको वार्षिक प्रतिवेदनमाथि सभामै छलफल गर्ने विषय उठे पनि जवाबदेहिता र विधि तथा प्रक्रिया बहसमै हुँदा यस प्रकारको अभ्यासको शुरूआत भएको बताउनुभयो।
2: पेस्की नपाएको भन्दै मुहावै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज कोइरालामाथि कुटपीट भएको छ। गाउँपालिकाको प्रशासनिक भवन निर्माण बापतको भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायका प्रतिनिधि मुहावै 31 वर्षीय यज्ञराज शाहीले हिजो बिहान 8 बजेतिर प्रमुख प्रशासकीय अधिकृत कोइरालामाथि कुटपीट गरेका हुन्। सर्भर नचलेर भुक्तानीको काम नभएपछि गाउँपालिकाकै भवन निर्माणको जिम्मा लिएको ठेकेदारका प्रतिनिधि शाहीले प्रमुख प्रशासकीय अधिकृतलाई कुटपीट गरेको कालीकोटका प्रमुख डीएसपी हिमबहादुर खत्रीले बताउनुभयो। बिहिबार अबेरसम्म कार्यालयमा भुक्तानीको काम गरेर बिहान कोठामै सुतिरहेका बेला काम छ भन्दै ढोका खोल्न लगाएर कुटपीट गरेको डीएसपी खत्रीले बताउनुभयो। गाउँपालिकाको आर्थिक वर्षको अन्त्यमा सबै भुक्तानीको काम सकेर आफ्नै कोठामा बसिरहेका प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपीट गर्ने ठेकेदारका प्रतिनिधिलाई कार्यवाहीको माग गर्दै गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले छुट्टा छुट्टै विज्ञप्ति निकालेका छन्।
0: एक समय थियो नेपाली चलचित्रका केवल दुई प्रकारका कथा मात्रै हलमा दबदबा जमाउँथे, कि त चर्का राजनीतिक नारा बोकेका चलचित्र, नत्र भने आँसुको भीर बगाउने भावनात्मक कथा दर्शकलाई लाग्थ्यो। नेपाली चलचित्रको दायरा सायद यति नै हो, तर समय चक्रसँगै नेपाली दर्शकको चेत फेरिएको छ। त्यही अनुरूप निर्देशक निर्माताहरूको सोच पनि व्यापक रूपमा बदलाव आएको छ। अहिले नेपाली चलचित्रले बिक्नका लागि मात्र कथा बुन्ने परम्परालाई धारलाई भत्काएको छ भने नेपाली कला संस्कृति र माटोको सुगन्ध बोकेका सामाजिक कथाहरू अहिले पर्दामा जीवन्त देख्न पाइन्छ। अहिले हलमा देखिएको दर्शकको चापले एउटा कुरा प्रष्ट के भएको छ भने दर्शकलाई अब आफ्नै कथा, आफ्नै परिवेश र आफ्नै अनुहार पर्दामा देख्न पाइन्छ। नेपाली चलचित्रले आफ्नो मौलिक पहिचान जोगाउनु पर्ने अभिनेत्री वसुन्धरा भूषालको बुझाइ छ। नेपाली समाज संस्कृति र जीवनशैली झल्किने कथा प्रस्तुत गर्दा मात्रै चलचित्रले दीर्घकालीन प्रभाव पार्न सक्ने भन्दै अहिले नेपाली चलचित्र लयमा फर्किएको कलाकारहरूको भनाइ छ।
2: केही समय यता बजारमा हरिया तरकारीको भाव सामान्य छ। वर्खायाममा बाढ़ी पहिरोले गर्दा बजारमा तरकारीको आपूर्ति कम भएर भाव महँगो हुने गरेको थियो। यति बेला कालीमाटीको थोक बजारमै अधिकांश हरिया तरकारी प्रति किलो 50 रूपियाँ भन्दा कम छ। थोकमा सस्तोमा उठाएका खुद्रा विक्रेताले पनि भावमा उपभोक्तालाई धेरै कसेका छैनन्। यसकारण किनेर खानेलाई हरिया तरकारीमा विगतका तुलनामा केही राहत मिलेको छ। हाल बजारमा गोलभेडा, आलु, बन्दा, काउली, मूला, भान्टा, बोडी लगायतका तरकारीहरू प्रति किलो 18 रूपियाँदेखि 44 रूपियाँ छन्। अफ सिजनका तरकारीहरू मात्रै प्रति किलो 50 रूपियाँदेखि 100 माथि रहेका छन्। कालीमाटी फलफूल तथा तरकारी विकास समितिमा हरेक दिन 6 लाख किलो हरिया तरकारी भित्रिरहेको छ। अघिल्लो वर्ष बाढ़ी पहिरोले खेतबारीमा क्षतिसँगै ढुवानी अवरोध हुँदा बजारमा हरिया तरकारी महँगो हुँदै आए पनि यो वर्ष उपभोक्ताले राहत महसुस गरेका छन्। एक महिनाको अन्तरालमा कालीमाटी बजारमा तरकारीको भाव किलोमा 66 रूपियाँ भन्दा बढ़ीले घटेको छ। नेपाल फलफूल तथा तरकारी महासंघका अध्यक्ष भरत खतिवड़ाले यसपटक वर्खामा तरकारीको आपूर्ति सहज हुँदा भाव सस्तो भएको बताउनुभयो। पहिले भन्दा यसपटक हरिया तरकारीको भाव कम छ। उहाँले भन्नुभयो विभिन्न जिल्लामा भ्यालीबाट भित्रिने तरकारीको परिमाण घटेको छैन। अघिल्ला वर्ष बाढ़ीहरूले खेतबारीमा क्षति पुग्दा तरकारीको आपूर्तिमा असर पर्ने गरेको थियो।
0: साझा खबरमा अब विदेशका खबर। सन् 2025 जनवरी भन्दा पछि विदेशी सहायता खर्चमा भएको ठूलो कटौतीका कारण कम्तीमा 1 करोड़ महिला र बालबालिकाले अत्यावश्यक मानवीय सहायतामा पहुँच गुमाएको संयुक्त राष्ट्र संघले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष पदभार ग्रहण गरेपछि विदेशी सहायतामा कटौती गर्नुभएपछि अन्य प्रमुख दाताले पनि देशमा आफ्नो खर्च घटाएका छन्। द्वन्द्व सम्बन्धी यौनिक हिंसाका पीड़ित विस्थापित आमा विद्यालयबाट बाहिरिने बाध्य बालबालिकामा सहयोग घटाइएको छ। संयुक्त राष्ट्र अमेरिका र इरान बीचको सैन्य तनाव थप चुलिएको छ। अमेरिकाले इरानका विभिन्न क्षेत्रमा आक्रमण गर्न शुरू गरेपछि इरानले खाड़ी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डा तथा सहयोगी राष्ट्रलाई लक्षित गर्दै क्षेप्रास्त्र र ड्रोन आक्रमण गरेको छ। यसबीच पूर्व इरानी सर्वोच्च नेता अली खमेनीलाई उहाँको गृहनगर सहदमा अन्त्येष्टि गरिएको छ भने इजरायलले आवश्यक परे इरान विरूद्ध पुनः सैनिक कार्यवाही गर्न तयार रहेको समेत चेतावनी दिएको छ। र हिंसाले वर्षौंदेखि संकटग्रस्त बनेको हाइटीमा संयुक्त राष्ट्रसंघ समर्थित नयाँ अन्तर्राष्ट्रिय गिरोह दमन बलमा श्रीलंकाको सुरक्षा टोली सहभागी गराइएको छ। संयुक्त राष्ट्रसंघ समर्थित उक्त बलले हाइटीको राष्ट्रिय प्रहरीलाई सशस्त्र गिरोहमाथि निरन्तर कायम गर्न सहयोग गर्नेछ। जीएफका एक प्रवक्ताका अनुसार श्रीलंकाली टोली पोर्ट उल प्रिन्स पुगेको छ भने परिचालन सुरक्षाका कारण टोलीको सदस्य संख्या सार्वजनिक नगरेको समेत बताइएको छ।
2: ताजा खबरमा अब खेल खबर। स्पेन 16 वर्षपछि फिफा विश्वकपको सेमी फाइनलमा पुगेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा भएको रोमाञ्चक क्वार्टर फाइनलमा स्पेनले बेल्जियमलाई 2-1 पराजित गर्दै अन्तिम 4 स्थानमा सुरक्षित गरेको हो। सन् 2010 विश्वकप जितेको स्पेन त्यसपछि लगातार अपेक्षा अनुसार प्रदर्शन गर्न सकेको थिएन। 2014 समूह चरणबाट बाहिरिएको स्पेन 2018 र 2022 अन्तिम 16 बाहिरिएको थियो। यसपटक भने उत्कृष्ट प्रदर्शन 16 वर्षपछि सेमी फाइनलमा स्थान बनाउन सफल भएको हो। यो स्पेनको विश्वकप इतिहासमा तेस्रो सेमी फाइनल यात्रा हो। यसअघि स्पेन 1950 र 2010 सेमी फाइनलमा पुगेको थियो। 2010 स्पेनले पहिलो पटक विश्वकप उपाधि जितेको थियो भने 1950 चौथो स्थानमा सीमित भएको थियो। यता बेल्जियमको विश्वकप यात्रा भने क्वार्टर फाइनलमै टुंगिएको छ। अब स्पेनले फाइनल प्रवेशका लागि सेमी फाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। भोलि बिहान 2:45 भने विश्वकपको सेमी फाइनलका लागि नर्वे र इंग्ल्याण्डको प्रतिस्पर्धा हुँदैछ। र इंग्ल्याण्डले भारतमा चौथो T20 अन्तर्राष्ट्रिय क्रिकेटमा 9 विकेटले पराजित गर्दै 5 खेलको श्रृंखला आफ्नो पक्षमा पारेको छ। विश्रोलमा भएको खेलमा इंग्ल्याण्डले 159 रनको लक्ष्य केवल 13.5 ओभरमा 1 विकेट गुमाएर पूरा गर्दै ऐतिहासिक सफलता हात पारेको हो।
0: पहाड़मा आप खेतीको नयाँ उदाहरण, सम्भावना र चुनौती कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 घाउ भने शक्तिशाली चार एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
2: साझा खबरमा अब पहाडमा आँप खेतीको प्रसंग तरकारी र फलफूलबाट पनि राम्रो आमदानी लिन सकिन्छ भन्ने उदाहरण देशभरका विभिन्न किसानले गरेको मेहनतबाट देखिन्छ तर पहाड़ी जिल्लामा पनि आँपको बगैंचाबाट लाखौं आमदानी कसरी सम्भव भयो जाजरकोटको नलगाड नगरपालिका 7 चामखेतमा रहेको छहरे खोला कृषि तथा फलफूल फर्मका संचालक लक्ष्मी चन्दसँग साथी लील प्रकाश चन्दले कुराकानी गर्नुभएको छ
10: आँप भनेपछि तराईमा फल्ने र अरू पहाड हिमालसम्म पुग्ने भनेर हामी बुझ्छौं तर यो जाजरकोटको नलगाड क्षेत्रमा यति ठूलो ठूलो आँप बगैंचा हुन्छ भन्ने बारेमा यो माटोको परीक्षण गरेर हो कि कसरी चाहिँ यहाँ खेतीपाती शुरू गर्नुभयो
1: 52 सालमा ससुरा बुवाले लगाउन थाल्छ कृषिमा त्यो उतातिर ठूला बुटाहरू लगाउन थाल्छ अब हुने रहेछ भन्ने भयो त्यसपछि उहाँ बुवाले लगाइसकेपछि पछि पनि अब फल्न थाल्यो अब यिनी कलमे बुटा त 2 वर्षमा फलिहाल्छन् फलिसके त्यसको फल टिप्दा खाँदा अब त्यसरी अब सबैले अब ग्राहकहरूले पनि अब किन्न थाले रुचाए अब त्यो गरिसकेपछि अब पैसा भन्यो अब पैसा आउने रहेछ भन्ने सोच भयो सबैले लगायौं
10: भनेको तपाईँहरूको ससुराले वर्षमा झन्डै 7 लाख तपाईँहरूले 3.5 लाख गर्दाखेरि झन्डै 10.5 लाख चाहिँ यो ठूलो बगैंचाबाट आमदानी हुँदो रहेछ अनि यसको बजार चाहिँ कहाँ हो यो कहाँ बिक्री हुन्छ यहाँको आँप
1: हाम्रो त अहिले हामीले पुर्याउनै सकेकै छैन पहिला सुरुमा चाहिँ हाम्रो रारीतिर हुन्थ्यो अलिअलि कालीमाटी भन्ने हाम्रो यहाँ नलगाडको कालीमाटीमा लग्थ्यौँ कुहिएर सरेर फाल्ने गर्थ्यौँ हाम्रो कट्ने भनेको यही नल आरबिस्कोर रुकुम आरबिस्कोरको रारी बजारमा हाम्रो सुरुमा आँप कटेको लकडाउनदेखि यता चाहिँ हामीले बोक्नु पर्दैन यहीँ घरमा आएर पनि हामीले ग्राहकलाई सन्तुष्टि बनाउन सकेका छैनौँ आज बजार यातायात भइगयो काठमाडौँ लिने भनेर बिहान एकजनाले 35 केजीको अर्डर गरेर मोबाइल ब्याङ्किङ गरिदिनु भएको छ केही दिनमा आएर लिन्छु भन्नुभएको छ सुर्खेत दाङ सल्यानसम्म जान्छ कि हाम्रो आँप
10: उत्पादन बढाउनको लागि यहाँको स्थानीय सरकार अथवा अरू सरकारवाला निकायले चाहिँ कसरी सहयोग गरेका छन् कसरी त्यो समन्वय भइरहेका छ त्यहाँ
1: केही गर्नुभएको छैन उहाँहरूले अब त्यति हामीले पनि अब त्यति उहाँहरूलाई अब जानकारी गराएको छैन क्या यस्तो आँपको फर्म छ यो कृषकलाई यसरी प्रोत्साहन दिनुपर्छ भन्ने उहाँहरूको त्यस्तो जिज्ञासा छैन अब पोहोर साल मात्र यहाँ घेराबारको लागि मेयर साहबलाई हामीले अलि जानकारी गऱ्यौँ चोरी डकैती हुन लाग्यो रोड कटिङ गरेर अब बच्चाहरूले अब हिँड्ने मान्छेले लुट दिए अनि अब के गर्ने अब यसको लागि अलिकति केही घेराबार गरिदिनुहोस् न मेरो साहब भन्यो र अनि 1,40,000 अनुदान हालिदिनु भयो र त्यही अलिअलि लगाएका छौँ अब पूर्ण भएको छैन त्यति मात्रै हो अलि सहुलियत दिएको पनि आफ्नै मिहिनेत छ कसैले गरेको छैन
10: आँप सँगसँगै त्यहाँ अरू खेती पनि भइरहेको रहेछ आँपको बुट्टा माथि ठुलो ठुलो भयो मुनि चाहिँ खोर्सानी लगायतका अरू तरकारी खेती पनि रहेछ यसले कतिको सजिलो बनाएको छ तपाईँहरू
1: हामीलाई दोहोरो फाइदा भएको छ खोर्सानीबाट पनि पैसा भक्का अब हामीले बैशाखदेखि खोर्सानी बेच्न सुरु गरेका छौँ दिनमा 20-30 किलो लगेर धारीतिर ढेब्रीमा फाल्छौँ तरकारी पसलमा फाल्छौँ मुनि बदम लगाइरहेको छौँ अब माथि आँप टिप्ने भइगयो तल बदमको सिजनमा बदम हुन्छ बदम निकाल्ने भइगयो मकै हुन्छ मकै खाने भइगयो वर्षभरि अनि लरेबारी तरकारीहरू लगाएका छौँ तरकारी त्यसमा मुनिबाई फेरि काउली बन्दाहरू पनि लगाउँछौँ अहिले त तरबुजाहरू पनि लगाउँ 3 सालको हामीले यही फर्मको बिचमा तरबुजा लगाउन थालेको तरबुजामा यस
11: दाँत बलियो भयो भने आँप बलियो हुन्छ
12: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल
11: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्
12: हाम्रा सेवाहरू
11: दाँत नदुखाइ खोल्ने
12: दाँत भर्ने दाँतको आसुति गर्ने
11: दाँतको एक्सप्रेस सुविधा
12: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने
11: झिक्न नपर्ने फिक्स दाँत राख्ने
12: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने दाँत फलिएको
13: खुट्टाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथिफोरा डेन्टल
11: ध्यान दिनै पर्ने कुरा।
13: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
11: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल
14: पाथिफोरा डेन्टल, हातबारी नगरपालिका एक, हाटलाग ने टुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50500।

0: सबै राम्रो सधैं हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नु होला।
1: सामग्री आपूर्ति रोकिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको कार्य ठप्प, अन्तिम चरणको काम अवरुद्ध हुँदा लागत समेत बढ्ने। चीनमा शक्तिशाली टाइफुन पूर्वी तटतर्फ अघि बढेपछि उच्च सतर्कता, हजारौं नागरिकलाई सुरक्षित स्थानतर्फ सारियो। र विश्वकप फुटबलमा बेल्जियमलाई 2-1 गोलले पराजित गर्दै स्पेन सेमी फाइनलमा प्रवेश, फाइनल प्रवेशका लागि फ्रान्स विरूद्ध प्रतिस्पर्धा गर्ने।

हजुर, अब स्थानीयमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। स्थानीयमा घर कर्जा, स्थानीयमा ब्याङ्क।

AITVमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स LG लाइफ गुड

0: आजकल AI voice फेक वीडियो को माध्यम बाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा बैंकद्वारा जारी।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता।

0: सिलवाल र मानबहादुर लामिछाने समेतको रिटमा न्यायाधीशद्वय टेक प्रसाद ढुङ्गाना र श्रीकान्त पौडेलको इजलासले दुई दिनको निरन्तर सुनवाईपछि यस्तो आदेश गरेको हो। सम्पत्ति विवरण वा निजहरू उपको उजुरीमा आयोगको गठन सम्बन्धी 2 वैशाखको नेपाल राजपत्रको सूचनाको दफा 2 खण्ड म बमोजिम छानबिनको दायरा निर्धारण भएमा नेपालको संविधान र प्रचलित कानूनको प्रतिकूल भई अपूरणीय क्षति हुने देखिँदा रिट निवेदनको पूर्ण इजलासबाट अन्तिम टुङ्गो नलाग्दासम्म कसैलाई पनि सम्पत्ति विवरण पेश गर्न बाध्य नपार्नु आदेशमा भनिएको छ। सर्वोच्चले कुनै किसिमको सिफारिश नगर्न पनि आदेश दिएको छ। सर्वोच्चले पूर्व न्यायाधीश र पूर्व सैनिक अधिकारीहरू आयोगको दायरामा नपर्ने भएकाले उनीहरूलाई सम्पत्ति छानबिनको दायरामा ल्याउँदा संविधानको प्रतिकूल भए अपूरणीय क्षति हुने हुँदा पूर्ण इजलासबाट अन्तिम टुङ्गो नलागेसम्म विवरण पेश गर्न बाध्य नपार्न र पेश भइसकेका विवरणमाथि छानबिन तत्काल रोक्न पनि अन्तरिम आदेश दिएको छ। सर्वोच्चले अदालतको सहयोगी एमिकस क्यूरीका रूपमा 2 विद्वान वरिष्ठ अधिवक्ता वा अधिवक्तालाई पठाउन नेपाल बार एसोसिएशन र सर्वोच्च बारलाई आदेश गरेको छ। सम्पत्ति छानबिन आयोग असंवैधानिक र गैर कानूनी भएको भन्दै आयोग प्रारम्भदेखि नै खारेज हुनुपर्ने जिकिर गर्दै अधिवक्ता डाक्टर प्रेमराज सिलवालले 15 वैशाखमा र 19 वैशाखमा 2 छुट्टा छुट्टै रिट दायर गरेका थिए। बुधबार शुरू भएको बहस हिजो सकिएको थियो।
1: सरकारले मुगुका युवा गणेश नेपालीको आत्मदाहको प्रयास भएपछि भएको मृत्युको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री शोधन गुरूङले घटनाबारे 5 सदस्यीय समिति गठन गरिएको जानकारी गराएका छन्। मन्त्री गुरूङले भने
2: यसको लागि हामीले एउटा छानबिन समिति पनि एउटा गठन गरेका छौँ। डीआईजी हाम्रो गोविन्द थपलियाको संयोजकतामा 5 सदस्यीयको छानबिन समिति हामीले गठन गरेका छौँ। 3 अहिले हामीले छानबिनको लागि सोधपुछको लागि नियन्त्रणमा लिएका छौँ। महानगरपालिकाको प्रहरीहरू उहाँहरू नियन्त्रणमा लिएको छौँ अनि यसमा हामी निष्पक्ष हिसाबमा हामी छानबिन पनि गर्छौँ। र बुझ्नुपर्ने कुरा एउटा कुरा हामी गृह मन्त्रालय हामी इन्फोर्स गर्ने हो। ट्राफिकको फाइन कुनै लाउँछ भने ट्राफिकले फाइन त उहाँहरूले कोर्ने होइन नि त।
1: मुगुका नेपालीको शुक्रबार बिहान वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। उनले बिहिबार दिउँसो राहदानी विभाग अगाडिको सड़कमा आत्मदाहको प्रयास गरेका थिए। मन्त्री गुरूङले नेपालीलाई बचाउन सरकारको तर्फबाट प्रयास भएको बताए। घटनालाई अनावश्यक रूपमा उचाल्न खोजिएको उनको भनाइ छ।
2: ब्लड प्रेसर लो भएको टाइममा हामीले उहाँलाई लाँदै गर्दाखेरि केही गरी घटना घटिहाल्यो भने त हामीले बचाउने उद्देश्यले गरिरह्यो नि त। डक्टर्सहरूको रेकमेन्डेसन त बुझ्नु पर्यो। अब यहाँ आएर सबैजना एक्सपर्ट भइसकेका छन्, सबैजना डक्टर्स भइसकेका छन्। त्यहाँ डक्टर्स एक्सपर्ट्सहरू नेपालको विज्ञ डक्टर्सहरू सबै हामीले राखेको थियौँ त्यतिखेर, कुनै हालतमा बस्नु पर्ने हामीले भनेर भनेको थियौँ। तर त्यही पनि त्यो जिम्मेवारी कसको थियो? स्थानीय तह थियो। स्थानीय तहको सरकार कसको छ अहिले नेपाल, अहिले अहिले काठमाडौँमा? तपाईँहरू आफै भन्नुहोस्, स्थानीय सरकार कसको व्हील लक लगाएको कसले? हामीले भनिराख्नु पर्ने अनि त्यो दोष पनि हामीले भोग्नु पर्ने। हामीले आफ्नो जिम्मेवारी निभाउँछौँ जोसुकैले गरेको होस्।
1: अर्को प्रसंगमा मन्त्री गुरूङले ट्राफिक प्रहरीले लगाउने जरिवाना बारे कानून बनाउन लागिए पनि विपक्षी दलले गलत प्रचार गरिएको बताए। त्यस सम्बन्धी विधेयक बारे बुझेर मात्र बोल्न उनको आग्रह छ।
2: ट्राफिकको फाइन कुनै लाउँछ भने ट्राफिकले फाइन त उहाँहरूले कोर्ने होइन नि त। भौतिक तथा यातायात मन्त्रालयको विभाग छ, त्यहाँबाट नियम कानून बनाएर हाम्रो सदनबाट पास भएर बल्ल त्यो विधेयक हो। तपाईँहरूलाई सिकाउनु पर्ने मैले जो भर्खरै राजनीतिमा आएको त्यो विधेयक हो भनेर मलाई भन्नुभएको होइन। तपाईँहरूले कतिजना मान्यजीहरूले मलाई भन्नुभयो होइन संविधानको स थाहा छैन यहाँ आएर भने। अहिले आएर संविधान स थाहा नहुने मान्छेलाई तपाईँलाई संविधान सिकाउनु पर्ने यो दिन आएको हो यो सदनमा? त्यही भएर मान्यजीहरू यो सम्मानित सदनको गरिमा राखिराखौँ।
0: यसअघि विपक्षी दलका सांसदहरूले गणेश नेपालीको मृत्यु भएको विषयलाई लिएर सरकारको चर्को आलोचना गरेका थिए। घटनाबारे प्रधानमन्त्री बालेन्द्र शाहले मौन त साँधेको कंग्रेसले आरोप लगाएको छ। सो पार्टीकी सांसद बासना थापाले भनिन्
3: मिति 2079 माघ 10 गते प्रेम आचार्यले नयाँ बानेश्वर संसद भवन अगाडि आत्मदाह गर्दा काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहले लेख्नु भएको स्ट्याटस आज पनि सम्झिनु भएको छ कि बिर्सिनु भयो? प्रधानमन्त्रीज्यू, हिजोको घटनामा तपाईँको मौनता किन? विपक्षमा हुँदा राज्यको सफलतामाथि कठोर प्रश्न उठाउने तपाईँ आज स्वयं सरकारको नेतृत्वमा हुँदा त्यही प्रश्नको जवाब दिनबाट किन टाढा हुनुहुन्छ? राज्य आतंकका कारण एक युवाले आफ्नै शरीरमा आगो सल्काउँदा समेत राज्य मुख दर्शक बन्यो।
0: एमालेका सांसदले घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। एमालेकी सांसद भूमिका लिम्बू सुब्बाले भनिन्
3: नेपाल सरकारले हालै ट्राफिक जरिमाना हेरफेरमा कसुरको प्रकृति र गम्भीरतालाई ख्याल नगरी गरिएको जरिमानाको कारण उक्त ज्ञान गएको छ। यसको जिम्मेवारी सरकारले लिनुपर्दछ। गणेश, नेपालीको मृत्यु केवल

0: एउटा व्यक्तिको मृत्यु मात्र होइन सभामुख महोदय, यो राज्यको संवेदनशीलता, उत्तरदायित्व र सामाजिक विवेक माथिको गम्भीर प्रश्न पनि हो। घटनाको छानबिन गरी दोषीलाई कारवाही र विक्षिप्त परिवारलाई राहतको व्यवस्थापन गर्नका लागि म जोरदार माग गर्दछु।
1: नेकपाका सांसद वर्षमान पुनले विपन्न नागरिकलाई सरकारले ध्यान नदिएको आरोप लगाए। उनले भने,
2: प्रधानमन्त्री हुनुहुन्छ, नयाँ आशाका साथ, नयाँ विश्वासका साथ उहाँ जनमत साथ आउनु भएको छ भन्दा यो के राज्यको असफलता हो या गरीब दुखी विपन्न सुकुम्बासीहरू यो राजधानी संघीय राजधानी या देशभरि बाँच्न पाउँदैनन्, उनीहरूले गरी खान पाउँदैनन् भन्ने संकेत हो। सरकारको यसमा ध्यान जाओस् र जवाफ चाहन्छु। सम्माननीय सभामुख महोदय, यही दृष्टिकोण आज छ कि आज दृष्टिकोण बदलियो सत्तामा गइसकेपछि?
3: यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले राइड सेयरिङमा रोजगारी गरिरहेका युवालाई कामको वातावरण बनाउनुपर्ने बताइन्। राइड सेयरिङमा आबद्ध व्यक्तिका लागि सड़क विशेष व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।
4: यो घटना केवल एक व्यक्तिको दुःखद अन्त्य मात्र होइन, सो रोजगारमा संलग्न हजारौं युवाले भोगिरहेको व्यापारिक समस्यातर्फ राज्यको ध्यान आकर्षण गराउने गम्भीर संकेत पनि हो। यस्ता युवाहरूलाई अनावश्यक रूपमा दुःख दिने होइन, उनीहरूको काम गर्ने वातावरणलाई सुरक्षित र सहज बनाउने राज्यको दायित्व हो। त्यसैले राइड सेयरिङ सेवामा आबद्ध सवारी साधनलाई छुट्टै पहिचान हुने स्टिकर वा अन्य आधिकारिक चिन्ह उपलब्ध गराई ट्राफिक प्रहरी तथा स्थानीय तहका निकायले टाढैबाट पहिचान सक्ने व्यवस्था गर्न म सरकारसँग जोरदार माग गर्दछु।
3: मुगुका युवा नेपालीको मृत्युको विषयलाई लिएर युवा विद्यार्थीले काठमाडौँमा प्रदर्शन समेत गरेका छन्। यसैबीच राष्ट्रिय सभामा भने सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा नै माग गरेका छन्। नेकपाका सांसद विष्णुबहादुर विश्वकर्माले भने जलिरहेको मान्छेलाई अपराधी चाहिँ घिसारेर अस्पताल पुर्याइन्छ, पुलिसहरू मान्छे आगोमा जलिरहँदा भाग्छन् र पछि उसलाई अपराधी चाहिँ घिसारेर लान्छन्। ती ट्राफिक प्रहरी, नगर प्रहरी र घिसारेर लैजाने प्रहरीलाई कड़ा भन्दा कड़ा कार्यवाही गरियोस्। बालन सरकार राजीनामा दिए।
1: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तार। बंगलादेशले स्टारलिंकलाई ब्यान्डविथ निर्यातको अनुमति दिएसँगै नेपालमा सैटेलाइट इन्टरनेट सेवा विस्तारको प्राविधिक बाटो खुलेको छ, तर नेपालमा सेवा संचालनका लागि आवश्यक कानूनी र नीतिगत जटिलता अझै समाधान हुन सकेको छैन। विद्यमान कानून अनुसार स्टारलिंकले स्थानीय साझेदार सहित दर्ता भएर मात्र सेवा दिन पाउने भएकाले कम्पनीको 70% वैदेशिक स्वामित्वको अडानले अहिले प्रक्रिया अघि भने बढ़न सकेको छैन। कान्तिपुर कर्मी सजना बरालले तयार पारेको सामग्री अबको क्रममा प्रस्तुत गर्दैछौ।
5: बंगलादेशले अमेरिकी अन्तरिक्ष कम्पनी स्पेस एक्सको सैटेलाइट इन्टरनेट सेवा प्रदायक स्टारलिंकलाई दक्षिण एसियाली देशमा ब्यान्डविथ निर्यात गर्न औपचारिक अनुमति दिएको छ। बंगलादेशको दूरसञ्चार नियामक आयोग बीटीआरसीले स्टारलिंकलाई आफ्नो पूर्वाधार प्रयोग गरी सीमापार इन्टरनेट ट्राफिक लैजान स्वीकृति दिएको हो। यो निर्णयसँगै नेपाल, भूटान जस्ता भूपरिवेष्टित देशका लागि बंगलादेश अब सैटेलाइट इन्टरनेटको मुख्य ट्रान्जिट हब बन्ने अनुमान गरिएको छ। बंगलादेशले दिएको अनुमति अनुसार स्टारलिंकले त्यहाँको सामुद्रिक सबमरिन केबल मार्फत प्राप्त हुने अन्तर्राष्ट्रिय ब्यान्डविथलाई सैटेलाइट मार्फत नेपाल पठाउन सक्नेछ। यस प्रक्रियामा बंगलादेशले अनफिल्टर्ड ब्यान्डविथ पठाउने व्यवस्था गरेको स्थानीय डेली स्टारको समाचारमा उल्लेख छ। बंगलादेशका सैटेलाइट विज्ञ तथा पुकु .sh का प्रबन्ध निर्देशक मुस्तफा मोहम्मद हुसैनका अनुसार नेपाल सरकारले स्वीकृति दिए अब नेपाली प्रयोगकर्ताहरूले सहजै स्टारलिंकको इन्टरनेट सेवा प्रयोग गर्न सक्नेछन्। उनले यस प्रक्रियालाई विदेशी एंकर सहितको ब्यान्ड पाइप संरचनाका रूपमा व्याख्या गरेका छन्। नेपाली प्रयोगकर्ताको घरमा हुने स्टारलिंकको डिश टर्मिनलबाट 550 किलोमिटर माथि उडिरहेको सेटेलाइटमा सिग्नल पठाइन्छ। उनले कान्तिपुरसँग भने प्राविधिक रूपमा नेपालको जमीनमा ग्राहकको डिश बाहेक अन्य कुनै पनि हार्डवेयर, गेटवे र सर्भरको आवश्यकता पर्दैन। बंगलादेशमा स्टारलिंकको पहललाई भारतीय संचार माध्यमहरूले मास्टर स्ट्रोकका रूपमा व्याख्या गरेका छन्। कम्पनीले विगत 4 वर्षदेखि भारतमा सेवा विस्तारको अनुमति लिन संघर्ष गरिरहेको छ। भारतले डेटा सुरक्षा र फ्रिक्वेन्सी बाँडफाँड कड़ाई गरिरहेका कारण स्टारलिंकको सेवा ढिलो भइरहेको अवस्थामा कम्पनीले बंगलादेशलाई डेटा ट्रम्पोलिनका रूपमा प्रयोग गरेर यो क्षेत्रमा प्रवेश गर्ने रणनीतिलाई मस्को ठूलो सफलता मानिएको हो। बंगलादेशले पनि ब्यान्डविथ निर्यातबाट विदेशी मुद्रा आर्जन गर्ने गरी बलियो नेगोसिएशन गर्न सकेको विज्ञ औल्याउँछन्। स्टारलिंकले नेपालमा सेवा विस्तारका लागि लामो समयदेखि चासो देखाइरहेको छ। हालै कम्पनीकी निर्देशक रेविका हन्टरले काठमाडौँ आएर संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमल सिन्हासँग भेटवार्ता गरेकी थिइन्। भेटमा हन्टरले नेपालमा इन्टरनेट सेवा सञ्चालनका लागि अनुमति लिन चाहेको बताएकी थिइन्। तर उनले नेपालका विद्यमान नीतिगत र कानूनी जटिलताका कारण अनुमति पाउन नसकेको गुनासो गरेकी थिइन्। स्टारलिङ्कका प्रमुख इलन मस्क स्वयंले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भर्चुअल कुराकानीमा सगरमाथा चुचुरोमा स्टारलिङ्कको सेवा प्रभाव गर्ने इच्छा व्यक्त गरेका थिए। यसैबीच पछिल्ला केही वर्ष यता हिमाली क्षेत्रमा स्टारलिङ्कको इन्टरनेट अवैध रूपमा प्रयोग भइरहेको भन्दै गुनासो पनि आइरहेका छन्। स्टारलिङ्कले नेपालभित्र ग्राहकलाई सिधै सेवा दिन अनिवार्य दर्ता भएर अनुमति लिनुपर्छ। अनुमति नलिई सिधै ग्राहकलाई इन्टरनेट सेवा बेच्न वा नेपालको सिमानाभित्र सेटेलाइट सिग्नल डाउन लिंक गर्न नपाइने दूरसंचार प्राधिकरणका सहायक प्रवक्ता प्रदीप पौड्यालले प्रस्याए। तथापि यहाँका इन्टरनेट सेवा प्रदायकले कुनै पनि सेटेलाइट दूरसंचार सेवा प्रदायकबाट ब्यान्डविथ खरिद गरेर बिक्री गर्न भने पाउँछन्। नेपाली इन्टरनेट सेवा प्रदायकहरूले कुन देश वा कम्पनीबाट ब्यान्डविथ किन्ने भन्ने उनीहरूको व्यापारिक निर्णय हो। पौड्यालले भने नेपाल सरकारले अपरेटरहरूलाई बाहिरको कुन स्रोतबाट ब्यान्डविथ ल्याउने भनेर रोक नलगाएको हुनाले बंगलादेशको नयाँ निर्णयले नेपाली अपरेटरहरूका लागि एउटा थप विकल्प सिर्जना गरेको छ। अहिले नै पनि नेपालका केही सेवा प्रदायकहरूले विदेशी सेटेलाइट सेवा प्रदायकबाट ब्यान्डविथ खरिद गरेर नेपालमा बिक्री गर्दै आएका छन्। यसका लागि हालसम्म दुईवटा कम्पनीले ग्लोबल मोबाइल पर्सनल कम्युनिकेशन जीएमपीएस सम्बन्धी अनुमति पत्र लिएका छन्। सानेपाको कन्स्टिलेशन प्रणाली र कमलादीको आईफोर टेक्नोलोजीजले समेत जीएमपीसीएस लाइसेन्स लिएका हुन्। कन्स्टिलेशनले 2059 नै संयुक्त अरब इमिरेट्स यूएई को थुरैया सेटेलाइट टेलिकम्युनिकेशन कम्पनीबाट र आईफोर टेक्नोलोजीजले बेलायती सेटेलाइट दूरसंचार कम्पनी इन्मारस्याटबाट सेटेलाइट ब्यान्डविथ र सेवा लिएर नेपालमा इन्टरनेट तथा सेटेलाइट फोन सेवा उपलब्ध गराउँदै आएका छन्। नेपालका हिमाली तथा उच्च हिमाली क्षेत्रमा अवैध रूपमा सेटेलाइट फोनहरू प्रयोग भइरहेका कारण हाम्रो वैध ब्याकअप पूर्ण रूपमा धराशायी भएको छ। कन्स्टिलेशनका सनातन गजुरेलले भने सगरमाथाको आधार शिविर क्षेत्रमा धेरै हल्ला हुने डरले सीमित मान्छेलाई मात्र सप्लाई दिएका छन्। तर बेस 2 र 3 भने खुल्लमखुल्ला अवैध रूपमा सेटेलाइट इन्टरनेट चलाउने गरिएको छ। नेपालका सेवा प्रदायकसँग साझेदारी नगरेको र स्टारलिङ्कले अनुमति पत्र पनि नलिएको अवस्थामा यहाँ सेवा सञ्चालन गर्न नपाइने स्थानीय सेवा प्रदायक बताउँछन्। नेपालको विद्यमान दूरसञ्चार नीति अनुसार इन्टरनेट सेवामा विदेशी लगानीको सीमा 80% तोकिएको छ। बाँकी 20% लगानीका लागि स्थानीय साझेदार अनिवार्य हुनुपर्ने प्रावधान छ। स्टारलिङ्कले भने कम्पनीमा 70% वैदेशिक स्वामित्व हुनुपर्ने अडान राख्दै आएको छ। यही वैदेशिक लगानीको सीमाका कारण नेपालमा स्टारलिङ्कले अहिलेसम्म व्यावसायिक अनुमति पाउन सकेको छैन। संचार मन्त्री तिमल सिन्हासँगको भेटमा स्टारलिङ्क निर्देशक हन्टरले स्थानीय साझेदारसँग छलफल भएको उल्लेख गरेकी थिइन्। केही इन्टरनेट सेवा प्रदायक र सूचना प्रविधि कम्पनीहरूले स्टारलिङ्कसँग साझेदारीका लागि प्रयास गर्दै आएका छन्। विद्यमान जीएमपीसीएस सेवा प्रदायकहरूका भू उपग्रह पृथ्वीबाट 36,000 किलोमिटर माथि सबैभन्दा माथिल्लो कक्ष जियो स्टेशनरीमा रहेकाले शुल्क महँगो हुने गरेको छ। स्टारलिङ्कका भू उपग्रह भने 550 किलोमिटर माथि लो अर्थ अर्बिटमा रहेका छन् र शुल्क पनि दोब्बरले सस्तो छ। सुफल भएकै कारण नेपाल आउने पर्यटकले स्टारलिङ्कको सेवा लिइरहेको जानकार बताउँछन्। हालै मात्र कान्तिपुरसँगको कुराकानीमा संचार मन्त्री विक्रम तिमल सिन्हाले नेपालको कानून र विधि अनुसार स्टारलिङ्क दर्ता भएर आउन सक्ने बताएका थिए। कुनै एउटा कम्पनीका लागि मात्रै ऐन संशोधन गरेर विशेष व्यवस्था गर्न उपयुक्त नहोला। उनले भने तसर्थ विद्यमान कानूनको परिधिभित्र रहेर आउने जुनसुकै कम्पनीलाई सरकारले स्वागत गर्छ। उनले भौगोलिक रूपमा विकट ठाउँका लागि सेटेलाइट इन्टरनेटको महत्व भए पनि यो आर्थिक रूपमा कतिको व्यावहारिक हुन्छ भन्ने पक्ष मननयोग्य रहेको बताए। नेपालमा पछिल्लो 3-4 वर्षदेखि नै पर्यटकहरूले सगरमाथा आधार शिविरबाट खुलेआम टिकटक लाइभ गरिरहे पनि दूरसञ्चार प्राधिकरण बेखबर रहेको भन्दै अर्का स्थानीय सेवा प्रदायकले गुनासो व्यक्त गरे। उनका अनुसार यस क्रियाकलापले सरकारको राजस्व संकलन प्रभावित भइरहेको छ। विदेशमा किनिएका डिभाइस र सिम नेपालको फ्रिक्वेन्सीमा चलाउँदा यहाँको स्रोत फ्रिक्वेन्सी प्रयोग भए पनि शुल्क र राजस्व जुन देशमा सिम किनेको हो त्यही देशमा जान्छ। उनले भने कसैले अवैध गतिविधि गरेमा ट्रेस पनि गर्न सकिँदैन, त्यसकारण राष्ट्रिय सुरक्षा र राजस्व संकलनका हिसाबले पनि यस्तो गर्न दिनु हुँदैन। विभिन्न देशबाट ल्याइएका सेटेलाइट सिम कार्ड र डिभाइस मार्फत विदेशी पर्यटकले नेपालका हिमाली क्षेत्रमा खुलेआम इन्टरनेट चलाइरहेको भन्दै स्थानीय सेवा प्रदायकले गुनासो गरेपछि गत वर्ष प्राधिकरणले सूचना निकालेर त्यसो नगर्न भनेको थियो। अब बंगलादेशले स्टारलिङ्कका ब्यान्डविथ सेवा निर्यातको अनुमति दिएसँगै नेपालमा अवैध बजार बढ़ला कि भन्ने प्रश्नमा प्राधिकरणका सहायक प्रवक्ता पौड्याल त्यस्तो तत्काल नहुने बताउँछन्। तत्काल जोखिम बढ़िहाल्ने देखिँदैन, तर यसबारे थप विस्तृत अध्ययन आवश्यक छ उनले भने। बंगलादेशसँगै भूटान र श्रीलंकाहरूले स्टारलिंकलाई आफ्नो बजारमा अनुमति दिइसकेका छन्। भारतमा पनि स्टारलिंकले व्यावसायिक सञ्चालनका लागि सुरक्षा क्लियरेन्स र स्पेक्ट्रम मार्फतको प्रक्रिया अघि बढ़ाएको छ। स्टारलिंकको आधिकारिक नक्सामा नेपालको अवस्था अझै पनि सेवा शुरू हुने मिति अज्ञात रहेको श्रेणीमा देखिन्छ। बंगलादेशको पछिल्लो कदमले नेपालका लागि प्राविधिक बाटो खोले पनि नीतिगत अवरोध अझै कायम छ।
6: कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।

AI TV मा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भएपछि बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपीरियन्स LG लाइफ्स गुड.

0: वन नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट्स तीन दशक देखि नेपाली मनको रंग
1: कान्तिपुर डायरीमा अब बाँकी प्रसंग आठौं एक्सएम इनर्जी रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड 2082 को लाइफ टाइम अचिभमेन्ट अवार्ड कलाकार निरसालाई प्रदान गरिएको छ। पोल्चोक स्थित द प्लाजामा रेडियो कान्तिपुरको 28 वार्षिक उत्सवको अवसरमा शाहलाई 1,00,000 रूपियाँ राशि सहित अवार्डबाट सम्मानित गरिएको हो। रेडियो कान्तिपुरले यससँगै 16 विधामा उत्कृष्ट गायक गायिकालाई अवार्ड समेत प्रदान गरेको छ। यसै गरी उत्कृष्ट गीतकारको अवार्ड नारायण कुमार आचार्यले हात पारे, उत्कृष्ट संगीतकारको अवार्ड निफ्यू बजराचार्यले उचालेका छन्। उत्कृष्ट पार्श्व गायिकाको अवार्ड मा लिम्बुले हात पारिन्, त्यस्तै उत्कृष्ट पार्श्व गायकको अवार्ड भने जोन चामलिङ राईले हात पारे। यससँगै जोन द एक्सम इनर्जेटिक पर्फर्मेन्स अवार्ड पनि उचाल्न सफल भएका छन्। उत्कृष्ट आधुनिक गायकको अवार्ड भने शिव परिहारले जिते। उत्कृष्ट आधुनिक गायिकाको अवार्ड रेशमा पुनले हात पारिन्, उत्कृष्ट लोक गायकको अवार्ड भने अर्जुन सापकोटाले जितेका छन्। उनले झलीकोबाट सो अवार्ड हात पारेका हुन्। उत्कृष्ट लोक गायिकाको अवार्ड देवी घरती मगरले हात पारिन्, उत्कृष्ट पप गायिकाको अवार्ड भने रचना दाहालले जितेकी छन्। उत्कृष्ट पप गायकको अवार्ड सुशान्त केसीले प्राप्त गर्दा उत्कृष्ट ब्याण्डको अवार्ड अभय एण्ड द स्टिम इन्जिन्सले उचालेको छ। गीत हेसाइलाबाट यो ब्याण्डले सो अवार्ड प्राप्त गरेको हो। आरएनबी हिपहप विधातर्फ उजन साकीले अवार्ड उचाले, उजनले पिपुल्स चोइस अवार्ड पनि उचालेका छन्। उत्कृष्ट नवगायक अवार्ड भने दिलेश्वर परिहारले प्राप्त गरेका छन्।

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: ब्रेकपछि कान्तिपुर डायरीमा भयो आर्थिक समाचार।
2: आर्थिक समाचारको साथमा
1: राष्ट्रिय गौरवको आयोजना अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार आयोजनामा प्रयोग हुने उच्च गुणस्तरको रोडा गिट्टी आपूर्ति रोकिएपछि विमानस्थलभित्र भइरहेको निर्माण कार्य ठप्प भएको छ। आपूर्तिकर्ताको ललितपुरको गोदावरी नगरपालिकासँगको विवाद, अदालतको आदेश र त्यसको कार्यान्वयन नहुँदा निर्माण सामग्री आपूर्ति रोकिएको हो। गोदावरी क्षेत्रमा संचालित तीनवटा क्रसर उद्योगबाट विमानस्थलका लागि रोडा र गिट्टी आपूर्ति हुँदै आएको छ। टीका भैरवको वीरेन्द्र महर्जन ढुङ्गा खानी र निराकार रोडा ढुङ्गा उद्योग देवी चौरमा रहेको मच्छिन्द्रनाथ मल्टीप्रपोज क्रसर खानी उद्योग र बाहुबली कन्स्ट्रक्सन प्रणालीले विमानस्थलका परियोजनामा निर्माण सामग्री उपलब्ध गराउँदै आएका छन्। तर अहिले ती उद्योगबाट आपूर्ति ठप्प छ। यसैबीच आयोजना निर्देशक दिपेन्द्र श्रेष्ठले विमानस्थलभित्रको करिब 90% काम सम्पन्न भइसकेको भए पनि निर्माण सामग्री अभावले अन्तिम चरणको काम अवरूद्ध छ। यसले आयोजनाको लागत समेत बढ़न सक्ने बताएका छनृ।

0: हेल्थसँग कहिले गरिदिनु सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। एक साता यता भीषण सामुद्रिक आँधी र बाढ़ीका कारण कम्तीमा 50 जनाको ज्यान गइसकेको चीनमा अर्को शक्तिशाली सामुद्रिक आँधी बबी पूर्वी तटतर्फ अघि बढ़ेपछि उच्च सतर्कता अपनाइएको छ। अधिकारीहरूले हजारौं नागरिकलाई सुरक्षित स्थानमा सारेका सम्बन्धी उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको छ। प्रति घण्टा 162 किलोमिटरको अधिकतम गतिमा बगिरहेको सामुद्रिक आँधी बबी हिजो ताइवानको उत्तर भाग हुँदै अघि बढ़ने र त्यसपछि आज चीनको फुजियान र झेजियाङ प्रान्तको सीमा क्षेत्र नजिकै पुग्ने सम्भावना रहेको अनुमान गरिएको छ। यसअघि साइपन सहित प्रशान्त क्षेत्रका अमेरिकी भूभागमा सुपर टाइफुनका रूपमा तीव्र हावा र वर्षा गराएको थियो। यसअघि दक्षिण चीनमा आएको आँधी मसाकका कारण गुआङसी क्षेत्रमा कम्तीमा 39 जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्। अत्याधिक वर्षाले जलाशयहरू फुटेका थिए भने हिङझिउ स्थित बाँधको एक

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: दाँत बलियो भयो भने आँप बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 135 डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
7: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन।
3: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421926987 र 98520519906।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
7: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: ओहो लु नमस्कार है सर।
9: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
8: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
9: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
10: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संस्था सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
9: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
10: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
9: अन्य सेवाहरू: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
10: होटल टेलरिङ सेन्टर खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
9: डिजाइनर सुमन ठटाल 98615 39444
10: र 0295901055।
11: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
12: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
13: त्यसको लागि के को चिन्ता, हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
12: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादवारी एक नगरपालिका रोड सङ्खुवा सभा।
14: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पूर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
12: प्रोप्राइटर लक्ष्मी काफ्ले।
14: सम्पर्क 9843447262,
12: 9010555580
14: र व्हाट्सएप नम्बर 9852028646।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
4: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
4: शङ्का सभावे पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
5: दाँत खोल्ने, दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
5: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
5: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
4: बाङ्गो टिङ्गो दाँत मिलाइने,
5: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
5: सम्पर्क नम्बर 0295906667 र 98422267।
6: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 98520165080 र 98421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, सङ्खुवा सभा।
7: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
8: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
5: रबिन टेलर्स, खादबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 98606040
4: र 98192376775।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000 900 62।
3: आयो सबको घर घरमा।
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: डिजिटल नेपाल चुकमा अनिके हेकङ यामु लरि हेक्यान फाइनान्स थोसा सुरबानु निङवा केबक्पा बैंकिंग र लाबो फोकुन मुक्तिनाथ विकास बैंक रे तेन्छा आपलुङ चोगुवा मुक्तिनाथ विकास बैंक तेन्छा बैंक ओमेन बैंक तेन्छा ओ केतमापोङ।
1: के तपाई दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
1: शंका सभावी पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
1: बाङ्गोटिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक खाँद्रे नगरपालिका एक प्रहरी गेट छेउ संखुवा सभा हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98420226।

0: आजदेखि नै सुट सिलाउँदा निशान टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295-6679 र मोबाइल नम्बर 9842-82-776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खाजारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
8: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
3: किन र काका?
8: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
3: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
8: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
3: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
8: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
3: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
8: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
3: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
8: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
3: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
8: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
3: प्रोप्राइटर सुनु एन भीम कदाइली,
8: सम्पर्क 0291-40-0084 र 9840-45-827।
9: ओहो लु नमस्कार है सर।
10: ओहो लु नमस्कार है सर। नमस्कार।
9: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
10: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
9: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
11: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
9: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
11: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
9: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
11: होटल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
9: डिजाइनर सुमन ठटाल, 9615-39-444
11: र 0295-90-155।
12: More style, more design. Total Tailors.
13: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
14: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
15: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 9852-55-768, 9852-55-768।
16: साथै 9852-55-768 मा व्हाट्सएप बाट फोटो पठाएर

0: सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421552564, 98421926987 र 98520519906।
4: खुशीको खबर। तपाईँ हाम्रै बजार खादवारी सङ्घसभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादवारी सङ्घसभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादवारी 1 सङ्खसभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
5: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान, रेडियो सङ्खसभा 95.5 मेगाहर्ज।

0: सबै घर घर आयो हजुर सबको मन छुन सबको मन छुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 MHz।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 98433-47262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-6 46।
4: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
5: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
1: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295-61-165, 98-421-5254, 98-421-26-987 र 98-520-51-906।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
7: अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 98-520-55-768, 98-520-55-768।
9: साथै 98-520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
11: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्रे स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
10: हाम्रो सेवाहरू:
11: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99-520-61-580 र 9841-08-181 धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खादारी एक सम्खुवा सभा।
12: आजको दिनलाई कसरी व्यापित हुन्छ तपाईँका मेषवादी बारवटा सिफल र तपाईँ संघका विशेष जिज्ञासा र समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयास गरिरहेको छु। कार्यक्रम ज्योतिष दर्पणको यो शुरूवाती चरणमा छु। कार्यक्रममा दुईटा नम्बरमा फोन गर्न सक्नुहुनेछ 9843-97658 र 9812-73601 सीधा तपाई सम्पर्कमा रहेर हामीसँग विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी तपाई लिन सक्नुहुनेछ। हामीसँग प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्नको लागि उपस्थित भएका छौ। यतिखेर कार्यक्रम ज्योतिष दर्पणको यो हामी शुरूवाती चरणमा छौं। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट

0: आज मिति 2083 साल असारको 27 गते आज शनिबार तदनुसार ईस्वी सन् 2026 रहेको छ। जुलाई 11 तारीक नेपाल सम्मत 1146 तछलागा रौद्र नाम संवत्सर श्री सूर्य उत्तरायण आज ग्रीष्म ऋतु आषाढ कृष्ण पक्ष सूर्योदयमा आजको दिनमा विशेष गरी सूर्योदयमा द्वादश रहेको छ। 44:59 पला रात्रिको 11:17 कृतिका नक्षत्र 8:12 पला बिहान 8:34 गण्डयुग 44:18 पला कौलवकरण 18 आज आनन्दाजी युगमा ध्वज युग रहेको छ। आजको दिनमानको समय 34:19 बिहान सूर्य उदय 5:17 जाँदा भयो। सन्ध सूर्यास्त 7:01 जाँदा रहनेछ। आज वैष्णवहरूको योगिनी एकादशी व्रत, आज विश्व जनसंख्या दिवस, आजको पञ्चाङ्गमा उल्लेख गरेको छ भने यो साथसाथमा त्रिपुष्कर योग 8:34 भनेर पञ्चाङ्गमा उल्लेख गरिएको छ। यो बिहानको समय अति महत्वपूर्ण र अति पावन अति महत्वपूर्ण बेला रहेको छ आज। अब जानकारी ग्रहगोचर। सूर्य यतिखेर मिथुन राशिमा, चन्द्रमा वृष राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, त्यस्तै गरेर शुक्र सिंह राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। यो जानकारी सहित अब कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर प्रस्तुत गर्छु। तपाईँका दिनले के भन्छन्, आजको दिनलाई कसरी व्यतीत गर्छन्, तपाईँका दिनहरूलाई अबको क्रममा भने तपाईँका राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशि हुनेहरूको लागि आजको दिनमा धनस्थानमा चन्द्रमा आमदामी वृद्धि, आजको दिन मन हर्षित रहनेछ, काममा सफलता मिल्नेछ। लग्नमा महालक्ष्मी योग परेको छ, यसले गर्दा आमदामी सँगसँगै व्यापार वृद्धि रहनेछ भने डुबेका धनहरू हात पर्न सक्ने सम्भावनाको योग राम्रो रहेको छ। मान सम्मानमा वृद्धि, तर कृषिबाट केही मनक्य धनार्जन गर्न सके पनि पशु र चौपाईबाट घाटा बेहोर्नुपर्ने योग रहेको छ। आफन्तहरू टाढिनै सक्ने सम्भावना छ, काममा विरोधाभास हुनेछ, तपाईँको काममा अल्छीपन आउन सक्ने, जाँगर हराएर जाने खालका योगहरू राशिमा संकेत छ। उन्नति र प्रगतिको लागि वातावरण सुन्दर बन्दै गइरहेको अवस्था देख्न सकियो। आजको दिनमा लग्नमा बृहस्पति उच्च, तर 8 राहुले नशाका समस्याहरू अलिकति चलायमान हुन सक्छन्। आजको दिनमा खानपिनमा विशेष ध्यान दिनुहोला। ओम नमो भगवते वासुदेवाय मन्त्र जप गर्नु राम्रो हुने योग छ। सिंह राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। गर्दै आएका काममा सफलता हुनुका साथसाथमा मनमा हर्ष र उल्लास आउने युग छ। तपाईँले सोचेका काम र कर्तव्यहरूबाट अलिकति मान्छे वञ्चित हुनु पनि पर्ने खालको युग रहेको कारणले गर्दा विशेष सावधानी अपनाउनुहोला, राम्रो रहनेछ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ। मन परेका व्यक्तिहरूसँग भेटघाट रहन्छ। काममा सफलता हात पर्नुका साथसाथमा इष्टमित्रहरूले पनि साथ दिने योग आजको राशिमा कन्या राशिलाई संकेत देखिएको छ भने गर्दै आएका काममा सफलता मिल्नेछ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: मूल राशि।
1: मा गर्दै आएका कामबाट सफलता मिल्ने युग छ। मन प्रसन्न रहने छ। आँटेका ताकेका कामहरूबाट पनि सहज हुने युग देख्न सकिन्छ। लामो दूरीको यात्राहरूबाट पनि सहज हुँदा मन भने अलिकति केही विचित्त हुने युगहरू देखिएका छन्। काममा सफलता भने मिल्ने युग छ। सातौं घरको ग्रहले गर्दा मान सम्मानमा वृद्धि हुन्छ। नबनेका कामहरू पनि बन्दै जान सक्ने युग र सम्भावना धेरै राम्रो। यात्रा फलदायक रहनेछ। काममा सहज हुने राशिबाट संकेत देख्न सकिन्छ। धनुराशि हुनेको लागि आजको दिनमा मान सम्मानमा वृद्धि हुने योगहरू देख्न सकियो। आँटेका थाकेका कामहरूबाट पनि सहज हुन्छ। मनमा प्रसन्न रहने योग रहेको छ भने अलिकति छैटौं ग्रहले स्वास्थ्यमा भने औषधि मूल्यमा धन खर्चमा वृद्धि रहने योग रहेको छ। मकर राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक काममा सफलता मिल्ने युग देख्न सकिएको छ। आजको दिनमा इष्टमित्रहरूले साथ रहने युग छ। अलिकति काममा भने केही कमी कमजोरीको युगहरू रहेका छन्। अझ मेहनत गर्दै अगाडि बढ्नु तपाईँको लागि राम्रो रहन्छ। मनमा ओम राम राहवे नमः मन्त्र जप गर्नु शुभ हुन्छ। कुम्भ राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्ने युग रहेको छ भने मान सम्मानमा पनि वृद्धि रहनेछ। आँटेका ताकेका कामहरूबाट सहज हुँदा मन भने हर्षर उल्लासले गदगद रहने युग राशिमा संकेत देख्न सकिन्छ। र अन्त्यमा मीन राशि हुनेको लागि गर्दै आएका काममा सहज हुनेछ। मन परेका व्यक्तिहरूसँग भेटघाट रहन्छ। पशु चौपाय कृषि व्यवसायबाट पनि मनकै धनार्जन गर्न सकिन्छ। आफ्नो तपाईँको एउटा वर्चस्व भने छुट्टै कायम रहने युगहरू राशिमा संकेत छ।
2: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 9843597658 9142373601।
3: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
4: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने एउटा प्रयास गरिरहेको छु। हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी तपाईलाई दिने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142 73601 तपाई सम्झिन सक्नुहुन्छ। हामीलाई कोही हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ उहाँलाई?
1: राधे
0: राधे हजुर, फिक्कलबाट हजुरको शुभ नाम?
1: मेरो लोकनाथ गौतम।
0: लोकनाथजी कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँ यतिखेर? रेडियो फिक्कलबाट कार्यक्रम सुन्दै हुनुहुन्छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: आफ्नै बारेमा गुरु।
0: आफ्नो साल महिना गते समय भनिदिनु त।
1: 2047 साल
0: कार्तिक महिनाको
1: 17 गते
0: 17 गते के बार थियो?
1: शनिबार।
0: कति बजे भयो जन्म?
1: 9 बजे बिहान।
0: बिहानको 9 बजे ठिक 9 बजे हो?
1: हजुर हजुर ठिक 9।
0: कुन जिल्लामा जन्मिनु भयो? इलाम जिल्लामा। कार्यक्रम दैनिक रूपमा सुन्नुहुन्छ रेडियो फिकलबाट?
1: हजुर म दैनिक रूपमा सुन्छु।
0: हामी काठमाडौँ भेट्ने कति गते भनेको छौँ थाहा छ?
1: काठमाडौँ सुनिरहेको छु गुरु, म त्यति ध्यान दिएको छुइनँ
0: है। अब हजुरलाई आफूलाई भेट्न छैन, आफूलाई फोन लगाउनको हतार हुन्छ होइन?
1: होइन फोन त म ट्राई गरेँ हिजो अस्तिदेखि नै।
0: त्यही त यहाँबाट हेर्दाखेरि 47 सालको कार्तिकको 17 गते तपाईँको चिनामा देखियो। यो चिना अनुसार तपाईँको प्रतिपदाको दिनमा जन्म भएको युग देखिया छ। लुबाट नाम आउँछ, लुकमणि मेष राशि हुन्छ, लग्न वृश्चिक छ, वृश्चिक लग्नको मालिक सातौं घरमा गएर माङ्गलिक भएर बसेको छ। 2-3 घरबारको युगको संकेत देखिन्छ। के छ केही छ कुरो मिल्दैन हो घर परिवारमा आज पनि? अलिकति घर परिवारमा दोषहरू युक्त छ। माङ्गलिकको एउटा आँखसँग विवाह गर्नुभयो भने घरमा पनि साम्य रहन्छ, परिवारमा सबै कुराहरू मिल्न थाल्छ। त्यसपछि अहिलेको लागि एउटा माङ्गलिक शान्ति गर्ने, त्यस पछाडि तपाईँको उमेरमा यतिखेर चाहिँ यहाँबाट हेर्दाखेरि 36-37 वर्षको उमेरमा अहिले त्यस्तो अरू केही छैन। राहु भन्ने ग्रह 34 वर्षबाट प्रारम्भ भयो। राहुको शान्ति गर्ने, गुरु चण्डलयुगको शान्ति गर्ने, यति गरिसकेपछि धेरै कुरामा तपाईँको लागि राम्रो रहन्छ है त।
1: हजुर अनि के गर्दा गुरु के व्यवसायहरू
0: तपाईँको लागि सबैभन्दा राम्रो? सिसाको व्यवसाय भन्दा अरू कामहरू फाप्छ, खाद्यान्न व्यवसायहरू पनि फाप्छ, कस्मेटिक लुगाका पसलहरू पनि फाप्छ, औषधि पसलहरू पनि फाप्छ। के गर्ने आफूले गर्ने, तर सिसाको व्यवसाय चाहिँ गर्दैन गर्नु है। आमदामी राम्रै छ, त्यस्तो नराम्रो छैन, आमदामी ठिकै छ।
1: पशु चौपायमा के छ गुरु?
0: पशु चौपायबाट राम्रै हुन्छ। चार अङ्क राम्रो हुन्छ, पूर्व दिशा राम्रो हुन्छ, सेतो पहेँलो रङ राम्रो हुन्छ। छुट्टिन्छु, राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं। हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी र तपाईहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। यतिखेर फेरि पनि कोही हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर।
2: हजुर राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
2: म उदयपुर चौधरीबाट दीपक बस्ने।
0: दीपकजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ? दैनिक रूपमा सुन्दै गर्नु भएको छ कि आज मात्रै सुन्नु भएको?
2: हजुर दैनिक रूपमै हो।
0: आज कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: छोराको बारेमा।
0: साल महिना गते समय भन्नु त?
2: 2068 साल कार्तिक महिना।
0: 68 सालको कार्तिक
2: 6 गते
0: हजुर
2: 9:35
0: बिहान कि बेलुका?
2: बिहान गुरु।
0: कुन जिल्लामा भयो जन्म?
2: उदयपुरमै हो।
0: यो छोरा हो?
2: हजुर।
0: के बारको जन्म हो?
2: सोमबार।
0: 68 सालको कार्तिक 6 गते आइतबार कार्यक्रम दैनिक रूपमा सुन्ने गर्नु भएको छ कि कहिले काहीँ हो?
2: दैनिक रूपमै
0: हजुर। यसपालिको यो योगिनी एकादशी कहिले परेको छ थाहा पाउनु हो? थाहा भएन होइन? यसपालि त युट्युबमा पनि फेसबुकमा पनि टिकटकमा पनि यो बढी सामाजिक सञ्जाल कहिले काहीँ त ठिकै हो, कहिले काहीँ असत्य अफवाह फैलाउने कि है? यसको बारेमा म अहिले पनि चर्चा गर्छु, कार्यक्रम मजाले सुन्नुहोला। 68 साल कार्तिक 6 गते 9:35 बिहान तपाईँको छोराको नाम मोहन सिंह राशि हुन्छ, अलि एकोरो स्वभावको मान्छे छन् है, यतिखेरको अवस्थामा संकट भन्ने प्रारम्भ भइसकेको छ, 13 वर्षदेखि पढाइमा कमजोरी भयो, पढाइ कमजोरी पनि कस्तो भने पुरैका बिल्कुलै खत्तमै हुने खालको पढाइ छ। अब यो संकट भन्ने ग्रहले पढाइ छोड्नै पर्छ कि जस्तो लाग्छ मलाई, नभएदेखि संकटको बेलैमा शान्ति गर्नु, आइतबार मंगलबार कहिल्यै पनि घरमा कसैले पनि लसुन प्याज माछा मासु अण्डाहरू नखानु होला, धेरै कुरामा राम्रो हुन्छ है। अरू के छ? मैले भनिसकेँ पढाइ छोड्न सक्छ, भोलि गाडीमा ढ्याक्टै गराउन जान सक्छ अथवा अटो चलाउन थाल्छ, हुन्छ नि केही न केही त्यस्तै त्यस्तै खालको छ चिनै कि। अन्त तपाईँहरू यसो क्या शान्ति नै गर्नुहुन्न, पूजापाठै गर्नुहुन्न, अनि कसरी हुन्छ भन्नु त?
2: हजुर,
0: शान्ति त गर्दै थियो कार्तिक
2: महिनामा। के गरेको शान्ति गरे थाहा थियो? हजुर, त्यस्तो त्यो बाहुनलाई देखाएर,
0: जब कि तपाईँलाई यो ग्रह लागेको छ भने थाहै छैन, तपाईँले के को शान्ति गराउनु भयो, कसरी थाहा हुन्छ भने? क्या कतिजना गुरुबाहरू ल्याएर शान्ति गराउनु भयो?
2: एकजना
0: मात्रै ल, दियो कलश गणेश पूजा गर्नुभएछ, ग्रह पूजा गर्नुभएछ, यसो रुद्री खडाङ पढ्नु सक्यो, त्यही अन्त शान्ति। त्यसरी किन हुन्थ्यो र? भएन ल, त्यही गर्नु होला। अलि एकरो स्वभाव बच्चा, अलिकति जिद्दी स्वभावको छ, तपाईँको घरमा अलिकति चोरीको सम्भावना पनि धेरै मात्रामा मैले बढेको देखेको छु है, ख्याल गर्नु है। केही सामान हरायो चोरी भयो याद छ? के हरायो? एकदम ध्यान दिनुहोला, ग्रहहरू बिग्रिएका छन्, ग्रहको शान्तिहरू गर्ने, ग्रहको स्वस्थ शान्तिहरू गर्ने, पूजापाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नुहोला। अहिले छुट्टिन्छु, राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं, हामी एकादशीको बारेमा पनि केही चर्चा आज पनि गर्नेछौ। तपाईँलाई थोरै मात्र जानकारी कि, हामी हरेक दिन हामी एकादशी एकादशी एकादशी भनेर उफ्रेर आउँछौ होइन, एकादशी के हो वास्तवमा होइन? एकादशी भनेको पञ्च इन्द्रिय र पञ्च ज्ञानेन्द्रिय र पञ्च कर्मेन्द्रिय दुई खालका हुन्छन् इन्द्रियहरू। कर्मेन्द्रिय भनेको काम गर्नेवाला, ज्ञानेन्द्रिय भनेको ज्ञान बोध गराउनेवाला है। थाहा छ तपाईँहरूलाई होइन कि? थाहा छैन हौ, कर्मेन्द्रिय र ज्ञानेन्द्रिय पनि थाहा छैन होला फेरि। ए हरि, मैले कहाँबाट तपाईँलाई क्लास दिनु? अब कहाँबाट सुरुवात गर्नु? पाँच कर्मेन्द्रिय र पाँच ज्ञानेन्द्रिय र एउटा मन, कति भयो? 11 भयो। हो, यसलाई संयमित गर्नु नै एकादशी हो। तपाईँले यसपालि एकादशीको बारेमा खुब चर्चा गर्नुभयो नि त होइन, अनि हामीले के भयो एकादशीको बारेमा तपाईँहरूलाई अझ धेरै बुझाउने प्रयास गर्यौँ क्या हामीले, बुझ्नुभयो नि? हामीले तपाईँहरूलाई जति तपाईँहरू चाहिँ हामीलाई प्रश्न गर्नुहुन्छ हामी त्यति खारिन्छौँ क्या हजुर। पञ्च ज्ञानेन्द्रिय र पञ्च कर्मेन्द्रिय अनि एउटा मन गरी हामी यसलाई तपाईँहरूसँग ठ्याक्कै एकै साथमा लानेछौ, आँखा कान नाक जिब्रो र छाला चाहिँ के हुन्? यो चाहिँ इन्द्रियहरू हुन्, बुझ्नुभयो? आँखाले हेर्ने काम गर्छ, कानले सुन्ने काम गर्छ, नाकले सुँग्ने काम गर्छ, जिब्रोले स्वाद लिने काम गर्छ र छालाले स्पर्श यानि कि तातो चिसो गरम खस्रो नरम थाहा पाउँछ छालाले होइन। यी सबै के भए? इन्द्रियहरू भयो क्या। यी इन्द्रियहरू अब ज्ञानेन्द्रियमा पर्ने भए है। अब अर्को छ मुख, हात अनि खुट्टा है अनि मल मूत्र त्याग गर्ने ठाउँ अनि पिसाब फेर्ने ठाउँ भनेको यो के भए यसले काम गर्ने भयो पिसाब फेर्ने भयो दिशा गर्ने भयो हिँड्ने भयो हातले चाहिँ समाउने काम गर्ने भयो र मुखले बोल्ने काम गर्ने भयो ए अन्त यसैलाई संयमित रहनु नै हाम्रो एकादशीको अनि फेरि यस पछाडि मन है फेरि मन पनि छ है ज्ञानेन्द्रिय ज्ञान लिने काम गर्छ कर्मेन्द्रियले काम गर्ने काम गर्छ क्या मैले पनि भने ज्ञान बोध अथवा थाहा पाउनु अथवा काम गर्नु दुईटा हिसाब हुन्छन् होइन आँखाले हेर्ने काम गर्यो देख्ने काम गर्यो देखिदियो देखेपछि के भयो थाहा भयो नि त संसार कस्तो रहेछ भनेर त्यसै गरी यसको अर्थ के हो भने एकादशी आज हो आज 27 गते शनिबार हो होइन हो आज 27 गते शनिबार आज एकादशी व्रत लिनुपर्छ शास्त्रीय मान्यता अनुसार बुझ्नुभयो अनि आँखालाई संयमित बनाउनको लागि मन्दिर जानुपर्छ हो सांसारिक भौतिक वस्तुमा रमाउनु हुँदैन आँखाले आज यसले चाहिँ भगवानको छविलाई चाहिँ खिचेर ल्याउनुपर्छ आफ्नो मनमा आँखाको काम कानको काम आज पल्ला घरकी ठुलियामासँग बसेर पल्ला घरकी ठुलियामासँग बसेर तल्ला घरकी सानैको आमालाई गाली गर्ने काम आज गर्नु हुँदैन त्यो गाली गरेको पनि सुन्न पनि हुँदैन गर्न त फेरि पछि मुखले म यसको पनि पछि भनिहाल्छु अर्काको भनाइलाई सुनेको अर्काको भनाइलाई चाहिँ कर्णप्रिय गरेको काम आज गर्न हुँदैन कानको काम त भयो अथवा आज भजन सुन्नुपर्छ कानले राम्रा चिज मात्र ग्रहण गर्नुपर्छ भन्ने मानेमा अर्थ जान्छ नाकले आज कति मिठो है भन्ने खालको हुँदैन आज भगवानलाई अर्पण गरेको फूलको सुगन्ध आहा भन्ने खालको दिन हुनुपर्छ आज भगवानलाई अर्पण गरेको तुलसी पत्र आहा कति स्वादिष्ट छ कति प्रिय छ भनेर चाहिँ भन्न सक्नुपर्छ आज त्यो हो नाकको काम आज जिब्रोले आहा कति मिठो हो नुन ठिक्क लागेछ भन्न हुँदैन आज भगवानको नाम संकीर्तन गर्दाखेरि यो जिब्रो प्रयोग हुनुपर्छ हरे राम राम राम हरे हरे हरे कृष्ण कृष्ण कृष्ण हरे हरे भन्नुपर्छ अरूलाई यो जिब्रोबाट ओम नमो भगवते वासुदेवाय जप्नुपर्छ यो जिब्रोले अरूको व्यक्ति विशेषलाई गाली गलोज अर्काको प्रशंसा अर्काको निन्दा गर्ने जिब्रो आज प्रयोग गर्न हुँदैन एकादशीको अर्थ त हो आज शरीर छाला छालाले यस्तो काम गर्छ आज म त यस्तो भएँ उस्तो भएँ भने क्रिम दलेर पाउडर दलेर स्पर्शद्वारा कोहीसँग चाहिँ सम्भोग गरेर आज छालाले गर्ने जुन स्पर्श गर्दाखेरि हुने उमङ्गहरू गर्नु हुँदैन आज यो छालाले यो शरीरले भगवानको सामग्री अर्पण गर्नुपर्छ अक्षता अर्पण गर्नुपर्छ आज चन्दन अर्पण गर्नुपर्छ आज फूल अर्पण गर्नुपर्छ आज तुलसी पत्र अर्पण गर्नुपर्छ यो छालाको काम भयो महसुस गर्ने काम भयो आज मलाई गर्मी भयो आ म त सुतिदिन्छु भनेर त्यो गर्मी महसुस गरेर सुत्न हुँदैन आज मलाई जाडो भयो आज सुतिदिन्छु भनेर सुत्न हुँदैन आज एकादशीको अर्थ त हो आँखा कान नाक जिब्रो र छाला यी इन्द्रियहरूलाई संयमित गर्नु नै आज एकादशीको महिमामा पाँचवटा इन्द्रिय परे अर्को पाँच इन्द्रिय कर्मेन्द्रिय काम गर्नेवाला बोली बाढीद्वारा भगवानको गुणानुवाद सुन्नु गुणानुवाद गर्नु नै राम्रो हुन्छ अरूको बारेमा निन्दा चर्चा परिचर्चाहरू गर्न हुँदैन छोटो अङ्ग छोटो कुरामा मैले तपाईँलाई जानकारी गराएँ यो हातले आज भगवानको लागि फूल अर्पण गर्नुपर्छ फूल टिप्ने काम गर्नुपर्छ न कि यसले मिठो मिठो खानेमा यो हात तल्लीन हुन हुँदैन यो हात आज भगवत स्पर्शको लागि दान दक्षिणा गरेर यो हातलाई पवित्र पार्न दिनु आज न कि यसले कसैलाई पिट्ने होइन यसले चाहिँ अरूलाई गाली गर्ने काम गर्न हुँदैन आजको खुट्टा दौडिने काम गर्ने धेरै कुरामा चाहिँ संघर्ष गर्ने भन्दा पनि भगवानको मन्दिरसम्म जाने पाउलाई कष्ट दिनुपर्छ आज। अर्को छ मलमूत्र त्याग गर्ने, मलद्वार भनिन्छ हामी। आज यो मलद्वारले जब मलद्वारबाट मलहरू बाहिर निस्किन्छन् अथवा हाम्रो नेपाली भाषामा दिसा गरिन्छ, त्यसपछि शरीरलाई स्पर्श हुन्छ, शरीर अशुद्ध हुन्छ, फेरि नुहाई धुवाई गर्नुपर्छ। हामी हरेक चोटि दिसा पिसाब गरिसकेपछि पिसाब त होइन दिसाब गरिसकेपछि नुहाउनुपर्छ है। त्यही भएर यसलाई आज मलद्वारबाट मल बाहिर निस्किने नुहाउनु, आज शुद्ध रहनु भन्ने अर्थमा जान्छ। अर्को उपस्थ कर्म भन्छ क्या, एउटा पति पत्नी बीच आज सहवास गर्नु हुँदैन, आज त्यो खालको प्रेम प्रेमका बीचको सम्बन्धलाई चाहिँ स्मरण गर्नु हुँदैन, आज भगवानलाई स्मरण गरेर आज त्यो खालको वातावरण गर्नुपर्छ। र अन्तिममा मन हरेक दिन हरेक क्षण त भगवानमा लाउनै पर्यो। आज चाहिँ उनै राधा रमणलाई, उनै लक्ष्मी रमणलाई, उनै पार्वती रमणलाई नै सम्झेर हामीले चिन्तन मननहरू ध्यानहरू गर्यौं भने अनि बल्ल एकादश इन्द्रियलाई वशीकरण गर्नु नै एकादशीको अर्थ हो। ल अब के गर्ने, आज त मेरो एकादशी हो है माइली भन्ने अनि जाने पल्लो घरमा अनि बिडी सल्काएर खाने राधे राधे। त्यस्तो चलन छ पहाडतिर, मलाई सुन्नुमा आएको छ। ए ठुली आमा, आज त मेरो व्रत हो, त्यो पल्ली घर कि त्यो फलानी छ नि फलानी, तो राम राम राम राम राम भनेर उसको बारेमा गाली गरेका छ। ठिक एकादशी भयो, एकादश इन्द्र नि तपाईँको वशमा छैन भने कसरी एकादशी भयो भने के। मेरी बुहारी त राम राम राम राम, तँ कति छ नि, तँ कस्तो छे, तँ तँ तँ त्यसले छोरालाई त हेर त हेर, छोरालाई त चपरक्कै हातमा लिकेर नि भन्ने खालको, तँ खालको शब्द बोल्न हुँदैन आज। तँ खालको शब्द मनले पनि सम्झिन हुँदैन, तँ खालको शब्द अरूले बोले भने त पनि सुन्न हुन्न। हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, यस्ता मन्त्रहरू जप गर्नुपर्छ आज। एकादशीको अर्थ त्यही हो। सज्जनहरू, हामी आज कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ। एकैछिन छोटो विश्राम लिन्छु, विश्राम पछि म तपाईँहरूसँग सँगै रहनेछु। एकैछिन विश्राम पछि उपस्थित हुन्छु, सँगै रहनुहोला।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
4: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
5: त्यसो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
4: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
5: सम्पर्क
4: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658 98142376

छौं र तपाईसँग भएका विभिन्न संस्कृतिका विशेष जानकारीहरू भने दिने प्रयास गरिरहेको छु। हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईहरूसँग हामी रहन्छौ। यो रहँदै गर्दा तपाई र तपाईको परिवारको बारेमा चिना टिप्पणी हेराउने, भूत भविष्य र वर्तमान सम्बन्धीको जानकारीहरू दिने लगायत विभिन्न कामहरू हामी गर्ने एउटा प्रयास गरिरहेका छौं। हामी यसै पनि तपाईहरूसँग भएका विभिन्न जानकारी र तपाईसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी भने दिने एउटा प्रयास गरिरहन्छौ। हामी 9843597658 र 9812473601 तपाईहरूसँगका विशेष जानकारीहरू लिने प्रयासमा हामी लागिरहेका छौं। हामी तपाईसँग भएका विभिन्न जानकारी त यसै पनि दिइहाल्छौ। हामीलाई नेपालभरबाट सुनि पनि रहनु भएको छ, मलाई थाहा छ, र तपाईँ र मेरो कुराकानी, तपाईँ र मेरो भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासा लगायत धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहेका छौं। किन त आज एकादशी, किन त आज यो हिजो चाहिँ एकादशी पूरा तिथि थियो, आज चाहिँ यही एकादशी तिथि छैन, फेरि पनि किन हामी एकादशी मानिरहेका छौं भन्दाखेरि, म तपाईँलाई फेरि पनि अर्को कुरा गरेर ज्ञान गराउँछु। हामीले खोज गरिरहेका छौं क्या, मैले अहिले पनि भने तपाईँले हामीलाई जति हामीलाई तपाईँले चाहिँ ज्ञान दिइरहनु भएको हुन्छ नि, हामी त्यति तपाईँहरूलाई चाहिँ धेरै कुराको जानकारी दिने प्रयास गरिरहेको हुन्छौँ। हामीसँग धेरैवटा प्रमाणहरू जुटिरहेका छन्। हामी जब बोल्छौ अप्रमाणिक कुराहरू सकभर हामी बोल्दैनौ, बोल्न पनि हुँदैन, किनभने हामी तपाईसँग र तपाईँको बारेमा विशेष गरी भूत भविष्य र वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौं। हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग यो ज्योतिषको, धर्मको, संस्कार र संस्कृतिको बारेमा धेरैभन्दा धेरै कुराहरूको हामी तपाईँहरूलाई जानकारी दिने एउटा प्रयास गरिरहेका हुन्छौ। वास्तवमा के भन्छ त निर्णय सिन्धुले, वास्तवमा के भन्छ त हाम्रो धर्म संस्कारले, वास्तवमा कसरी हामी अगाडि बढ़िरहेका छौं भन्ने कुरामा धेरैभन्दा धेरै कुराहरूको हामी तपाईँलाई जानकारी दिने प्रयास गरिरहेका छौं। पञ्च पञ्च साम वैकल्य सुन्नुहोस् है, पञ्च पञ्च साम वैकल्य षड् पञ्चाच चैव बाबरी त्रिजटी सप्त पञ्चाच नव पञ्चाच मोहिनी। यदि पञ्च पञ्च साम वैकल्य, यदि 55 घड़ी दशमी भयो भने त्यस पछाडिको एकादशीलाई वैकल्य एकादशी भन्ने गरिन्छ। अर्को 56 घडी दशमी भएको एकादशीलाई विशेष गरी बाबरी एकादशी भन्ने गरिन्छ। त्रिजटी सप्त पञ्चाच, सप्त पञ्च भनेको 57 घडी दशमी भयो भने त्यसलाई त्रिजटी भन्ने गरिन्छ। बुझ्नु भने यदि नव पञ्चाच मोहिनी, अगर 59 घडी दशमी भएको दिनमा एकादशी पर्यो भने त्यसलाई मोहिनी भन्ने गरिन्छ। वैकल्या धननाशाय पुत्रनाशाय बाबरी त्रिजटी आत्मनाशाय सर्वनाशाय मोहिनी। बुझ्नुभयो यसको अर्थ? यो एकादशीको बारेमा हामीले धेरै अध्ययन गर्यौं, यसपालि फेरि आजभोलि यो सामाजिक सञ्जालले मान्छेलाई यति धेरै भ्रमित पारिदिएको छ, जो पनि गुरु बनिदिएको छ आजभोलि, हेरौँ न फेसबुकमा लेख्दै भइगयो होइन, फेसबुकमा जसले जे लेख्दै

0: ठ्याट्टै भइहाल्यो गो सक्यो ए गुरु बनिहाल्यो उसले कहाँबाट अध्ययन गर्यो कुन सोर्सबाट ल्यायो केही थाहा छैन त्यसो भएको हुँदा वैकल्या धननाशाय पुत्र नाशाय बाबरी त्रिजटी आत्मनाशाय सर्वनाशाय मोहिनी यो वैकल्य एकादशी उपासना गर्यो भने धनलाई क्षति हुन्छ भनेको छ बाबरी नाम गरेको एकादशी उपासना गर्यो भने पुत्र नाश हुन्छ त्रिजटी नाम गरेको एकादशी उपासना गर्यो भने आफ्नो आत्मा विनाश हुन्छ अथवा आफूलाई हानि गर्छ भन्ने अर्थमा लाग्छ यो अनि सर्वनाशाय मोहिनी सबै कुरालाई नाश हुन्छ मोहिनी एकादशीको मोहिनी दशमी लिएर एकादशीको उपासना गर्नेहरूको लागि एकदम सप्रमाणिक कुराहरू नि सबै हामी फेरि पनि भने जति पनि हामी बोलिरहेका हुन्छौ जति पनि हामी कर्म गरिरहेका हुन्छौ यी सबै कर्महरूको लागि विशेष गरी तपाईँहरूले जान्नै पर्छ यो जान्नु भएन र यो तपाईँले अलिकति ख्याल गर्नु भएन भने धेरै कुरामा असर पर्छ धेरै गुरुहरूले यहाँ के भन्नुभएको थाहा छ हामी त पुरै चाहिँ सत्ताइस के अरे हिजै 26 गते नै एकादशी लिने भनेर फेसबुकमा पोस्ट ल्याउनु भएको छ तर म भन्ने गर्छु विशेष गरी हामी शास्त्रले उद्धृत गरेका कुराहरू शास्त्रले भनेका कुराहरूलाई हामीले मान्नुपर्छ यो वास्तवमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि शास्त्र आधारमा एकादशीको व्रत भनेर मजाले लेख्दै हुन्छ है हामी यस्तै यस्तै कुरामा धेरैभन्दा धेरै तपाईँहरूलाई हामी जानकारी दिइरहेका छौं भूत भविष्य र वर्तमान समितिका धेरैभन्दा धेरै कुराहरू हामी तपाईँलाई जानकारी दिने एउटा प्रयास गरिरहेका छौं हामी तपाईँलाई यतिखेर धेरैभन्दा धेरै भूत भविष्य र वर्तमान सम्बन्धी मात्र नभएर ज्ञानवर्धक कुराहरू पनि दिइरहेका छौं हामी तपाईँको कुनै प्रश्नहरूको लागि हामी तपाईँसँग यहाँ देखिरहेका छौं यो के छ भने तपाईँहरूलाई एउटा कुरो म भनिहाल्छौं एकादशीको बारेमा धेरै कुराहरूको हामीले चर्चा र परिचर्चाहरू पाएका छौं बहु ग्रन्थ विरोधेन ब्राह्मणेषु विवादेषु एकादशीं परित्यज्यं द्वादशीं समुपोषयेत् भनेको छ यो के छ भने एकादशी दशमी युक्त भयो भने बरु त एकादशी नलिनु बरु शुद्ध द्वादशी लिनु है भनेर शास्त्रमा उद्धृत गरेको छ त्यसो भएको हुँदा एकादशी आज हो एकादशी हिजो भन्नेहरूको लागि जजल्ले भनेको छ जजल्ले त्यसरी तपाईँहरूलाई लगाइदिएको छ यी सबै कुराहरूको लागि तपाईँले विशेष ध्यान दिनै पर्छ ध्यान दिनु भएन भने शास्त्र मारमा पर्छ शास्त्र मारमा पर्यो भने धेरै कुराको घाटा तपाईँ र हामीले बिहोर्नुपर्छ आज निस्तजनहरू कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर हामी भूत भविष्य र वर्तमान समाधिको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा आउनु भएको छ म उहाँलाई पनि कार्यक्रममा स्वागत गरिहाल्छु को हुनुहुन्छ राधे राधे हजुर ए प्रभु भन्दै थिए उहाँको फोन डिस्कनेक्ट भएछ फेरि कोही जिज्ञासु हुनुहुन्छ राधे राधे हजुर
1: राधे राधे गुरु
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर हजुर ममताजी केआई सिंहबाट हजुरको शुभ नाम के पर्यो होला कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ होला है अहिले कार्यक्रममा आउनु भएको छ कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ आफ्नो साल महिना गते समय भनिदिनु त
1: 1:10
0: दिउँसोको समय कुन जिल्लामा भयो जन्म चाहिँ
1: डोटी
0: डोटी जिल्लामा भयो. तपाईँको को अरे मान्छे? आफ्नै हो. 65 सालको फागुनको 28 गते 1:10 जन्म भयो. टेक कुमारी नाम आउँछ तपाईँको लागि. सिंह राशि हुन्छ. राशि स्वामी सूर्य शनिको घरमा गएर बसेछ. बाबा र आमाको सम्बन्ध राम्रो भएन. बाबासँग पनि खासै कुरा मिल्दैन है. अनि पढ्न पनि खासै मन लाग्न छोडिसकेछ. राहु भन्ने ग्रह चलिसकेछ. प्रेम परेर बिहा गरौँ गरौँ भइसकेको छ. ग्रह धेरै कुरामा बिग्रिएको छ होइन. ग्रहको शान्तिहरू गर्ने, ग्रहका पूजा पाठहरू गर्ने होइन, ग्रहको शान्तिहरू गर्ने कामहरू गरिसकेपछि धेरै कुरामा तपाईँलाई सहज हुने भयो. ग्रहको शान्तिहरू गर्नु, ग्रहको पूजा पाठहरू गर्नु तपाईँले धेरै कुरामा राम्रो हुन्छ. अब यो अलिकति शान्तिहरू गर्नु भएन भने धेरै कुरामा बिग्रिने खालको योग छ है त. सबैभन्दा राम्रो चाहिँ एक अङ्क राम्रो हुन्छ. सेतो रंग राम्रो, दक्षिण दिशा राम्रो हुन्छ. बिहिबार व्रत बस्नु. अहिले छुट्टिन्छु. राधे राधे. मैले भनिसके त राहु चलेछ. केटाहरूसँग फोनमा बोल्न थाल्नुभयो, भेट्न थाल्नुभयो, त्यहाँबाट मन बिग्रिसकेको छ. तपाईँलाई पढेर के हुन्छ जस्तो लाग्नै छोड्या छ. बिहे गर्न पा ढुक्कै हुन्थ्यो भन्ने भइसकेको छ. हो कि होइन भन्नु त ठ्याक्कै. अनि ग्रह त्यस्तो भइसकेको छ. प्रेम परिरहेको छ. अब त प्रेमिकासँग पनि बिहा नहुन सक्छ होइन. कहाँको मान्छे हो त्यो? धनगढीतिरको हो कि डोटीतिरकै मान्छे हो? कोसँग फोनमा बोल्नुहुन्छ त? किन नबोल्ने? मजाले बोल्नुहुन्छ. जोर बोल्नै पर्दैन नि. को छ त छेउमा? बाबा आमाले सुन्नुहुन्छ भनेर ढाक्नु भएको मलाई?
1: होइन, बोल्दैन. मसँग मोबाइल छैन. अनि मम्मीको मोबाइललाई त हजुरले फोन गरे.
0: मम्मीको मोबाइलबाट पनि त अरूसँग बोल्न मिल्छ नि होइन. आफ्नै फोन भएर नि अरूबाट पनि बोल्न मिल्छ. जे होस्, तपाईँको ग्रह बिग्रिएको छ. राहुको शान्ति गर्ने, बिहिबार व्रतहरू बस्ने, उपासनाहरू गर्ने, गुरु चण्डालीको शान्तिहरू गर्ने, बिहिबार कहिल्यै पनि लसुन प्याज माछा मासु नखाने कामहरू गर्नु राम्रो हुन्छ. अहिले छुट्टिन्छु. राधे राधे.
1: अनि कुन महिनामा व्रत उचित हुन्छ गुरु?
0: व्रतको लागि कुन महिनामा भन्दा पनि अब आउने बिहिबारबाट प्रारम्भ गर्नु भन्दा पर्नु है. अब आउने बिहिबार त फेरि अस्त पर्दो रहेछ होइन. अब आउने बिहिबार होइन, साउनको अन्तिम हप्ताको बिहिबारबाट प्रारम्भ गर्नु. एकचोटि मलाई फोन गर्नु अनि म जानकारी गराउँछु. अहिले छुट्टिन्छु. राधे राधे.
1: राधे राधे गुरु.
0: कार्यक्रममा हुनुहुन्थ्यो डोटीबाट. हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ. हामी तपाईँसँग भएका विशेष कुराकानी र भूत भविष्य अनि वर्तमान समयदेखि धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौँ. कोही हुनुहुन्छ? राधे राधे हजुर.
1: राधे राधे गुरु.
0: कहाँदेखि हजुर? को बोल्दै हुनुहुन्छ प्रभु यतिखेर? दार्चुलाबाट निर्मलाजी बोल्दै हुनुहुन्छ. कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर तपाईँले? अहिले कार्यक्रममा आउनु भएको छ. कसको बारेमा जान चाहनुहुन्छ अहिले?
1: मेरो छोराको बारेमा.
0: छोराको साल महिना गते समय भनिदिनु त.
1: 2064 साल कार्तिक महिना 12 गते.
0: कार्तिक महिनाको 12 गते
1: सोमबार बिहान 10:35
0: 10:35 बिहान. कुन जिल्लामा भयो जन्म?
1: काठमाडौँ जिल्ला.
0: काठमाडौँमा को अरे मान्छे?
1: मेरो छोरा.
0: 2064 सालको कार्तिकको 12 गते के बार थियो अरे?
1: सोमबार.
0: सोमबार थियो है. यहाँबाट हेर्दाखेरि के देखिन्छ भने 64 सालको कार्तिकको 12 गते 10:35 बिहान राशिको नाम बुद्धि नाम आउँछ. वृष राशि हुन्छ. अहिलेसम्म के राशि के नाम हेर्ने गर्नु भएको छ?
1: नाम त के अरे राशि त वृष नै हो होइन. नाम विवेक.
0: विवेक होइन, बुद्धि प्रसाद बुद्धिराज नाम आउँछ. वृष राशि हुन्छ. शान्त मांगलिक. राहु चलिसकेको छ. यो बच्चाको पनि पढाइमा असाध्यै कमजोरी छ. दाजुभाइसँग कुरो कहिल्यै मिलेन. आमा र बाउको पनि राम्रो सम्बन्ध छैन. के छ अहिले अवस्था? किन त्यसै धेरै
1: पढाइ त अहिलेसम्म भन्नाले 1 वर्ष भयो पढाइ बिग्रेको. त्योभन्दा पहिला त ठिकै थियो.
0: मैले आज हेरिरहेको छु नि त चिना होइन. आज चाहिँ यहाँबाट हेर्दा चिना बिग्रिसकेको देखाउँछ. मैले आजभन्दा पाँच वर्ष अगाडिदेखि पढाइ बिग्रिएको भनेको छैन नि. राहु प्रारम्भ छ, राहुको एउटा कवच धारण गराइदिनु, एउटा आँकको वर्षमा बिहे गराइदिइहाल्नु, नभए बुहारी चाहिँ धेरै डर ल्याउन सक्छन्, बिहेमा धेरै कुरामा समस्याहरू हुन सक्छ होइन. राहुको शान्ति गर्ने एउटा घाँटीमा बीज लाउने के, तपाईँकोतिर बीज भन्छन्, हामी त्यसलाई कवच भन्छौ, कवच धारण गराइदिनुपर्छ होइन. अनि कवच धारण गराइसकेपछि धेरै कुरामा राम्रो हुन्छ, ग्रहको शान्तिहरू गर्ने, पूजा पाठहरू गर्ने, एउटा आँखसँग पनि बिहे गर्नुपर्छ है. आँखसँग बिहे गराउन गुरुबालाई भेट्नुपर्छ, गुरुबाले गराउनुहुन्छ, तर छिट्टै गराउनु, फेरि ग्रह धेरै बिग्रिसकेको छ, माङ्गलिक पनि छ, फेरि बिहे पनि बिग्रिन्छ, पढाइ पनि बिग्रिन्छ, धन सम्पत्तिमा नाश हुन्छ, के गर्ने, बिग्रिएपछि धेरै बिग्रिन्छ. ग्रहको शान्तिहरू गरेर अगाडि बढ्नु होला, अहिले छुट्टिन्छु है. राधे राधे. कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ. हामी काठमाडौँको लागि आज जुन भेट्ने तयारी गरिरहेका थियौँ, आज भेट्नेको तयारी हाम्रो असफल भएको छ. कारण हो, हामी विशेष कारणले यतिखेर चितवनमा नै रहनुपर्ने अवस्था भएको छ. त्यसो भएको हुँदा हामी 30 गते मंगलबार तपाईँ र मेरो भेट काठमाडौँमा, त्यो चाहिँ परिपक्का हो. हामी सम्भव भयो भने भोलि नै काठमाडौँ आइहाल्छौँ, अनि तपाईँ र मेरो भेट चाहिँ 30 गते मंगलबारको दिन रहन सक्छ. जति पनि काठमाडौँमा भेट्न चाहनु भने अहिले हामीलाई सुन्नु भने र काठमाडौँमा आफ्नो परिवारसँग, आफ्नो आफन्तहरूसँग, गुरुलाई, गुरु आउनु भएको छ है भेट्न जानुहोस् भनेर भन्ने खबर गर्ने जति पनि हुनुहुन्छ, उहाँहरू सबैको लागि मैले के अनुरोध गरेँ भने, तपाईँहरूले हामीलाई जति माया गर्नु भएको छ नि, त्यो माया तपाईँहरूलाई हामी सधैँभरि माया रहिरहने खालको आभास दिलाइरहनेछौ. हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विभिन्न जानकारी र भूत भविष्य अनि वर्तमान भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयास गरिरहेको छु. हामी यतिखेर हामी भूत भविष्य र वर्तमान सम्बन्धी मात्र नभइकन धर्म संस्कार र संस्कृति पनि तपाईँलाई सिकाइरहेका छौं. एउटा कमेन्ट आएको छ रोशन राईबाट, गुरु राधे राधे, म खोटाङको जन्ती ढुङ्गा गाउँपालिकाबाट रोशन राई हो, हाल भारतको पंजाबको लुधियानाबाट हो. गुरु म लगायत मेरो परिवार धार्मिक आस्थाको हिसाबले राम्रो, हाम्रो परिवार दुई पुस्ता अगाडिदेखि नै क्रिस्चियन धर्म मान्ने परिवार हो, तर अहिले यहाँ इन्डियामा बस्दा साथीहरूको संगतले गर्दा ज्योतिष दर्पण कार्यक्रम सुन्ने मौका पाए, सुन्दै जाँदा यो ज्योतिष दर्पण कार्यक्रम प्रति अगाध माया बस्यो गुरु, त्यसकारण समय मिलेसम्म सुन्ने कोसिस गर्दछु गुरु. गुरु हप्तामा एकचोटि कमेन्टबाट चिना हेर्ने व्यवस्था गर्नुभए हामी जस्ता पराई भूमिमा बसेर ज्योतिष दर्पणलाई माया गर्ने व्यक्तिहरूलाई साह्रै राम्रो हुन्थ्यो गुरु भन्नुभएको छ. ठिक छ, धेरै राम्रो छ. एउटा कुरो के मैले बुझिनँ भने, म लगायत मेरो परिवार धार्मिक आस्थाको हिसाबले हाम्रो परिवार दुई पुस्ता अगाडिदेखि नै क्रिस्चियन धर्म मान्ने परिवार हो भन्नुभएको छ, तर अहिले यहाँ इन्डियामा बस्दा साथीहरूको संगतले गर्दा ज्योतिष दर्पण कार्यक्रम सुन्ने मौका पाएँ भने, उहाँ पनि सायद रोशनजी पनि अहिले क्रिस्चियन नै हुनुहुन्छ होला होइन रोशनजी, मैले त्यही बुझेर त्यही सोधेको मात्रै है, र क्रिस्चियन भएर पनि ज्योतिष दर्पण कार्यक्रम मन पराउनु भएको हो कि जस्तो लाग्यो. त्यो पनि ठिक छ, केही फरक परेन, तर यो एकदम विडम्बना हो. क्रिस्चियन वास्तवमा धर्म होइन, फेरि मैले यो पनि भनिहालेँ अहिले, वास्तविक धर्म अनुशासन हो, अनुशासन हिँड्छ क्रिस्चियन धर्म. अब म योभन्दा धेरै मैले बोलिनँ. अर्को कमेन्ट छ, गुरु राधे राधे, म कालीकोट खाडा चक्र नपाबाट मदन प्रसाद पाण्डे बोल्दैछु, म सनातन रेडियो नेटवर्कबाट सुन्दैछु, म हाल काठमाडौँबाट हो, काठमाडौँ कुन ठाउँमा भेट्ने हो हजुरलाई भन्नुभएको छ. मदनजी, सबैभन्दा पहिले हाम्रो 98453-97658 हाम्रो वाट्सएप छ, यसमा जोइन हुनु, सबैभन्दा राम्रो त्यहाँ लोकेसन सेयर पनि गरिरहेका छौँ हामीले. र 30 गते हामी काठमाडौँको चक्रपथ बाँसबारीमा, जहाँ अस्ट्रेलियन एम्बेसी छ, अस्ट्रेलियन एम्बेसीको ठ्याक्कै अगाडिपट्टि त्यो सानो गल्लीबाट भित्र छिर्ने ठाउँ छ, त्यहाँ जुन प्रभु बेङ भएको घरबाट छिरेपछि दुई घरभित्र भनेको अस्ट्रेलियन एम्बेसीको जस्ट अपोजिट साइडमा चौतारा रेस्टुरेन्ट छ, त्यहाँ हामी बस्ने गर्छौं. 30 गते त्यही हाम्रो भेटघाट हुन्छ. तपाईँहरू सकभर एकचोटि हामीलाई फोन गरेर नम्बर दिनुभयो भने हामी फोनबाट धेरै जानकारी पनि गराउँछौ है। हामीलाई धेरै हुनु 15-20 जना मान्छे हुनुहुन्छ, त्यो मान्छेलाई सबैलाई फोन गर्न हामीलाई धेरै गाह्रो पनि छैन। त्यसो भएको हुँदा तपाईँहरूलाई त्यही कुराको म जानकारी गराउँछु र हामी तपाईँसँग भएका प्रत्यक्ष रूपमा कुराकानी भूत भविष्य र वर्तमान सम्बन्धीका जानकारीहरू दिने एउटा प्रयास गरिरहेका छौं। कार्यक्रम हरेक दिन तपाईँ सुन्दै आइरहनु भएको छ। काठमाडौँमा चिना हेराउन पनि मिल्छ, चिना बनाउन पनि मिल्छ, कवचहरू धारण गर्न पनि मिल्छ। सबै कुराको लागि तपाईँ सम्पर्कमा रहनको लागि अनुरोध गरे। हामी अस्ति नै आउने भनेको, अस्ति नै हामी आउन सकेनौ। हामी जुन शङ्खुप सभाबाट आउने बित्तिकै जाने कार्यक्रमको तयारी थियो, हाम्रो थकान, हाम्रो यहाँको आफ्नै काम धेरैले सहज भएन, आज भेट्ने भन्ने कुरा पनि सहज भएन। अब 30 गते मंगलबारलाई परेको छ। ज जसले मलाई फोन गर्नुभएको थियो सबैलाई फोनबाट मैले जानकारी गराइसकेको छु कि म 30 गते आउने भए भनेर। फोनै गर्नुभएको छैन भने चाहिँ तपाईँहरूले रेडियो सुन्दै हुनुहुन्छ भने विशेष ध्यान दिनुहोला भन्दै यही जानकारी गराएं। काठमाडौँमा 30 गते भेट्ने तपाईँको परिवारलाई पनि खबर गर्दै गर्नुहोला भन्दै आजको लागि चाहन्छु। तपाईँ र मेरो भेट भोलि बिहान 8 बजे रेडियोको ध्वनि तरङ्गमा रहनेछ। आज्ञा दिनुहोस्। राधे राधे।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँटबारी 1 बुद्ध टोल, शङ्खुवा सभा।
2: प्रोप्राइटर गोपाल विश्वकर्मा 98429-59801, जनक पौडेली 98525-58344 र 029-560-248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँटबारी 1 बुद्ध टोल, शङ्खुवा सभा।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, शङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले,
4: सम्पर्क 98433-47262,
3: 98-10-55-55-85
4: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: रेडियो शङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
8: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
9: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
10: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
9: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
10: हाम्रा सेवाहरू
9: दाँत नदुखाइ खोल्ने,
10: दाँत भर्ने, दाँतको आकृति गर्ने,
9: दाँतको एक्सरे सुविधा,
10: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
10: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
9: ध्यान दिनै पर्ने कुरा,
10: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
9: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029-5-62-320 र 98-4-20-50-541।
11: नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। सरकारले विद्युतीय राहदानी सेवा शुरू गर्ने भएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्रीले असार 29 गतेदेखि नयाँ प्रणालीबाट अनलाइन विद्युतीय राहदानीको कार्य शुरू गरिने बताएका हुन्। आगामी सोमबारदेखि संचालन हुने सेवामा केही प्राविधिक समस्या आउन सक्ने अवस्था रहे पनि सुधार गर्दै सेवा प्रभावकारी बनाउने योजना रहेको उनको भनाई छ। मन्त्रालयले राहदानी सेवा प्रभावकारी र नागरिक मैत्री बनाउन विद्युतीय राहदानी सेवा शुरू गरेको जनाएको छ। पुरानो प्रणालीबाट नयाँ प्रणालीमा हस्तान्तरण हुँदै गरेकाले बुधबारदेखि सोमबारसम्म विभागले दिने अनलाइन आवेदन सहितका सबै सेवा स्थगित गरेको मन्त्रालयले जनाएको छ। दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा अनलाइन ठगीमा परेर अलपत्र परेका नेपाली नागरिकको उद्धार सरकारले जारी राखेको छ। परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म विभिन्न मुलुकबाट 836 जना नेपालीको उद्धार गरिएको छ, जस अनुसार असार 25 गतेसम्ममा कम्बोडियाबाट 709 जना, म्यानमारबाट 113 जना, लाओसबाट 8 जना र थाइल्याण्डबाट 6 जना नेपाली नागरिकको उद्धार गरिएको छ। नेपाल सरकारले यसरी अलपत्र परेका नेपाली नागरिकका लागि भिसा शुल्क र जरिवाना मिनहा गरिदिन गरेको अनुरोधलाई कम्बोडिया सरकारले स्वीकार गर्दै 60 बढ़ीको शुल्क मिना गरेको जनाइएको छ। यसैबीच पश्चिम एसियामा साइबर अपराधमा पक्राउ परेका नेपालीको उद्धारमा पनि सरकारले सक्रियता देखाएको छ, जसमध्ये अमृत झा सहितलाई मुक्त गराउँदै नेपाल फर्काउन कूटनीतिक पहल जारी रहेको मन्त्रालयले स्पष्ट पारेको छ। संसदीय सुनवाई समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिश गरेका 3 जना विरूद्ध उजुरी आह्वान गरेको छ। समितिले आज सार्वजनिक सूचना जारी गर्दै संवैधानिक परिषदबाट सिफारिश गरिएका व्यक्तिहरूको नियमित उपयुक्त छैन भन्ने कसैसँग ठोस आधार प्रमाण वा सूचना भए 10 दिनभित्र समितिमा उजुरी दिन आग्रह गरेको हो। सूचना अनुसार प्रमुख निर्वाचन आयुक्तमा सिफारिश गरिएका मानबहादुर कार्की मोरङ तथा निर्वाचन आयुक्तहरूमा सिफारिश गरिएका डाक्टर राजीव सुब्बा काठमाडौँ र गुरूप्रसाद वागले ओखलढुङ्गा विरूद्ध प्रमाण सहित नेपाली वा अंग्रेजी भाषामा उजुरी दिन सकिनेछ। समयमै निर्माणको काम नसक्ने दुईवटा निर्माण कम्पनी 3 वर्षका लागि कालो सूचीमा परेका छन्। झापाको कन्काई पुल निर्माणको संयुक्त ठेक्का लिएका पप्पू महादेव खिम्तीलाई 14 वर्षसम्म पनि पुल नबनाएपछि कालो सूचीमा राखिएको हो। सार्वजनिक खरिद कानून खरिद अनुगमन कार्यालयले हिजो सूचना जारी गर्दै यी 209 कम्पनीलाई कालो सूचीमा राखेको छ। सरकारले देशका 77 जिल्लामा 24 घण्टा सञ्चालन हुने गरी विपद कल सेन्टर सञ्चालनमा ल्याएको छ। मन्त्री परिषदको 2082 जेठ 13 गतेको बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अनुसार सो व्यवस्था गरिएको हो। सरकारको समग्र कार्य सम्पादनलाई नतिजामुखी प्रभावकारी र मापन योग्य र जवाफदेही बनाउन तथा नागरिक जीवनमा प्रत्यक्ष सुधार ल्याउने ढाँचामा रूपान्तरण गर्न नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्ने निर्णय बमोजिम 77 जिल्लाका आपतकालीन कार्य सञ्चालन केन्द्रहरूमा कल सेन्टर स्थापना गरिएको गृह मन्त्रालयले जनाएको छ।
12: हुलास छ त अरू कतिले खोज्दै।

0: एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलसी लाइफ गुड
1: ओहो जेठा बजार खरिद कि क्या हो
2: जस्ता पाता किनौ कि भनेर नि काका
1: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा
2: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि
1: लाटा जुन पाइन्छ त्यही किन्छस् बस्ताउनु पर्ला है बस्ताउनु
2: उसो भए कुन किन्ने त काका
1: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बण्डलको तौल र जिङ कोटिङ उल्लेख गरेको हुलासको गुडा साथ जस्ता पाता नि किन्ने नि लाटा
2: कहाँ काका उल्लास जस्ता पाता किन सहरसम्म को जाओस्
1: अरे शिव तलाई थाहा छैन कि क्या हो
3: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी उल्लास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अझै राज्यभरि खोलिएको छ
2: त्यसो भए त म उल्लास जस्ता पाता नै किन्छु नि काका
4: उल्लास भए अरू किन खोज्ने

हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि सानीमा घर कर्जा। सानीमा ब्याङ्क।

आजकल AI voice फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यसमा ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंकद्वारा जारी

0: 40 वर्षदेखि सबै नेपालीको विश्वास जित्न सफल अन्तर्राष्ट्रिय गुणस्तरको रङ सही तौल र अन्य पाता भन्दा बढी जिङ्क कोटिङ भएकोले चिया नलाग्ने फुलासको गुरा साफ सादा तथा रङ्गीन जस्ता पाता फुलास भए अरू किन खोज्ने।
1: विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले ट्राफिक जरिवानाबारे दिएको अभिव्यक्ति विवादमा परेपछि सार्वजनिक रूपमा माफी मागेका छन्। केही दिन अघि संचारकर्मीसँग प्रतिक्रिया दिँदै पुनले ट्राफिकको नियम पालना नगर्नेलाई 50,000 जरिवाना गर्नुपर्ने भनी दिएको अभिव्यक्ति विवादमा परेपछि माफी मागेका हुन्। सो अभिव्यक्तिका कारण कसैलाई चोट पुगेको भए सोबाट समेत पुनले माफी मागेको सामाजिक सञ्जाल मार्फत बताएका छन्। सार्वजनिक अभिव्यक्तिको विषयमा माफी माग्दै पुनले आगामी दिनमा अति महत्वपूर्ण सार्वजनिक विषयबाहेक वार्ता नदिने बताएका छन्। बागमती प्रदेश सरकारले बाल विवाह अन्त्य सम्बन्धी प्रादेशिक रणनीति तथा कार्ययोजना 2083 स्वीकृत गरेको छ। हिजो बसेको प्रदेशसभाको बैठकले प्रदेशभित्रका दलित समुदायको सशक्तिकरणका लागि आवश्यक व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक सहमति समेत प्रदान गरेको छ। संखुवासभाको खादबार स्थित विदुषी योगमाया हिमालय आयुर्वेद विश्वविद्यालयमा वैशाख 19 यता पठन पाठन पूर्ण रूपमा बन्द छ। विद्यार्थीले तत्काल कक्षा सञ्चालन गर्न माग गरेका छन्। विश्वविद्यालय सञ्चालनमा देखिएको अन्यलका कारण विद्यार्थीको शैक्षिक भविष्य संकटमा परेको भन्दै उनीहरूले राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय तहका प्रमुखसँग छलफल गरी नियमित पठन पाठनको वातावरण बनाउन आग्रह गरेका हुन्।

0: रेडियो सङ्घ सभा 95.5 मेगाहर्ज
1: रेडियो सङ्घ सभाको
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा।
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 घाटलाक नेटुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420501।
5: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
5: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खातबारी नगरपालिका 1 प्रगति टोल।
6: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।

0: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, थटल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
0: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त थटल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसारसभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
0: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
0: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
0: डिजाइनर सुमन ठटाल 98615 39 444
2: र 0295 90 155।
3: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
4: खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी शङ्ख सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी शङ्ख सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी एक शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
5: नमस्कार है वडा अध्यक्ष ज्यू।
6: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
5: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
6: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
5: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
6: यो मेरो सुट त हाम्रै सकुवा सभाको नमुना एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त भनी तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
5: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
7: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
8: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
9: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
2: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
10: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
9: सम्पर्क नम्बर 0295562679 र मोबाइल नम्बर 98420872776।
11: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। निशान खाँदारी एक बुद्ध चोक बाटो दूरसञ्चार जाने बाटो।
12: आयो सबको घर घरमा।
13: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
14: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्ख सभा 95.5 MHz।
13: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295562 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
15: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
16: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
17: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
16: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
17: हाम्रा सेवाहरू
16: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
17: दाँत खोल्ने, दाँत सफा गर्ने,
16: दाँतको एक्सरे गर्ने,
17: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
16: झिक्न मिल्ने आरपीटी लगाइने,
17: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
16: बाङ्गो टिङ्गो दाँत मिलाइने,
17: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
16: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट छेउ, शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
17: सम्पर्क नम्बर 0295906667 र 98420226667।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-9640-00
4: र 9819-32-76-75।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 9843-47-262,
5: 9010-55-55-85
3: र वाट्सएप नम्बर 9052-28-646।
0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online,

0: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 10 बज्यो।
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
8: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0 29 5 75 2 67, मोबाइल 97 4 38 46 0 84।
10: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
11: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
2: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0 29
12: 5161165 98421552504 98421962987 र 98520519906।
13: NCSA कम्प्युटर सेन्टर खादबारी सङ्ख्या सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएससी कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।

0: सबै घर घर आयो हजुर सबको मन छुन सबको मन छुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
0: आयो सबको घर घर मा
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन।
5: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
5: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
6: दाँत खोल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गो टिङ्गो दाँत मिलाइने,
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, छेउ शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
6: सम्पर्क नम्बर 0295906667 र 98422267।
5: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
7: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
5: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका 1 प्रगति टोल,
7: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
5: प्रोप्राइटर प्रतीक्ष दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।

0: डिजिटल नेपाल चोकमा अनिके हेक्याङ याम्मो लरी हेक्याङ आइनङ थोसा उसुर्बानु निङ्वा केबक्पा ब्याङ्किङ र लाभो फोकुम मुक्तिनाथ विकास ब्याङ्क तेन्छा आपलुङ चोगुवा मुक्तिनाथ विकास ब्याङ्क तेन्छा ब्याङ्क ओमेन ब्याङ्क तेन्छा ओ केमापोङ
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
2: त्यसको लागि के को चिन्ता हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खाँदबारी एक नगरपालिका रोड सङ्खुवा सभा
2: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
1: प्रोप्राइटर लक्ष्मी काफ्ले
2: सम्पर्क 9843347262
1: 9810555580
2: र व्हाट्सएप नम्बर 9852286646
3: निशा तिमी उठ्ने बेला भएन भनेको तिमी त टाइल मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो
4: ए अब त जानै पर्ने भएन नि हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
3: हाम्रो सेवाहरू
4: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 029560580 9852160580 र 9841081181 धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खाँदबारी एक सङ्खुवा सभा

0: नमस्कार है वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको नमुना एक मात्रै विश्वासिलो अरूण पूर्वकै चर्चित दिशा टेलर खादबारी भन्दै सिलाएको त भने तपाईँहरू पनि यस भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295566879 र मोबाइल नम्बर 9842082776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
3: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
0: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295-61-165, 98421-52564, 98421-26987 र 98520-51906।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
5: रबिन टेलर्स, खादवारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 98-60-96-40-00
6: र 98-19-32-76-75।
7: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान, रेडियो संख सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संका

0: संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
1: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगत्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
2: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदाबारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611665, 98421552564, 98421926987 र 98520519906।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले।
4: सम्पर्क 98433-47262,
3: 98105555580
4: र वाट्सएप नम्बर 98520286646।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
6: छ्या, यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
6: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
6: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
6: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
6: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59-8-1, जनक पौडेली 98520-58-344 र 0295-60-248।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
7: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57-841 र 0295-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किए।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: दाँत बलियो भयो भने आँप बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा।
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
4: नेपालीको सब बुझ्न मानेनन्। काठमाडौँको बुद्ध नगरमा अर्का एक व्यक्तिद्वारा आत्मदाहको प्रयास। शक्तिशाली टाइफुन बबी पूर्वी तटतर्फ अघि बढेपछि चीनमा उच्च सतर्कता, हजारौं सर्वसाधारणलाई सुरक्षित स्थानमा सारियो। र एसएससी महिला अण्डर 19 प्रिमियर कप क्रिकेटमा नेपालको विजयी शुरूआत, कतार 105 रनले पराजित।

आजकल AI वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक बैंक सर्भे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौं। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा बैंकद्वारा जारी

एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भएपुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइट्स गुड

0: हजुर, अब चानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। चानीमा घर कर्जा, चानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: नमस्कार, गान्धीपुर डायरीका साथमा नवीन र तारा समाचार। अब विस्तारमा,
2: सरकारले विद्युतीय राहदानी सेवा शुरू गर्ने भएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्रीले असार 29 गतेदेखि नयाँ प्रणालीबाट अनलाइन विद्युतीय राहदानीको काम शुरू गरिने बताएका हुन्। आगामी सोमबारदेखि सञ्चालन हुने सेवामा केही प्राविधिक समस्या आउन सक्ने अवस्था रहे पनि सुधार गर्दै सेवा प्रभावकारी बनाउने योजना रहेको उनको भनाइ छ। मन्त्रालयले राहदानी सेवा प्रभावकारी र नागरिक मैत्री बनाउन विद्युतीय राहदानी सेवा शुरू गरेको जनाएको छ। पुरानो प्रणालीबाट नयाँ प्रणालीमा हस्तान्तरण हुँदै गरेकाले बुधबारदेखि सोमबारसम्म विभागले दिने अनलाइन आवेदन सहितका सबै सेवा स्थगित गरिएको मन्त्रालयले जनाएको छ। शनिबार र आइतबार सार्वजनिक विदा सहित करिब 5 दिन मन्त्रालयले सेवा अवरूद्ध गरेको हो। नियमित पत्रकार सम्मेलनमा जानकारी दिँदै प्रवक्ता छेत्रीले राहदानी नयाँ प्रणालीमा प्रवेश गराउन अहिले जर्मनीको कम्पनी अन्तिम तयारी गरिरहेको जानकारी दिए। यसैबीच दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा अनलाइन ठगीमा परेर अलपत्र परेका नेपाली नागरिकको उद्धार पनि सरकारले जारी राखेको छ। परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म विभिन्न मुलुकबाट 836 जना नेपालीको उद्धार गरिएको छ, जस अनुसार असार 25 गतेसम्ममा कम्बोडियाबाट 709 जना, म्यानमारबाट 113 जना, लाओसबाट 8 जना र थाइल्याण्डबाट 6 जना नेपाली नागरिकको उद्धार गरिएको छ। नेपाल सरकारले यसरी अलपत्र परेका नेपाली नागरिकका लागि भिसा शुल्क र जरिवाना मिनाहा गरिदिन गरेको अनुरोधलाई कम्बोडिया सरकारले स्वीकार गर्दै 60 बढ़ीको शुल्क मिनाहा गरेको छ। यसैबीच पश्चिम एसियामा साइबर अपराधमा पक्राउ परेका नेपालीको उद्धारमा पनि सरकारले सक्रियता देखाएको छ, जसमध्ये अमृत झासरलाई मुक्त गराउँदै नेपाल फर्काउन कूटनीतिक पहल जारी रहेको मन्त्रालयले स्पष्ट पारेको छ। त्यसरी पक्राउ परेका 11 जना मध्ये 4 जना नेपाल फर्काउने चरणमा रहेको बताइएको छ।
1: आत्मदाह गरेका गणेश नेपालीको शव वीर अस्पतालबाट महाराजगंज स्थित टिचिङ अस्पतालमा सारिएको छ। परिवारले शव बुझ्न नमानेपछि उनको शव महाराजगंज लगिएको हो। परिवारका सदस्य र सरकारबीच राति भएको वार्ता सहमतिमा पुग्न नसकेपछि शवलाई टिचिङ सारिएको प्रहरीले जनाएको छ। राति 10 बजे गणेशको शव टिचिङ लगिए पनि परिवार भने वीर अस्पताल परिसरमै छन्। गणेशका बुवा आमा रातभर वीरको जलन वार्डमै बसेका थिए। मृतकका दाजु मदन नेपालीले सरकारी पक्षसँग छलफल गरेका थिए। परिवारको शिक्षा, स्वास्थ्य, भरण पोषणको ग्यारेन्टी र क्षतिपूर्तिको माग सरकार समक्ष राखिएको छ। परिवारको सबै माग पूरा गर्न सरकार पक्षले असमर्थता जनाएपछि सहमति हुन नसकेको परिवारले जनाएको छ। मृतकका आफन्तले सरकार पक्षबाट जसरी पनि शव बुझ्न दबाव दिइरहेको भन्दै गुनासो गरेका छन्। यसैबीच काठमाण्डको बुद्धनगरमा एकजना पुरूषले आज बिहान आत्मदाहको प्रयास गरेका छन्। काठमाण्डौ महानगरपालिका 10 स्थित डेरामा 45 वर्षीय अश्विन राउतले आत्मदाहको प्रयास गरेका हुन्। उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ। जिल्ला प्रहरी परिसर काठमाण्डका एसपी पवन भट्टराईका अनुसार राउतको आफ्नो छोरासँग विवाद भएपछि उनले भान्सामा गएर आत्मदाहको प्रयास गरेका थिए। उनको शरीर 55% जलेको अस्पतालले जनाएको छ। गम्भीर अवस्थामा उनको उपचार भइरहेको छ। यसैबीच सर्लाईको गौडेता नगरपालिकामा आत्मदाह प्रयास गरेका विवेक मण्डलको अवस्था चिन्ताजनक रहेको छ। हिजो हेलिकप्टरबाट काठमाडौँ ल्याइएका उनको अवस्था चिन्ताजनक रहेको चिकित्सकहरूले बताएका छन्। उनलाई हिजो साँझ 7:30 बजेतिर कृतिपुरको वर्ण अस्पतालमा ल्याइएको थियो।
2: बागमती नदीमा पानीको बहाव बढ़दा काठमाण्डुको किर्तिपुर नगरपालिका 10 सुन्दरी घाटमा रहेको राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेको छ। सेन्टरभित्र पानी पसेपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरू फेरि विस्थापित भएका छन्। होल्डिङ सेन्टरमा पानी भरिएपछि सुरक्षाकर्मीले डुंगाको प्रयोग गरेर केही सामान बाहिर निकाले पनि अधिकांश घरायसी सामग्री, लत्ता कपड़ा र अन्य अत्यावश्यक सामान पानीले भिजेर नष्ट भएको पीड़ितहरूले बताएका छन्। राति अचानक बाढ़ी पर्दा धेरैले आफ्नो सामान सुरक्षित स्थानमा सर्न नपाएको गुनासो पनि गरेका छन्। ढिला गरी पुगेको सुरक्षा टोलीले होल्डिङ सेन्टरमा रहेका 154 जना मध्ये 14 जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालय स्थित स्मृति भवनमा स्थानान्तरण गरेको छ। अन्यत्र जान नचाहेकाहरू भने सेन्टरभित्रै पानी नपसेको सुरक्षित स्थानमा बसिरहेका छन्।
1: कालीकोटको गगनी खोलामा गए राति खसेको पहिरोका कारण कर्णाली राजमार्ग अवरूद्ध भएको छ। सड़क डिभिजन कार्यालय जुम्लाका अनुसार अविरल वर्षापछि गगनी खोलामा पहिरो जाँदा सड़क अवरूद्ध भएको हो। पहिरो हटाउन बिहानैदेखि काम भइरहे पनि अझै समय लाग्ने देखिएको छ। यसका लागि सड़क डिभिजन सुर्खेतसँग आवश्यक समन्वय भइरहेको कार्यालयले जनाएको छ।
2: विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्री महावीर पुनले ट्राफिक जरिवाना बारे दिएको अभिव्यक्ति विवादमा परेपछि सार्वजनिक रूपमा माफी मागेका छन्। केही दिन अघि संचारकर्मीसँग प्रतिक्रिया दिँदै पुनले ट्राफिकको नियम पालना नगर्नेलाई 50,000 रूपियाँ जरिवाना गर्नुपर्ने भनिदिएको अभिव्यक्ति विवादमा परेपछि माफी मागेका हुन्। सो अभिव्यक्तिका कारण कसैलाई चोट पुगेको भए सोबाट समेत पुनले माफी मागेको सामाजिक सञ्जाल मार्फत बताएका छन्। सार्वजनिक अभिव्यक्तिको विषयमा माफी माग्दै पुनले आगामी दिनमा अति महत्वपूर्ण सार्वजनिक विषय बाहेक अन्तर्वार्ता नदिने बताएका छन्।
1: संसदीय सुनवाई समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिश गरिएका तीनजना विरूद्ध उजुरी आह्वान गरेको छ। समितिले आज सार्वजनिक सूचना जारी गर्दै संवैधानिक परिषदबाट सिफारिश गरिएका व्यक्तिहरूको नियुक्ति उपयुक्त छैन भन्ने कसैसँग ठोस आधार प्रमाण वा सूचना भए 10 दिनभित्र समितिमा उजुरी दिन आग्रह गरेको हो। सूचना अनुसार प्रमुख निर्वाचन आयुक्तमा सिफारिश गरिएका मानबहादुर कार्की तथा निर्वाचन आयुक्तहरूमा सिफारिश गरिएका डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्ले विरूद्ध प्रमाण सहित नेपाली वा अंग्रेजी भाषामा उजुरी दिन सकिनेछ। उजुरीमा उजुरीकर्ताको नाम, थर, ठेगाना, फोन नम्बर र स्पष्ट खुल्ने गरी जिल्ला उल्लेख गर्नुपर्नेछ। उजुरी दिँदा आधार र प्रमाणका कागजातको प्रतिलिपि समेत संलग्न गर्नुपर्ने समितिले जनाएको छ। समितिका अनुसार सिंहदरबार स्थित संसदीय सुनवाई समितिको सचिवालयमा बुझाउन वा जिल्ला प्रशासन कार्यालय मार्फत 10 दूरबीनै पठाउन सकिनेछ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा असार 19 गते बसेको संवैधानिक परिषदको बैठकले उनीहरूलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको थियो।
2: समयमै निर्माणको काम नसक्ने दुईवटा निर्माण कम्पनी 3 वर्षका लागि कालो सूचीमा परेका छन्। झापाको कन्काई पुल निर्माणको संयुक्त ठेक्का लिएका पप्पू महादेव खिम्तीलाई 14 वर्षसम्म पनि पुल नबनाएपछि कालो सूचीमा राखिएको हो। सार्वजनिक खरिद अनुगमन कार्यालयले शुक्रबार सूचना जारी गर्दै यी 209 कम्पनीलाई कालो सूचीमा राखिएको जनाएको छ। कालो सूचीमा पर्ने कम्पनीले 3 वर्षसम्म नयाँ ठेक्का प्रक्रियामा सहभागिता जनाउन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव एवं प्रवक्ता रामप्रसाद आचार्यले जानकारी दिए। तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका कुलमानी घिसिङले पुल निर्माणमा लामो समयदेखि प्रगति नभएपछि ठेक्का तोड्न निर्देशन दिएका थिए। त्यही अनुसार सम्झौता भएको 14 वर्षपछि 11 मंगिरमा ठेक्का तोडिएको थियो। ठेक्का तोडेसँगै खुलाके राजमार्ग निर्देशनालय अन्तर्गतको योजना कार्यालय इटाहरूले कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा लेखी पठाएको थियो। सो कार्यालयले लेखेर पठाएको 7.5 महिनापछि दुवै कम्पनीलाई कालो सूचीमा राख्ने निर्णय सार्वजनिक खरिद अनुगमन कार्यालयले गरेको हो। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
3: एआईटिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ। बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी। अब घरमै स्टेडियम एक्सपिरियन्स। एलजी, लाइफ्स गुड।

हजुर, बस्तानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। स्थानीमा घर कर्जा, स्थानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।

0: आजकल AI voice fake video को माध्यम बाट ठगी गर्ने digital lending भन्दै झुटो loan app बनाएर scamming गर्ने crypto र investment trap fake bank survey वा offer को माध्यम बाट ठगी गर्ने ठगर को बिगबिगी बढेको हुनाले यस्ता ठगर बाट सावधान रहौ कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंकद्वारा जारी
1: गान्धीपुर डायरीमा अन्तर्राष्ट्रिय प्रसंग चीनमा आएको शक्तिशाली टाइफुन बबी पूर्वी तटतर्फ अघि बढेपछि उच्च सतर्कता अपनाइएको छ अधिकारीहरूले हजारौं नागरिकलाई सुरक्षित स्थानमा सारेका छन् उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको छ प्रति घण्टा 162 किलोमिटरको अधिकतम निरन्तर गतिमा बहिरहेको टाइफुन आज राति चीनको फुजियान र झेजियाङ प्रान्तको सीमा क्षेत्र नजिकै स्थल क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको छ यसअघि यसले साइपन सहित प्रशान्त क्षेत्रका अमेरिकी भूभागमा सुपर टाइफुनका रूपमा तीव्र हावा र वर्षा गराएको थियो एक साता यता आएको भीषण आँधी र बाढ़ीका कारण कम्तीमा 50 जनाको मृत्यु भइसकेको छ ताइवानमा भारी वर्षाको पूर्वानुमानसँगै राजधानी ताइपेका विद्यालय बन्द गरिएका छन् उत्तरी तटमा माछा मार्ने डुंगाहरू बन्दरगाहमा बाँधिएका छन् जापान हङकङ लगायतका गन्तव्यका धेरै उडानहरू रद्द गरिएको छ चीनको झिङजियाङ प्रान्तमा 17,000 भन्दा बढ़ी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ
2: कान्तिपुर डायरीमा अब खेल प्रसंग एसएससी महिला अन्डर 19 प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले विजय शुरूआत गरेको छ मलेसियाको क्वालालम्पुर स्थित बायोमास क्रिकेट ओभलमा भएको छ

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल
3: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 40 50 541।
4: आयो सबको घर घरमा।
5: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
11: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
12: नमस्कार है वडा अध्यक्षज्यू।
13: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
12: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
13: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
12: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
13: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा चेलोस खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा चेलोसमा जानु होला।
12: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
14: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
15: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
16: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
2: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
17: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
18: सम्पर्क नम्बर 0 29 5 60 6 79 र मोबाइल नम्बर 98 4 20 82 776।
19: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धसुक बाटो दूरसञ्चार जाने बाटो।
20: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
21: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
20: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
21: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
20: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
21: ए ल ल, सँगै जाउँ न भाइ।
22: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
21: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
22: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
21: सम्पर्क नम्बर 98 60 96 40 00
22: र 98 19 32 76 75।

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुरानो तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सम्कुवा सभा,
1: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429781, जनक पौडेली, 98525358344 र 029560248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सम्कुवा सभा।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँचबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँचबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 98433-47262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-646।
4: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Sankhuasabha, 95.5 MHz.

रेडियो संखुवा सभा समय सूचक अहिले दिनको एक बज्यो।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज। खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 शङ्कर सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नि?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाउ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: NCSA कम्प्युटर सेन्टर खाँदबारी संखुवा सभा, अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू: प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ। म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9819326775। तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
3: संकट सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, छेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 9842226667।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाई छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्रे।
2: सम्पर्क 9843347262,
3: 9010555580
2: र वाट्सएप नम्बर 9552028646।
4: ओहो लु, नमस्कार है सर।
5: ओहो लु, नमस्कार है सर। नमस्कार,
4: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
5: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
4: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
6: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संखुवा सभाको खाँदबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
4: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
6: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
4: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
6: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
4: डिजाइनर सुमन ठटाल, 9861349444
6: र 0295901155।
7: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
8: सरप्राइज। जेनी, यो गहना कस्तो छ?
9: छ्या, यस्तो पनि गहना लाउँछन्?
8: अनि यो
9: तपाईँलाई त गहना किनै आउँदैन के? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
8: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
9: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
8: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
9: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
8: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
9: प्रोप्राइटर गोपाल विश्वकर्मा 98429981, जनक पौडेली 98528344 र 029562048।
8: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
10: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
11: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
10: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
11: हाम्रा सेवाहरू
10: दाँत नदुखाइ खोल्ने,
11: दाँत भर्ने, दाँतको आसुति गर्ने,
10: दाँतको एक्सरे सुविधा,
11: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
10: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
11: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
10: ध्यान दिनै पर्ने कुरा,
11: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
10: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
8: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420501।
12: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
13: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खातबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
2: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका एक, प्रगति टोल।
3: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
2: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843180049।
4: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संख सभा 95.5 मेगाहर्ट्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5
1: मेगाहर्ज। तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनिटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खादारी एक संखुवा सभा।

0: नमस्कार है वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको बाबुडा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, लेस ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295560779 र मोबाइल नम्बर 9842082776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
8: आयो सबको घर घरमा।
9: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
9: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
12: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
13: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
9: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा, फोन नम्बर 0295611065, 98421552504, 98421269087 र 98520519906।
14: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
15: त्यसको लागि के को चिन्ता, हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
14: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी एक नगरपालिका रोड संखुवा सभा।
16: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पूर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
14: प्रोप्राइटर लक्ष्मी काफ्ले।
16: सम्पर्क 98433-47-262,
14: 98-10-55-55-85
16: र वाट्सएप नम्बर 98-5-20-28-646।
17: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनि?
18: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
19: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
13: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: सबै राम्रो सधैँ हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नु होला।
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
3: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
6: छ्या, यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
6: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
6: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
6: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोधै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।
6: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 4 20 59 8 1। जनक पौडेली, 98 5 20 58 344 र 029 5 60 248।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।
7: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
8: ए ल ल, सँगै जाउँ न भाइ।
9: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
8: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9 तुम्लिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
9: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
8: सम्पर्क नम्बर 98 60 96 40 00
9: र 98 19 32 76 75।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन नि?
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
13: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843218049।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारा आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0935605080, 99525060 र 99421।

0: गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 9843347262,
1: 9810555585
2: र वाट्सएप नम्बर 9852028646।

0: सबै राम्रो सधैं हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नु होला।
1: बर्नजीत एआई संगीत पहिचान गर्ने नयाँ लेबलिङ प्रणाली सार्वजनिक श्रोताहरूलाई संगीत सृजनामा एआईको प्रयोगबारे स्पष्ट जानकारी दिने उद्देश्य। भेनेजुएलामा दुई हप्ता अघि आएको भूकम्पका कारण ज्यान गुमाउनेको संख्या 4,000 जना नाघ्यो। हराइरहेका हजारौं मानिसहरूको खोजी चल्दै र विश्वकप फुटबलको सेमी फाइनलमा भोलि बिहान नर्वे र इंल्याण्ड तथा अर्जेन्टिना र स्विजरल्याण्ड खेल्दै। नेपाल खबरमा अब पूरा खबर। कालीकोटको गगनी खोलामा गैराती गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरूद्ध भएको छ। सड़क डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभ कुमार सिंहका अनुसार गगनी खोलामा पहिरो पन्छाएर सड़क खुलाउने प्रयास भइरहेको छ। कार्यालयले बर्खायाममा यात्रा गर्दा सावधानी अपनाएर मात्र हिँड्न तथा रातिको समयमा यात्रा नगर्न सबैलाई सार्वजनिक सूचना मार्फत आग्रह गरेको छ। यसैबीच बाढ़ी तथा पहिरोका कारण कर्णाली सहित 5 राजमार्गका विभिन्न ठाउँमा सड़क अवरूद्ध भएका छन्। इलामको इलाम नगरपालिका वडा नम्बर 9 राजदुपालीमा मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। ठूलो पानी परेकाले सम्भावित बाढ़ीको जोखिमका कारण प्रहरीले बीपी राजमार्गको खुरकोट नेपाल थोक कटुञ्जे बेसी खण्डमा चल्ने गाडीमा रोक लगाएको छ। मकवानपुरमा पहिरोका कारण भीमफेती गाउँपालिका 5 भराङ डाँडामा रहेको कान्ति लोकपथ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। बागलुङमा पहिरोले नौमिनी नगरपालिका 8 बेल बगरमा रहेको कालीगण्डकी करिडोर सड़क पूर्ण रूपमा अवरूद्ध रहेको छ। जुम्लामा पहिरोले तिला गाउँपालिका 6 त्रिवेणी देवी तातोपानी गाउँपालिका 7 ताप्तीमा सड़क अवरूद्ध भएको छ। प्रहरीले यात्रा गर्नु अघि सम्बन्धित सड़कको अवस्था बुझ्न आग्रह गरेको छ। नेपाल सरकारको खर्च र स्रोत परिचालनमा असन्तुलन कायमै रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाएको छ। बितेका 3 आर्थिक वर्षको असार 26 गतिसम्मको प्रगति हेर्दा सरकारले लक्ष्य अनुसार राजस्व उठाउन सकेको छैन। चालू आर्थिक वर्ष 2082-83 कुल 15,33,00,000,000,000 रूपियाँ प्राप्तिको लक्ष्य रहेकोमा जम्मा 79.49% अर्थात 12,18,00,000,000,000 रूपियाँ मात्र संकलन भएको छ। खर्चतर्फ चालू आर्थिक वर्ष 19,64,00,000,000,000 रूपियाँको लक्ष्यमा 79.69% अर्थात 15,65,00,000,000,000 रूपियाँ मात्र खर्च भएको छ। सबैभन्दा चिन्ताको विषय पूँजीगत खर्च हो। विकास निर्माणसँग प्रत्यक्ष जोड़िएको यो खर्च खस्कँदै गएको छ। आर्थिक वर्ष 2080-81 57% रहेको पूँजीगत खर्च चालू आर्थिक वर्षमा घटेर जम्मा 44.51% सीमित भएको छ। यसैबीच सरकारको घाटा पनि उच्च रहेको छ। चालू आर्थिक वर्ष 3,46,00,000,000,000 रूपियाँ बराबरको बजेट घाटा देखिएको छ। विश्लेषकहरूको अनुसार दीर्घकालीन आर्थिक सन्तुलनमा देखिएको समस्याको सम्बोधनका लागि नीतिगत सुधार आवश्यक छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आफूसँग रहेका निष्क्रिय खाता न्यून गर्ने कार्ययोजना बनाई आउँदो पुष मसान्तभित्र लागू गर्ने निर्देशन दिएको छ। राष्ट्र बैंक अन्तर्गतको बैंक तथा वित्तीय संस्था नियमन विभागले क ख र ग वर्गका इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशन 2082 संशोधन गरी यो व्यवस्था गरेको हो। सक्रिय खाता निष्क्रिय हुनु अघि नै फोन एसएमएस र इमेल मार्फत ग्राहकहरूलाई नियमित जानकारी दिने र निष्क्रिय खातालाई सक्रिय बनाउन कम्तीमा 6 महिनाको अन्तरालमा सम्पर्क गरी त्यसको अभिलेख राख्नुपर्ने व्यवस्था गरेको छ। खाता बन्द गर्न ग्राहकले संस्थाको जुनसुकै शाखा वा मोबाइल र वेब एप्लिकेशनबाट सहज रूपमा पहुँच पाउने गरी व्यवस्था मिलाउनु पर्ने निर्देशिकामा भनिएको छ। त्यसै गरी कुनै पनि शाखाबाट पहिचान गरी खाता पुनः सक्रिय गर्न सकिने व्यवस्था गर्न र निष्क्रियबाट पुनः सक्रिय भएका खातामा हुने असामान्य कारोबार निगरानी गर्ने प्रणाली विकास गर्न पनि राष्ट्र बैंकले अनुरोध गरेको छ। विश्वका प्रमुख संगीत उद्योग सम्बद्ध संस्थाहरूले कृत्रिम बुद्धिमत्ता एआईबाट सृजना गरेका संगीत सामग्री पहिचान गर्न नयाँ स्वैच्छिक लेबलिङ प्रणाली सार्वजनिक गरेका छन्। फोनोग्राफिक उद्योगको अन्तर्राष्ट्रिय महासंघ र रेकर्डिङ इण्डस्ट्री एसोसिएशन अफ अमेरिकाले ग्रामी अवार्ड आयोजक सहित अन्य संस्थाहरूसँग मिलेर यो प्रणाली ल्याएका हुन्। श्रोताहरूलाई संगीत सृजनामा एआईको प्रयोगबारे स्पष्ट जानकारी दिने उद्देश्यले पहल गरेको संस्थाहरूले जनाएका छन्। नयाँ प्रणाली अन्तर्गत दुई प्रकारका लेबल प्रयोग गरिएका हुनेछन्। गीत वा रेकर्डिङ धेरै जसो वा सम्पूर्ण सृजनात्मक पक्ष एआईबाट तयार भएमा त्यसमा एआईद्वारा सृजना गरेको लेबल लगाइनेछ। मुख्य रूपमा मानव सृजनामा आधारित तर केही अंशमा एआईको सहयोग लिएको सामग्रीमा भने एआई सहायता प्राप्त लेबल प्रयोग हुनेछ, जहाँ मुख्य स्वर र वाद्य प्रस्तुति भने मानव कलाकारकै हुनुपर्नेछ। यो प्रणाली विश्वव्यापी रूपमा संगीत स्ट्रीमिङ सेवामा लागू गर्ने लक्ष्य छ। एप्पल म्युजिकका अनुसार नयाँ अपलोडको एक तिहाई भन्दा बढ़ी सामग्री पूर्ण रूपमा एआईबाट सृजित छन्। स्ट्रीमिङ सेवाहरूको प्रतिनिधि संस्था डिजिटल मीडिया एसोसिएशनले पनि यो लेबलिङ प्रणालीको स्वागत गर्दै एआई सम्बन्धी मेटा डाटा थप सुदृढ बनाउने बताएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943334955।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डाक्टर जानकी कुमारी तुलाधरले सम्हाल्नु भएको छ। यसअघि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी यही असार 23 गते 65 वर्षीय उमेर हदका कारण अवकाश भएपछि त्यसपछिको वरियतामा रहनुभएका आयुक्त डाक्टर तुलाधरलाई जिम्मेवारी छोडेको हो। 5 सदस्यीय हुने आयोगमा अहिले आयुक्त डाक्टर तुलाधर र आयुक्त सगुन शमशेर जबडा कायम हुनुहुन्छ। तत्कालीन प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको 2082 वैशाख 5 गते र तत्कालीन निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौडेलको 2079 फागुन 4 गते कार्यकाल सकिएको थियो। संसदीय सुनवाई समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिश गरेका 3 जना विरूद्ध उजुरी आह्वान सहित सुनवाई प्रक्रिया शुरू गरेको छ। संवैधानिक परिषदले मान बहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तथा डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्लेलाई निर्वाचन आयुक्तमा सिफारिश गरेको छ। अब विदेशको खबर। भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा परिज्यान गुमाउनेको संख्या 4,000 जना नआएको भेनेजुएला सरकारले जनाएको छ। यसार 10 गते आएको भूकम्पका कारण कम्तीमा 4,118 जनाको ज्यान गएको पुष्टि भएको भेनेजुएलाका संसद प्रमुख जोर्ज रेड्रिगेजलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। यस्तै 16,740 जना घाइते भएका छन्। थप हजारौं मानिसहरू बेपत्ता भएकाले खोजी तथा उद्धार कार्य जारी राखिएको छ। उद्धार टोलीहरूले अब जीवित व्यक्तिहरूको सम्भावना भने नरहेको जनाएका छन्। परिवारका सदस्य उनीहरूलाई सम्मानजनक संस्कार गर्ने आशामा आफ्नो परिवारका सदस्यहरूलाई भग्नावशेषबाट खोज्ने काम जारी राखेका छन्। यसैबीच संयुक्त राष्ट्र संघले भेनेजुएलामा भूकम्प राहत कार्यका लागि झण्डै 30 करोड़ डलरको तत्कालीन अपील जारी गरेको छ। अब खेल खबर फिफा विश्वकप फुटबल अन्तर्गत भोलि बिहान क्वार्टर फाइनलका दुईवटा खेल हुँदैछन्। भोलि बिहान पाउने 3 बजी नर्वे र इंग्ल्याण्ड तथा बिहान पाउने 7 बजी साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेल्दैछन्। नर्वे पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको हो। इंग्ल्याण्डले लगातार तेस्रो पल्ट क्वार्टर फाइनल खेल्दैछ। नर्वेका एर्लिङ हलाण्डले यो विश्वकपमा 7 गोल गरेका छन् भने इंग्ल्याण्डका कप्तान ह्यारी केन र जुड बेल्जियम पनि लयमा छन्। यस्तै साबिक विजेता अर्जेन्टिनाले सेमी फाइनलमा पुग्न स्विजरल्याण्डसँग खेल्नेछ। यसअघि गए राति भएको खेलमा बेल्जियमलाई हराउँदै स्पेन विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेलमा साबिक उपविजेता फ्रान्सले मोरक्कोलाई 2-0 गोलले हराउँदै सेमी फाइनलमा पुगेको हो। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। गगनी खोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरूद्ध। बीती राजमार्ग काभ्रे खण्डका आवाज जावत रोकियो। यात्रा शुरू गर्नु अघि सड़कको अवस्था बुझ्न आग्रह। सरकारको स्रोत संकलन र खर्चमा असन्तुलन कायमै चालू आर्थिक वर्षको बजेट घाटा 3.5 खर्ब नजिक। एआई संगीत पहिचान गर्ने नयाँ लेबलिङ प्रणाली सार्वजनिक। श्रोतालाई संगीत सृजनामा एआईको प्रयोगबारे स्पष्ट जानकारी दिने उद्देश्य। भेनेजुलामा 2 हप्ता अघि आएको भूकम्पका कारण ज्यान गुमाउनेको संख्या 4,000 जना नाग्यो। हराइरहेका हजारौं मानिसको खोजी चल्दै र विश्वकप फुटबलको सेमी फाइनलमा पुग्न भोलि बिहान नर्वे र इंग्ल्याण्ड तथा अर्जेन्टिना र स्विजरल्याण्ड खेल्दै।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
7: साली नदीको शिर,
8: मणिचूडको काख,
7: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
8: शान्ति र आनन्दको अनुभूति,
7: भीडभाडबाट टाढा,
8: सहरबाट नजिकै,
7: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
8: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
9: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181। वेबसाइट झुले.com.np।
10: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
11: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
12: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ। फोन नम्बर 44282042 44282042।
13: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ उपत्यका सहितका केही नदीमा आकस्मिक बाढ़ीको जोखिम देखिएको छ। उपत्यका काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे र आसपासका जिल्ला भई बहने केही ससाना नदीमा आकस्मिक बाढ़ीको उच्च जोखिमको सम्भावना रहेकाले यी जिल्लाका तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। गैरातीको अविरल वर्षा कारण बागमतीको बाढ़ी पस्दा काठमाडौँको किर्तिपुरमा रहेको राधा स्वामी सत्संग होल्डिङ सेन्टर डुबान परेको छ। सेन्टरभित्र पानी भरिएपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासी बिचल्लीमा परेका छन्। लगातारको वर्षाले होल्डिङ सेन्टरभित्रका कोठाहरूमा पानी भरिँदा उनीहरूका सबै बन्दोबस्तीका सामान डुबेका छन्। नेपालमा उपलब्ध गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरको शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यका साथ काठमाडौँमा दुई दिने शैक्षिक मेला शुरू भएको छ। बितेको 11 वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस मेलाले नेपाली शैक्षिक संस्थाहरूले पनि अन्तर्राष्ट्रिय स्तरको जनशक्ति उत्पादन गर्न सक्छन् भन्ने सन्देश प्रवाह गर्ने लक्ष्य राखेको छ। मेला आयोजक संस्थाका निर्देशक तारामान रावलका अनुसार नेपाली शिक्षा क्षेत्रबारे समाजमा रहेका नकारात्मक धारणालाई छिर्न र स्वदेशी विश्वविद्यालयका क्षमता प्रदर्शन गर्न यो कार्यक्रम महत्वपूर्ण माध्यम बनेको छ। यस वर्षको मेलामा 50 भन्दा बढ़ी सरकारी तथा निजी संस्थाहरूको सहभागिता रहेको छ। पछिल्लो समय विद्यार्थीहरू अतिनभन्दा पनि वैदेशिक रोजगारलाई प्राथमिकता दिने प्रवृत्ति बढ़ेको प्रति चिन्ता व्यक्त गर्दै उहाँले नेपालमै बसेर गुणस्तरीय शिक्षा हासिल गर्न सकिने र यहाँका उत्पादित जनशक्तिको पारिश्रमिक तथा बजार माग समेत उच्च रहेको जानकारी दिनुभयो। भोलिसम्म चल्ने मेलाले विद्यार्थी अभिभावक र विश्वविद्यालय बीच एउटा मजबूत पुलको काम गर्ने र स्वदेशी शिक्षा गरिमा बढ़ाउन टेवा पुर्याउने अपेक्षा रहेको छ। भक्तपुर नगरपालिकाले पुरानो जगातीमा रहेको पुल पुननिर्माण सम्पन्न गरी आजदेखि सञ्चालन ल्याएको छ। आज आयोजित कार्यक्रममा मेयर सुनिल प्रजापतिले ऐतिहासिक महत्व भएको पुल पुनः सञ्चालनमा आउनु खुशीको विषय भएको बताउनुभयो। काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षमा प्राप्त धेरै सो गुनासोको व्यवस्थापन गरेको बताएको छ। महानगरपालिकाका अनुसार 7735 गुनासो मध्ये 93% गुनासो फर्सेट भइसकेका छन्। यसै गरी हेलो सरकार मार्फत प्राप्त 1896 गुनासो मध्ये 84% गुनासो व्यवस्थापन गरेको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाका अनुसार दुवै माध्यमबाट प्राप्त गरेको 9631 गुनासो व्यवस्थापन गरिएको हो। नागरिकलाई गुनासो तथा सुझाव उपलब्ध गराउन महानगरपालिकाले आफ्नो गुनासो व्यवस्थापन प्रणालीको टेलिफोन नम्बर 1180 सम्पर्क गर्न आग्रह गरेको छ। र मनोहरा सरसफाई तथा सम्पदा बचाउ नागरिक अभियानको 486 साप्ताहिक सरसफाई कार्यक्रम सम्पन्न भएको छ। बिहान 7 बजेदेखि 9 बजेसम्म काठमाडौँ महानगरपालिका वडा नम्बर 32 नरेफाँट क्षेत्रमा सरसफाई गरेको हो। आजको सरसफाई अभियानबाट झण्डै 2 टन फोहोर संकलन गरेर व्यवस्थापन गरेको अभियन्ताहरूले बताएका छन्। यसैबीच साउन महिनामा पशुपतिनाथको पूजा आराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा सरसफाई अभियान शुरू भएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सरकारको स्रोत संकलन र खर्चमा असन्तुलन कायमै चालू आर्थिक वर्षको बजेट घाटा 3.5 खर्ब नजिक। काठमाडौँ उपत्यका सहित केही नदीमा आकस्मिक बाढ़ीको जोखिम। बाढ़ी पसेपछि किर्तिपुरमा रहेको होल्डिङ सेन्टरका सुकुम्बासीको भिक्चल्ली। र स्वदेशमै गुणस्तरीय शिक्षाको प्रवर्धन गर्ने उद्देश्यसहित स्टडी इन नेपाल शैक्षिक मेला शुरू। 50 भन्दा बढ़ी सरकारी तथा निजी शिक्षण संस्थाहरूको सहभागिता। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो online.com पढेर सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 खाटलाक नेटुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295-62320 र 98-420-50541।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98-60-96-40-00
6: र 98-19-32-76-75।
7: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार शङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
8: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
9: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार शङ्खुवा सभा। फोन नम्बर 0295-61-165, 98-421-5254, 98-421-26-987 र 98-520-51-906।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: सुन न, मेरो घरमा बिहेको कुरा चलिसक्यो। केटा ग्रिन कार्ड होल्डर रहेछ। ड्याडले जसरी भए पनि बिहे गरिदिन्छु भन्नुभएको छ। हामी रिलेसनमा भएको यति धेरै भइसक्यो, तिमीले अब त केही गर्नै पर्छ यार।
2: तिमी खाने आएको यार, अघिदेखि यस्तै कुरा भनिसक्यो, केही सुन्दैन? खाने सोख्छ नि होइन, अब मेरो बोको भोज खाऊ।

जान दिन कहिले खेर दादी न म तिमीलाई एक छरेर लन्डन अस्ट्रेलिया लान पनि म सक्दिन युएसए ग्रिन कार्ड त्यो पनि मसँग छैन।

0: 95.5 मेगाहर्ट्ज रेडियो
1: इनॉक्सी एंटरटेनमेंट।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
2: सम्पर्क 98433-47-262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-6 46।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525-55-768 98525-55-768।
5: साथै 98525-55-768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
7: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
7: हाम्रा सेवाहरू:
6: दाँत नदुखाई खोल्ने,
7: दाँत भर्ने, दाँतको आसुति गर्ने,
6: दाँतको एक्सप्रेस सुविधा,
7: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
7: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
6: ध्यान दिनै पर्ने कुरा:
7: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
8: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
9: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
10: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
9: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
10: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
9: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
10: ए ल ल, सँगै जाउँ न भाइ।
11: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
10: रबिन टेलर्स, खातबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
11: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
10: सम्पर्क नम्बर 98-60-96-40-00
11: र 98-19-32-76-75।
12: आयो सबको घर घरमा।
13: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
14: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 MHz।
13: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
15: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो संख सभा 95.5 MHz
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संख सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इतहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इतरी स्वर सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
8: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
10: किन त काका?
9: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
10: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
9: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
10: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
9: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
10: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
9: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
10: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
9: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
10: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
9: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
10: प्रोप्राइटर सुनु एन भीम कदाइली।
9: सम्पर्क 0 29 41 00 84 र 98 40 45 827।
11: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
12: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98 5 20 29 47, 98 00 90 00 62।
11: सरप्राइज,
13: जेनी, यो गहना कस्तो छ?
14: यस्तो पनि गहना लाउँछन्?
13: अनि यो
14: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
13: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
14: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
13: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
14: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोधै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
15: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सम्कुवा सभा।
14: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801। जनक पौडेली, 9852558344 र 0295602048।
15: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सम्कुवा सभा।
16: नमस्कार है वडा अध्यक्षज्यू।
17: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
16: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
17: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
16: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
17: यो मेरो सुट त हाम्रै सकुवा सभाको डबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
16: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
18: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल?
14: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
13: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
19: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
20: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
15: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842082776।
14: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाजारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।

0: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्म्यो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोरसरी। सम्पर्क नम्बर 9852557068, 9852557068।
3: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295262666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
7: निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
8: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
7: हाम्रो सेवाहरू
8: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9852165080 र 9841008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, संखुवा सभा।
9: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
10: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
9: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
10: हाम्रा सेवाहरू
9: दाँत नदुखाई खोल्ने,
10: दाँत भर्ने, दाँतको आकृति गर्ने,
9: दाँतको एक्सप्रेस सुविधा,
10: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
10: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र स्वास्थ्य गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
9: ध्यान दिनै पर्ने कुरा,
10: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
9: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
7: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हातलाग्ने टुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295562320 र 9842505041।

0: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio San Kawasawa.
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको. तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो.
2: ए, अब त जानै पर्ने भएन नि. हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि.
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ. प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181. धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा.
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता. हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ. त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ.
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा.
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ.
3: प्रोप्राइटर लक्ष्मी काफ्ले,
4: सम्पर्क 98433-47-262,
3: 98-10-55-55-85
4: र वाट्सएप नम्बर 98-5-20-28-646.
5: आयो सबको घर घर मा.
6: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा.
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज.
6: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा. सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली. सम्पर्कका लागि 98-4-32-57-841 र 029-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्. रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ.
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन.
8: ओहो लु नमस्कार है सर. ओहो लु नमस्कार है सर. नमस्कार. अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
9: हो नि सर, ठटल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि.
8: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटल टेलर्समा गइहाल्नु पर्यो.
10: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले सङ्खुवा सभाको खाँदबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ.
8: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला.
10: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ.
8: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ.
10: छटाल टेलरिङ सेन्टर, खाँदारी 1, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो.
8: डिजाइनर सुमन ठटाल, 98-6-15-39-444
10: र 029-5-90-155.
11: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स.
12: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो. कुन जन्मको पाप थियो कुन्नी?
13: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो?
14: यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
15: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
16: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
17: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
18: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
17: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
18: हाम्रा सेवाहरू
17: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
18: दाँत खोल्ने, दाँत सफा गर्ने,
17: दाँतको एक्सरे गर्ने,
18: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
17: झिक्न मिल्ने आरपीडी लगाइने,
18: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
17: बाङ्गो टिङ्गो दाँत मिलाइने,
18: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
17: मनकामना डेन्टल क्लिनिक खादरी नगरपालिका एक प्रहरी गेट सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
18: सम्पर्क नम्बर 029590667 र 98422667।
19: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
17: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
19: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
17: हाम्रा सेवाहरू
19: दाँत नदुखाई खोल्ने,
17: दाँत भर्ने, दाँतको आरसुटी गर्ने,
19: दाँतको एक्सरे सुविधा,
17: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
19: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
17: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
19: ध्यान दिनै पर्ने कुरा
17: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
19: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
18: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।

0: रेडियो संखुवा सभा समय सूचक अहिले साँझको 6 बजे हो।
1: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Songkhuasabha, 95.5 MHz.
2: नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
3: बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको पनि ज्यान गयो। गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पताल अगाडि र माइतीघरमा प्रदर्शन।
2: सरकारको स्रोत संकलन र खर्चमा असन्तुलन कायमै चालू आर्थिक वर्षको बजेट घाटा 3.5 खर्ब नजिक।
3: नेपाली भाषाका शिल्पी आदिकवि भानुभक्त आचार्यको योगदान आज पनि उत्तिकै सान्दर्भिक। भाषालाई मूलधारमा ल्याउने प्रयास अतुलनीय रहेको भाषाविदहरूको भनाई।
4: साहित्यलाई नेपाली भाषामा पनि ल्याउन सकिन्छ भन्ने कुराको तुलनाको स्रोतको रूपमा हामी भानुभक्तको योगदानलाई हामीले सम्मान गर्नुपर्छ।
2: इरान विरूद्ध 1000 मिसाइल तयारी अवस्थामा रहेका अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी। वार्ता अघि बढ़ाउनु अघि हर्मुज जलमार्ग पूर्ण रूपमा खुल्ला भएको विश्वास दिलाउनु पर्ने।
3: र 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपालको विजयी शुरूआत। विश्वकप फुटबलको सेमी फाइनलमा पुग्न भोलि बिहान नर्वे र इंग्ल्याण्ड तथा अर्जेन्टिना र स्विजरल्याण्ड खेल्दै।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
2: नेपाल दर्पणमा अब खबरको सिलसिला। आज बिहान काठमाडौँको बुद्ध नगरमा आत्मदाह प्रयास गरेका 45 वर्षीय अश्विन राउतको निधन भएको प्रहरीले जनाएको छ। आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो। आईसीयूमा राखेर उपचार गरेकोमा आज बेलुका निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। राउतको शरीर 50% भन्दा बढ़ी जलेको थियो। श्रीमती र छोरासहित बुद्ध नगरमा बस्दै आएका राउतले आत्मदाहको प्रयास गर्नुको कारण खुलेको छैन। यसैबीच अस्ति बिहिबार त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारको क्रममा ज्यान गुमाएका गणेश नेपालीको न्यायको माग गर्दै आफन्त साथीभाइ तथा समर्थकहरूले वीर अस्पताल अगाडिको सड़कमा प्रदर्शन गरेका छन्। नेपालीको शव गैराती वीर अस्पतालबाट महाराजगंजमा रहेको त्रिवी शिक्षण अस्पताल लगिएको छ, तर आफन्त र समर्थकले वीर अस्पताल अगाडि नै प्रदर्शन गरेका हुन्। यस्तै जनपक्षीय ट्रेड युनियन महासंघले पनि गणेश नेपाललाई आत्मदाह गर्ने परिस्थिति राज्यले पुर्याएको भन्दै विरोध प्रदर्शन गरेको छ। अस्ति बिहिबार गणेश नेपालीको मोटरसाइकलमा महानगर प्रहरीले व्हील लक लगाइदिएपछि गणेश र महानगर प्रहरी बीच विवाद भएको थियो। महानगर प्रहरीले उहाँको मोटरसाइकल गाड़ीमा हाल्न खोजेपछि गणेशले आफैमाथि पेट्रोल सर्केर आगो लगाउनु भएको थियो। घटनापछि प्रहरीले 3 जना महानगर प्रहरीलाई सोधपूछ गरेर छाडेको छ। घटनाको छानबिनका लागि काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीका डीआईजी गोविन्द थपलियाको समन्वयकत्वमा 5 सदस्यीय समिति गठन भएको छ।
3: बागमती किनारमा बाढ़ीले दुःख दिने तर्कसहित हटाइएका सुकुम्बासीहरू सरकारले राखेको ठाउँबाट पनि बाढ़ीकै कारण विस्थापित भएका छन्। केतुपुरमा रहेको होल्डिङ सेन्टर गएराती डुबानमा परेपछि त्यहाँ आश्रय लिएका सुकुम्बासीहरू पुनः विस्थापित भएका हुन्। मध्यराती सेन्टरभित्र पानी पसेपछि प्रभावित परिवारले सकेको जति सामान सुरक्षित ठाउँमा सारेका थिए, तर धेरै सामान बिग्रिएको छ। सरकारले अहिले नजिकैको स्मृति भवनमा अस्थायी रूपमा सारेको छ। उनीहरूलाई भक्तपुरको खरीपाटीमा स्थानान्तरण गर्ने तयारी भए पनि निर्णय भइसकेको छैन। घटनास्थलमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ। सरकारले वैशाख महिनामै नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाई उनीहरूलाई विभिन्न होल्डिङ सेन्टरमा सारेको थियो। अहिलेसम्म स्थायी व्यवस्थापन नगरेको सरकारले अघिल्लो हप्ता सेन्टर खाली गर्न उर्दी जारी गरेको थियो।
2: बझाङको केदारसिंह र दुर्गाथली गाउँपालिकाको सिमानामा जीप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा ज्यान गएको छ। दुर्घटनामा अरू 12 जना घाइते भएका प्रहरीले जनाएको छ। केदारसिंह गाउँपालिका 7 काँडाचौरबाट दुर्गाथली गाउँपालिका 6 चुवापनतर्फ गुडिरहेको जीप दुर्गाथली गाउँपालिका 6 र केदारसिंह गाउँपालिका 7 सिमानामा पर्ने सुंगुरे भन्ने ठाउँमा दुर्घटना भएको र घटनाको उद्धार भइरहेको प्रहरीले जनाएको छ।
3: दैलेखको चामुण्डा वृन्दा सैनी नगरपालिका वडा नम्बर 7 साङ्गे टाँडामा असार 18 गते कर्णाली नदीमा खसेको मिनी बसका चालक तुलाराम सुविधिको शव दुर्घटनाको 9 दिनपछि अछाममा फेला परेको छ। आज बिहान अछामको तुर्माखाद गाउँपालिका 2 जबुगढमा रहेको लामगढाको कर्णाली नदी किनारमा शव देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार शव सुर्खेतको पञ्चपुरी नगरपालिका 8 माझीगाउ निवासी 30 वर्षीय तुलाराम सुवेदीको रहेको पुष्टि भएको छ। उहाँको पहिचान बुबा डण्डपानी सुवेदीले गर्नुभएको हो। दुर्घटनामा अहिलेसम्म 4 जनाको शव फेला परिसकेको छ। प्रहरीका अनुसार त्यो दुर्घटनामा परि बेपत्ता मध्ये अब गाड़ीका सहचालक 28 वर्षीय तुलसीराम सुवेदी मात्रै फेला पर्न बाँकी छन्। बेपत्ता सहचालक र आज मृत फेला परेका चालक सहोदर दाजुभाइ हुनुहुन्छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले दुर्घटनाग्रस्त गाड़ी र बेपत्ता व्यक्तिहरूको खोजी कर्णाली नदीमा निरन्तर जारी राखेको छ।
2: सबैजसो प्रदेशको केही ठाउँमा पानी परिरहेको छ। ती ठाउँमा अझै केही समय पानी पर्ने महाशाखाको अनुमान छ। अहिले मनसूनको निम्नचापी रेखा सरदर स्थानभन्दा केही माथि नेपालको दक्षिणी भूभाग नजिक रहेको कारण अझै केही दिन वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै आज राति थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने गण्डकी, लुम्बिनी, कोशीका पहाड़ी र तराई भागको एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकोले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। यसैबीच विपद सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धार सम्बन्धी सेवालाई थप छिटो, सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद हटलाइन नम्बर 1234 जिल्ला स्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको छ। मन्त्रालयको विज्ञप्ति अनुसार यसअघि केन्द्रबाट मात्रै सञ्चालन हुँदै आएको विपद टोल फ्री नम्बर 1149 रूपान्तरण गरी 1234 नम्बर सञ्चालनमा ल्याएको हो। नयाँ व्यवस्था अनुसार काठमाडौँ उपत्यका भित्रबाट 1234 गरेको फोन राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र सिंहदरबारमा पुग्नेछ भने अन्य 74 जिल्लाबाट गरेको फोन भने सम्बन्धित जिल्लाको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा स्वत राउटिङ हुने व्यवस्था मिलाइएको छ। अब आफ्नै जिल्लाको आपतकालीन केन्द्रसँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने भएकाले उद्धार समन्वय र सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा छ। यसैबीच केही ठाउँमा पहिरो र बाढ़ीको जोखिम रहेको भन्दै प्रहरीले यात्रा गर्नु अघि त्यहाँको बाटोको अवस्थाबारे जानकारी दिन आग्रह गरेको छ।
3: प्रशान्त महासागरमा अहिले देखिएको एल निनो यो वर्षभरि नै शक्तिशाली रहने सम्भावना 97% रहेको वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन्। अमेरिकी मौसम तथा जलवायु वैज्ञानिकहरूले गरेको पूर्वानुमान अनुसार एल निनोको शक्तिशाली प्रभाव सन् 2027 प्रारम्भिक वसन्त अर्थात मार्च अप्रेलसम्म रहने देखिएको हो। वैज्ञानिकहरूका अनुसार एक महिना अघिदेखि तीव्र बन्दै गएको एल निनो आउँदो अक्टोबरदेखि डिसेम्बरसम्म अत्यन्त शक्तिशाली रहने सम्भावना 81% रहेको छ। त्यो समयमा एल निनोको प्रभाव सन् 1950 यताकै शक्तिशाली हुने वैज्ञानिकहरूको निष्कर्ष छ। भूमध्य रेखीय प्रशान्त महासागरको मध्य र पूर्वी क्षेत्रमा समुद्री सतहको तापक्रम सामान्य भन्दा 1 डिग्री सेल्सियस भन्दा बढ़ी रहेको छ। भूमध्य रेखीय प्रशान्तको समुद्रभित्रको तापक्रम पनि वृद्धि भएको छ। वायुमण्डलीय अवस्थाले पनि एल निनोलाई थप बलियो बनाइरहेका वैज्ञानिकहरूको विश्लेषण छ। अन्य अवस्थाहरूले पनि एल निनो थप शक्तिशाली भइरहेको संकेत गरेका छन्। प्राकृतिक मौसमी चक्रकै रूपमा रहने एल निनोले विश्वभरिको मौसममा ठूलो फेरबदल ल्याउँछ। प्रशान्त महासागरबाट उठेको तातो बाष्पले दक्षिण एसियाली मनसूनी प्रणालीलाई कमजोर बनाउने भएकोले त्यसको प्रभाव नेपालमा पनि सिधै पर्छ। एलनिनो शक्तिशाली भइरहेकोले साउनको पहिलो हप्ता पछि नै नेपालमा मनसूनी वर्षा कमजोर हुन थाल्ने मौसमविदहरूको अनुमान छ। यस्तै अक्टोबरदेखि डिसेम्बरसम्म शक्तिशाली रहने अनुमानका कारण नेपालमा आउँदो हिउँद पनि सुक्खा हुने सम्भावना बढ़ेको छ। नेपालमा पछिल्ला वर्षहरूमा लगातार हिउँदमा कम पानी परिरहेको छ। एलनिनोको प्रभाव हिउँद हुँदै आउँदो प्री मनसूनसम्म पनि पर्ने देखिन्छ।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
9: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको पनि ज्यान गयो। गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पताल अगाडि र माइती घरमा प्रदर्शन। बाढ़ी पसेपछि कृतिपुरमा रहेको होल्डिङ सेन्टरका सुकुम्बासीको बिचल्ली। एलनिनोको प्रभाव यो वर्षभरि नै उच्च रहने वैज्ञानिकहरूको निष्कर्ष। अक्टोबरदेखि डिसेम्बरसम्म शक्तिशाली रूपमा रहने विश्वास। असार 18 गते कर्णाली नदीमा खसेको मिनी बसका चालक तुला राम सुवेदीको शव दुर्घटनाको 9 दिनपछि अछाममा
3: नेपाल दर्पणमा अब बाँकी खबर। नेपाल सरकारको खर्च र स्रोत परिचालनमा असन्तुलन कायमै रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाएको छ। बितेका 3 आर्थिक वर्षको असार 26 गतेसम्मको प्रगति हेर्दा सरकारले लक्ष्य अनुसार राजस्व उठाउन सकेको छैन। चालु आर्थिक वर्ष 2082-83 कुल 15 खर्ब 33 अर्ब रूपियाँ प्राप्तिको लक्ष्यमा जम्मा 80.49% अर्थात 12 खर्ब 18 अर्ब रूपियाँ मात्र संकलन भएको छ। खर्चको त चालू आर्थिक वर्ष 19 खर्ब 64 अर्ब रूपियाँको लक्ष्यमा 79.69% अर्थात 15 खर्ब 60 अर्ब रूपियाँ मात्र खर्च भएको छ। सबैभन्दा चिन्ताको विषय पूँजीगत खर्च हो। विकास निर्माणसँग प्रत्यक्ष जोड़िएको यो खर्च खसिँदै गएको छ। आर्थिक वर्ष 2080-81 57% रहेको पूँजीगत खर्च चालू आर्थिक वर्षमा घटेर जम्मा 44.51% सीमित भएको छ। यसैबीच सरकारको बजेट घाटा पनि उच्च रहेको छ। चालू आर्थिक वर्षमा 3 खर्ब 46 अर्ब रूपियाँ बराबरको बजेट घाटा देखिएको छ। विश्लेषकहरूका अनुसार कर राजस्व र वैदेशिक सहायता परिचालनमा देखिएको कमजोरी र विकास खर्च गर्ने क्षमताको सुस्तताले दीर्घकालीन आर्थिक सन्तुलनमा गम्भीर चुनौती थपिएको छ। यसको सम्बोधनका लागि नीतिगत सुधार आवश्यक रहेको विज्ञहरूको भनाइ छ।
2: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आफूसँग रहेका निष्क्रिय खाता न्यून गर्ने कार्ययोजना बनाई आउँदो पुष मसान्तसम्ममा लागू गर्न निर्देशन दिएको छ। राष्ट्र बैंक अन्तर्गतको बैंक तथा वित्तीय संस्था नियमन विभागले क ख र ग वर्गका इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशन 2082 संशोधन गरी यो व्यवस्था गरेको हो। सक्रिय खाता निष्क्रिय हुनु अघि नै फोन एसएमएस र इमेल मार्फत ग्राहकलाई नियमित जानकारी दिने र निष्क्रिय सक्रिय बनाउन कम्तीमा 6 महिनाको अन्तरालमा सम्पर्क गरी त्यसको अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ। खाता बन्द गर्न ग्राहकले संस्थाको जुनसुकै शाखा वा मोबाइल र वेब एप्लिकेशनबाट सहज पहुँच पाउने गरी व्यवस्था मिलाउनु पर्ने निर्देशिकामा भनिएको छ। यसै गरी कुनै पनि शाखाबाट पहिचान गरी खाता पुनः सक्रिय गर्न सकिने व्यवस्था गर्न र निष्क्रियबाट पुनः सक्रिय भएर खातामा हुने असामान्य कारोबार निगरानी गर्ने प्रणाली विकास गर्न पनि राष्ट्र बैंकले अनुरोध गरे।

0: मात्रै भनिने अथवा अनुष्ठान गरेर पुराण लगाएर अथवा कुनै उ गरेर मात्रै सुन्ने जुन एउटा परम्परा सुनाउने जुन परम्परालाई पनि नेपाली भाषामा सरल रूपमा पनि सुनाउन सकिन्छ भन्ने खालको सुन्न सकिन्छ पढ्न सकिन्छ भन्ने मान्यतालाई चाहिँ स्थापित गर्ने काममा चाहिँ भानुभक्ति रामायणको महत्वपूर्ण योगदान पनि भयो र कथाको कुरामा पनि अनि अर्को कुरा चाहिँ भाषाको कुरामा पनि सरल भाषामा आयो।
1: रामायण बाहेक भानुभक्तले प्रश्न उत्तर, भक्तमाला, रामगीता र बधु शिक्षा जस्ता महत्वपूर्ण कृतिहरू पनि रचना गर्नुभयो। बधु शिक्षामा त्यस समयको सामाजिक चेतना र नैतिक शिक्षालाई सुन्दर ढंगले प्रस्तुत गर्नुभएको छ। उहाँ समयनिष्ठताको पनि कड़ा पक्षधर हुनुहुन्थ्यो। सरकारी कार्यालयहरूमा हुने ढिला सुस्ती र भोलिवादको विरोधमा लेख्नुभएको भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस आज झोली भन्ने पंक्ति आजका दिनसम्म पनि उत्तिकै सान्दर्भिक छ।
2: जब म किताबमा शहीदहरूको शहादत पढ्छु, पृथ्वीनारायण शाहले आफ्नो रगत बगाएर मेरो देशको स्वाभिमानको रक्षा गरिरहँदा भानुभक्तले रामायण अनुवाद गरेर हामीलाई एकताको सूत्रमा आबद्ध गरेका गाथाहरूले श्री ठाडो अनि छाती चौडा हुन्छ।
1: भानुभक्तको निधन विक्रम सम्बत 1925 भयो र त्यसपछि मात्र साहित्यकार मोतीराम भट्टले उहाँका पाण्डुलिपिहरू संकलन गरी प्रकाशित गर्नुभयो। यही प्रयासपछि भानुभक्त नेपाली साहित्यमा व्यापक रूपमा चिनिनुभयो र मोतीराम भट्टले नै भानुभक्तलाई पहिलो पटक नेपाली भाषाको आदिकवि उपाधिले सम्मानित गर्नुभयो। भानुभक्तको योगदान भाषिक वा साहित्यिक क्षेत्रमा मात्र सीमित छैन। पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई उहाँले भाषा, साहित्य र संस्कृतिको माध्यमबाट भावनात्मक रूपमा एकीकरण गर्नुभयो भन्ने मूल्याङ्कन गरिन्छ। नेपाली भाषा बोलिने ठाउँ जहाँ पनि होस्, भारतको दार्जीलिङ, सिक्किम होस् या भूटान बर्मा, त्यहाँका नेपाली भाषाभाषी समुदायले पनि भानु जयन्ती उत्साहका साथ मनाउँछन्। यसले भानुभक्तको रचनाले सृजना गरेको भाषिक र सांस्कृतिक एकताको दायरा कति फराकिलो छ भन्ने देखाउँछ। नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डाक्टर धनप्रसाद सुवेदी,
0: नेपालीहरू नेपाली साहित्यमा लाग्ने र साहित्यभन्दा अरू फाल्टो जुन नेपालीहरूलाई चाहिँ एक ठाउँ ल्याउने काममा चाहिँ एउटा भानु जयन्तीलाई अथवा भानुभक्तलाई लिएर भेला हुने अथवा छलफल गर्ने अथवा साहित्य सिर्जना गर्ने एउटा प्रतिनिधि कवि जस्तो हुनुभएको छ। नेपाली भाषामा साहित्य सिर्जना गरिदिएकाले, कृतिहरू आएकाले त्यसपछिका स्रष्टाहरूलाई तुलना के मिल्यो भनेदेखि एउटा अब नेपाली भाषामा हामीले बोल्ने भाषामा चाहिँ साहित्य लेख्न सक्ने रहेछ। त्यो बाटो बताइदिएको हुनाले आज हामी यो ठाउँमा छौँ, नेपाली भाषा यो ठाउँमा छ, साहित्यलाई नेपाली भाषामा पनि ल्याउन सकिन्छ भन्ने कुराको प्रेरणाको स्रोतको रूपमा चाहिँ हामी भानुभक्तलाई उहाँको योगदानलाई चाहिँ हामीले सम्मान गर्नुपर्छ।
2: जीवन के हो तिमीले सिकायो, जिउने बाटा सहजै देखायो, यी सबै कुरा प्रश्नोत्तरमा।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो।
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
6: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
8: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
7: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
8: हाम्रा सेवाहरू
7: दाँत नदुखाइ खोल्ने,
8: दाँत भर्ने, दाँतको आसुति गर्ने,
7: दाँतको एक्सरे सुविधा,
8: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
7: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
8: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
7: ध्यान दिनै पर्ने कुरा,
8: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
7: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
9: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेलछेउ शंखुवा सभा। फोन नम्बर 029562320 र 94205500।
10: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Sankhuasabha, 95.5 MHz.
11: निर्माण सामग्रीको आपूर्ति रोकिँदा अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार कार्य ठप्प, गोदावरीका दुई खानी बन्द गराउने विषयमा नगरपालिका र व्यवसायी बीच विवाद, आत्मदाह गरेका गणेश नेपालीको शव बुझ्न परिवारद्वारा अस्वीकार, घटनाको विषयलाई लिएर काठमाडौँमा आज पनि प्रदर्शन, इरानबाट आफू विरूद्ध कदम चालिएको कड़ा सैन्य कार्यवाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी, र विश्वकप फुटबलको तेस्रो क्वार्टर फाइनलमा आज राति इंग्ल्याण्ड र नर्वे बीच प्रतिस्पर्धा हुँदैछ।

आजकल AI voice फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंकद्वारा जारी

टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्यास ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा दीपशिखा र तारा समाचार। अब विस्तारमा, बझाङमा आज जीप दुर्घटना हुँदा कम्तीमा तीनजनाको मृत्यु भएको छ, पाँचजना गम्भीर घाइते भएका छन्। केदार सिंह गाउँपालिका साथ काँडाचौरबाट दुर्गाथरी गाउँपालिका चुहानतर्फ जाँदै गरेको जीप सड़कबाट करिब 300 मिटर तल खसेको हो। दुर्घटनामा तीनजनाको मृत्यु भएको र पाँचजना गम्भीर घाइते भएको जानकारी आएको केदार सिंह गाउँपालिकाका विपद फोकल पर्सन लेखराज रावलले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दीपक विष्टले पनि तीनजना यात्रुको मृत्यु भएको जानकारी प्राप्त भएको जनाएका छन्। मृतकको पहिचान भने खुल्न बाँकी रहेको छ। दुर्घटनास्थलमा उद्धार कार्य जारी रहेको हाम्रा सहकर्मीले जनाएका छन्। यसैबीच दैलेखको चामुण्डा वेन्द्रा सैनी नगरपालिका साथ साङ्गे टाढामा असार 18 गते कर्णाली नदीमा बेपत्ता भएको बसका चालक तुलाराम सुवेदीको शव दुर्घटना भएको 9 दिनपछि अछाममा फेला परेको छ। आज बिहान कर्णाली नदी किनारमा उनको शव फेला परेको स्थानीयले बताएका छन्। सो दुर्घटनामा हालसम्म 4 जनाको शव फेला परेको छ। दुर्घटनाग्रस्त गाड़ी बेपत्ता रहेका अन्य व्यक्तिको खोजी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले कर्णाली नदीमा निरन्तर जारी राखेको छ।
2: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो। ललितपुरको गोदावरी नगरपालिकाले आर्थिक वर्ष 2083-84 लागि खानीजन्य पदार्थको उत्खनन तथा निकासी शुल्क संकलन गर्न न्यूनतम 21,47,00,000 रूपियाँको नयाँ ठेक्का आह्वान गरेपछि विवाद थप चर्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका लागि आवश्यक रोडा आपूर्ति गर्ने ललितपुरको गोदावरी क्षेत्रका खानी बन्द गराउने विषयमा गोदावरी नगरपालिका र व्यवसायी बीचको विवाद अदालतको अवहेलना मुद्दा पुगेको छ। कान्तिपुर कर्मी सूरज कुवरले तयार पारेको सामग्री आजको कान्तिपुर सविस्तारमा।
1: राष्ट्रिय गौरवको आयोजना अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार आयोजनामा प्रयोग हुने उच्च गुणस्तरको रोडा गिटी आपूर्ति रोकिएपछि विमानस्थलभर भइरहेको निर्माण कार्य ठप्प भएको छ। आपूर्तिकर्ताको ललितपुरको गोदावरी नगरपालिकासँगको विवाद अदालतको आदेश र त्यसको कार्यान्वयन नहुँदा निर्माण सामग्री आपूर्ति रोकिएको हो। गोदावरी क्षेत्रमा सञ्चालित 3 वटा क्रसर उद्योगबाट विमानस्थलका लागि रोडा र गिटी आपूर्ति हुँदै आएको छ। टीका भैरवको वीरेन्द्र महर्जन ढुङ्गा खानी र निराकर रोडा ढुङ्गा उद्योग तथा देवी चौरमा रहेको को मछिन्द्रनाथ मल्टीप्रपोज क्रसर खाने उद्योग र बाहुबली कन्स्ट्रक्सन प्रणालीले विमानस्थलका परियोजनामा निर्माण सामग्री उपलब्ध गराउँदै आएका छन्। तर अहिले ती उद्योगबाट आपूर्ति ठप्प छ। कान्तिपुरलाई प्राप्त कागजात अनुसार मछिन्द्रनाथ मल्टीप्रपोज प्रणालीले 2071 माघ 22 गते खानी तथा भूगर्भ विभागबाट उत्खनन अनुमति प्राप्त गरेको थियो। विभागको स्वीकृतिपछि 2071 माघ 26 गते आवश्यक सहमति र 2071 फागुन 6 गते तत्कालीन जिल्ला विकास समितिले ललितपुरबाट समेत सञ्चालन अनुमति पाए देखिन्छ। त्यस्तै वीरेन्द्र महर्जन समेतको गुनासा भूरोडा ढुङ्गा उद्योगले पनि 31 चैतमा खानी तथा भूगर्भ विभागबाट अनुमति लिएर स्वीकृत क्षेत्रभित्र उत्खनन गर्दै आएको कागजातमा उल्लेख छ। यी उद्योग मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार आयोजनाका लागि गोदावरी क्षेत्रका खानीबाट रोडा तथा ढुङ्गा आपूर्ति हुँदै आएको थियो। 2082 साउनमा चिनिया निर्माण कम्पनी एभिक र बाहुबली कन्स्ट्रक्सन बीच क्रसर प्लान्ट सञ्चालन तथा सामग्री आपूर्ति सम्बन्धी सम्झौता भएको कागजातमा उल्लेख छ। त्यसपछि नागरिक उड्डयन प्राधिकरण, गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, जिल्ला प्रशासन कार्यालय र पर्यटन मन्त्रालयले आयोजना प्रभावित नहोस् भन्दै स्थानीय तहसँग आवश्यक समन्वय गर्न पटक पटक पत्रचार गरेको देखिन्छ। रोडा आपूर्ति गर्दै आएका ललितपुरको गोदावरी क्षेत्रका 2 खानी बन्द गराउने विषयमा गोदावरी नगरपालिका र व्यवसायी बीचको विवाद अदालतको अवहेलना मुद्दासम्म पुगेको छ। व्यवसायीहरूका अनुसार 2082 कार्तिकदेखि गोदावरी नगरपालिकाले खानी सञ्चालनमा अवरोध गर्न थालेपछि विवाद अदालत पुगेको हो। व्यवसायीहरूले अदालतको आदेश, नापीको सीमाङ्कन र जिल्ला समन्वय समितिको पत्रपछि पनि उद्योग सञ्चालन गर्न नदिएको दावी गर्दै गत असार 9 गते गोदावरी नगरपालिका विरूद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका छन्। ललितपुर जिल्ला अदालतका न्यायाधीश ढाकाराम पौडेलको इजलासले गत असार 15 सो निवेदन दर्ता गरी गोदावरी नगरपालिकाका सम्बन्धित पदाधिकारीलाई 7 दिनभित्र लिखित जवाब पेश गर्न आदेश दिएको अदालतको कागजातमा उल्लेख छ। महर्जन ढुङ्गा खानीका संचालक वीरेन्द्र महर्जनले उच्च अदालत पाटनको आदेश समेत गोदावरी नगरपालिकाले कार्यान्वयन नगरेपछि आफूहरूले ललित ललितपुर जिल्ला अदालतमा अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर गरेको बताए। उनका अनुसार नगर प्रहरीले खानी क्षेत्रमा निगरानी गरेपछि निर्माण सामग्री बाहिर पठाउने नसकेको अवस्था छ। गोदावरी नगरपालिकाका मेयर महर्जनले भने नगरपालिकाले निर्माण सामग्री आपूर्ति नरोकेको दावी गरे। महर्जनका अनुसार उच्च अदालत पाटनले खानी क्षेत्रका सीमाङ्कन गर्न वन कार्यालय, खानी तथा भूगर्भ विभाग र नापी कार्यालयलाई प्रतिवेदन बुझाउन आदेश दिएको छ। निकायबाट प्रतिवेदन नआएकाले नगरपालिका त्यसैको प्रतीक्षामा रहेको उनले बताए। अदालतको आदेश र अवहेलना मुद्दा चलिरहेका बेला गोदावरी नगरपालिकाले गत असार 16 आर्थिक वर्ष 2083-84 लागि खानीजन्य पदार्थको उत्खनन तथा निकासी शुल्क संकलन गर्न न्यूनतम 21,47,00,000 रूपियाँको नयाँ ठेक्का आह्वान गरेपछि विवाद थप चर्किएको छ। बाहुबली कन्स्ट्रक्सन संचालक अञ्जु पौडेल र सुदर्शन विष्ट र मच्छिन्द्रनाथ मल्टीप्रपोज प्रालीका संचालक केदारनाथ तिमिलसेनाले कान्तिपुरसँगको कुराकानीमा नगरपालिकाले अदालतको आदेश कार्यान्वयन नगरिदिएकाले विमानस्थलमा रोडा ढुवानी गर्न नसकेको आरोप लगाएका छन्। उनीहरूले वैधानिक रूपमा सञ्चालनमा रहेका खानी बन्द गराइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार आयोजनामा निर्माण सामग्री अभाव भएको दावी गरेका छन्। व्यवसायीहरूले नगरपालिकाले राजनैतिक संरक्षणमा केही उद्योगलाई फाइदा पुर्याएको तथा आफूहरूलाई आर्थिक तथा राजनीतिक प्रभावका आधारमा विभेद गरिएको आरोप समेत लगाएका छन्। गोदावरी नगरपालिकाका प्रमुख महर्जन विमानस्थल विस्तार आयोजनाका लागि रोडा आपूर्तिमा देखिएको अवरोधबारे अन्तिम निर्णय मन्त्री परिषद वा अदालतबाट हुनुपर्ने बताउँछन्। महर्जनका अनुसार सम्बन्धित निजी खानीहरूको सीमाङ्कन जिल्ला नापी कार्यालयबाट कानून बमोजिम सम्पन्न पनि भएको छैन। सीमाङ्कन लगायत सबै प्रक्रिया पूरा भएपछि मात्र आवश्यक निर्णय गर्न सकिन्छ। निराकर रोडा ढुङ्गा उद्योगका संचालक मधुसूदन रोटेलले गोदावरी नगरपालिकाभित्र राजनीतिक विवादका कारण निर्माण सामग्री आपूर्ति रोकिएको आरोप लगाए। उनले जिल्ला विकास समिति हुँदा खानी दर्ता नवीकरण र रोयल्टी संकलनमा कुनै समस्या नभएको तर स्थानीय तहको अधिकार शुरू भएपछि विवाद सृजना भएको बताए। उनका अनुसार नगरपालिकाले पछिल्लो पटक उद्योगहरूलाई 5 करोड़देखि 10 करोड़ रूपियाँसम्म बक्यौता देखिएपछि विवाद चर्किएको हो। नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक इन्जिनियर दिपेन्द्र श्रेष्ठका अनुसार गोदावरी क्षेत्रबाट आउने रोडा गिटी रोकिएपछि विमानस्थलभित्र भइरहेका दुई महत्वपूर्ण संरचनाको काम रोकियो। श्रेष्ठले भने अहिले उत्तरतर्फको युनिफर्म ट्याक्सी वेको कालो पत्रे गर्ने काम पूर्ण रूपमा रोकिएको छ। उनका अनुसार विमानस्थलभित्रको करिब 90% काम सम्पन्न भइसकेको भए पनि निर्माण सामग्री अभावले अन्तिम चरणको काम अवरूद्ध भएको हो। यसले आयोजना

0: गरेको उनले बताए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले करिब 7 अर्ब रूपियाँ लागतमा अन्तर्राष्ट्रिय एप्रोन र ट्याक्सी वे, करिब 4 अर्ब रूपियाँमा ह्याङ्गर क्षेत्र तथा अर्को करिब 4 अर्ब रूपियाँको समानान्तर ट्याक्सी वे गरी 3 वटा ठूला परियोजना निर्माणाधीन छन्। सन् 2026 सम्म सम्पन्न गर्ने लक्ष्य राखिएका ती परियोजनाले वार्षिक झण्डै 1 करोड यात्रुलाई सेवा दिने क्षमता विकास गर्ने लक्ष्य राखेका छन्। निर्माणका क्रममा हरेक रात करिब 300 टिप्परले झण्डै 900 खेप निर्माण सामग्री विमानस्थल पुर्याउने व्यवस्था गरिएको थियो। अहिले गोदावरीबाट हुने रोडा आपूर्ति बन्द भएपछि ती मध्ये महत्वपूर्ण कामहरू रोकिएका छन्। आत्मदाह गरेका गणेश नेपालीको शव वीर अस्पतालबाट महाराजगंज स्थित टिचिङ अस्पतालमा लगिएको छ। परिवारले शव बुझ्न नमानेपछि उनको शव महाराजगंज लगिएको हो। परिवारका सदस्य र सरकार बीच वार्ता सहमतिमा पुग्न नसकेपछि शवलाई टिचिङ सारिएको प्रहरीले जनाएको छ। परिवारको शिक्षा, स्वास्थ्य, भरण पोषणको ग्यारेन्टी र आवश्यक क्षतिपूर्तिको माग सरकार समक्ष राखिएको छ। माग पूरा गर्न सरकारी पक्षले असमर्थता जनाएपछि सहमति हुन नसकेको परिवारले जनाएको छ। मृतकका आफन्तले सरकार पक्षबाट जसरी पनि शव बुझ्न दबाव दिइरहेको भन्दै गुनासो गरेका छन्। यसैबीच आत्मदाह गरेका गणेश नेपालीलाई न्यायको माग गर्दै काठमाडौँमा आज पनि प्रदर्शन गरिएको छ। मृतकका आफन्त, साथीभाइ तथा समर्थकहरू भेला भएर प्रदर्शन गरेका हुन्। बिहिबार आत्मदाहको प्रयास गरेका राइड सेयरिङ चालक गणेशको उपचारका क्रममा वीर अस्पतालमा हिजो मृत्यु भएको थियो।
1: भूमि समस्या समाधान समितिले काठमाडौँ उपत्यका नदी किनाराबाट विस्थापित भई हाल विभिन्न होल्डिङ सेन्टरमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया अघि बढ़ाएको जनाएको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिले आज सूचना जारी गर्दै नदी किनाराका विभिन्न स्थानबाट हटाइएका र हाल विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका विस्थापितहरूको व्यवस्थापनका लागि प्रक्रिया शुरू गरिएको जनाएको हो। उनीहरूलाई कानून बमोजिम व्यवस्थापन गर्ने तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने उद्देश्यले बागमती सभ्यता एकीकृत विकास समितिले संकलन गरेको डिजिटल विवरणका आधारमा प्रक्रिया अघि बढ़ाइएको समितिले जनाएको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

आजकल AI वॉइस फेक वीडियो को माध्यमबाट ठगिङ गर्ने, डिजिटल लेनदेन भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगिङ गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यसका ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंकद्वारा जारी

आइटिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भएपछि बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड.

0: आज भोलि सधैँका लागि नानीमा घर कर्जा नानीमा ब्याङ्क सबल अनि विश्वसनीय ब्याङ्क
1: डायरीमा अब बाँकी प्रसंग कालीकोटको गगने खोलामा पहिरोका कारण कर्णाली राजमार्ग अवरूद्ध भएको छ। सड़क डिभिजन कार्यालय जुम्लाका अनुसार अविरल वर्षापछि गगने खोलामा पहिरो जाँदा सड़क अवरूद्ध भएको हो। पहिरो हटाउन बिहान 3 बजेदेखि काम भइरहे पनि अझै समय लाग्ने बताइएको छ। यसका लागि सड़क डिभिजन सुर्खेतसँग आवश्यक समन्वय भइरहेको कार्यालयको भनाइ छ। यसैबीच कालीकोटको खाड़ा चक्र दुई हुल्म वीर नजिकै माथिबाट खसेको ढुंगाले 33 केभी विद्युतको तार काटिँदा 3 जिल्लाको विद्युत अवरूद्ध भएको छ। गैरातीको वर्षाले ढुंगा झरेर विद्युत लाइन काटिँदा कालीकोट जुम्ला र मोगुको राष्ट्रिय प्रसारण लाइन अवरूद्ध भएको हो। संसदीय सुनवाई समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिश गरिएका 3 जना विरूद्ध उजुरी आह्वान गरेको छ। समितिले आज सार्वजनिक सूचना जारी गर्दै संवैधानिक परिषदबाट सिफारिश गरिएका व्यक्तिहरूको नियुक्ति उपयुक्त छैन भन्ने कसैसँग ठोस आधार प्रमाण वा सूचना भए 10 दिनभित्र समितिमा उजुरी दिन आह्वान गरेको हो। सूचना अनुसार प्रमुख निर्वाचन आयुक्तमा सिफारिश गरिएका मानबहादुर कार्की तथा निर्वाचन आयुक्तहरूमा सिफारिश गरिएका डाक्टर राजीव सुब्बा र गुरू प्रसाद वाग्ले विरूद्ध प्रमाणसहित नेपाली वा अंग्रेजी भाषामा उजुरी दिन सकिनेछ।
2: त्रिभुवन विश्वविद्यालय अन्तर्गत 3 वर्ष एलएलबी कार्यक्रममा क्याम्पस पिछे भर्ना र शिक्षण शुल्कमा ठूलो फरक देखिएको छ। शुल्कमा एकरूपता नहुनु विद्यार्थीका लागि अन्यल र आर्थिक दबावको विषय बनेको भन्दै विद्यार्थीहरूले असन्तुष्टि जनाएका छन्। सम्बन्धित निकायले शुल्कमा एकरूपता ल्याउने प्रयास भइरहेको जनाएको छ। कान्तिपुर कर्मी सुदीप कैनीले तयार पारेको रिपोर्ट अबको क्रममा।
3: कानून संकायको 3 वर्षे एलएलबी कार्यक्रममा क्याम्पस पिछे भर्ना लगायत शिक्षण शुल्क फरक फरक रहेको पाइएको छ। त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसहरूमा नै शुल्क 3 गुणासम्म फरक भएपछि विद्यार्थीले असन्तुष्टि जनाएका छन्। विभिन्न क्याम्पसबाट प्राप्त सूची अनुसार भक्तपुर बहुमुखी क्याम्पसमा सबैभन्दा बढ़ी 41,300 भर्ना शुल्क तोकिएको छ। सबैभन्दा थोरै शुल्क महेन्द्र बहुमुखी क्याम्पस धरानमा 9,500 रूपियाँ रहेको छ। यो पहिलो वर्ष भर्नाका क्रममा लाग्ने शुल्क हो। पहिलो वर्षको अनुसार एलएलबी पूरा गर्दा 3 वर्षको शुल्क 30,000 देखि 90,000 सम्म लाग्ने देखिन्छ। क्याम्पस पिछे शुल्क फरक फरक पाइएपछि सरकार विश्वविद्यालय र क्याम्पसहरूको ध्यान आकर्षण गराइएको एलएलबीका विद्यार्थी केशव सावतले बताए। त्रिवी कानून संकाय डीन कार्यालयले एलएलबी कार्यक्रम सञ्चालन गर्न 12 वटा क्याम्पसलाई अनुमति दिएको छ। नेपाल कानून क्याम्पस काठमाडौँ, पद्मकन्या बहुमुखी क्याम्पस काठमाडौँ, भक्तपुर बहुमुखी क्याम्पस, सुर्खेत बहुमुखी क्याम्पस, रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुर, पृथ्वीनारायण क्याम्पस पोखरा, महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज, महेन्द्र बहुमुखी क्याम्पस धरान, हरिखेतन बहुमुखी क्याम्पस वीरगंज, डिग्री क्याम्पस विराटनगर, बुटवल बहुमुखी क्याम्पस बुटवल र महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराजले सो कार्यक्रम सञ्चालन गर्न अनुमति पाएका छन्। क्याम्पसमा 3,800 विद्यार्थी भर्ना पाउने गरी सीट संख्या तोकिएको छ। डीन कार्यालयले एकीकृत प्रवेश परीक्षा सञ्चालन गरी नतिजा समेत प्रकाशित गरेको छ। भर्ना हुन जाँदा क्याम्पस पिछे शुल्क फरक फरक पाइएपछि सम्बन्धित क्याम्पसहरूमा ज्ञापन पत्र बुझाइएको सावतले बताए। प्राप्त सूची अनुसार नेपाल ल क्याम्पसमा 13,000, पद्मकन्या बहुमुखी क्याम्पसमा 35,000, पृथ्वीनारायण क्याम्पसमा 11,500, डिग्री क्याम्पसमा 15,000, सुर्खेत क्याम्पसमा 33,000 तोकिएको छ। रूपेश पहाड़ीले सामाजिक सञ्जालमा लेखेका छन्, एउटै विश्वविद्यालय, एउटै कानून संकाय र एउटै एलएलबी शैक्षिक कार्यक्रम भए पनि क्याम्पस अनुसार शुल्कमा एकरूपता नहुनु विद्यार्थीका लागि अन्यल र आर्थिक दबावको विषय बनेको छ। न्यूनतम र अधिकतम शुल्कको मापदण्ड तय गर्न उनले माग गरेका छन्। सुर्खेत बहुमुखी क्याम्पसका विद्यार्थीले शुल्क अत्याधिक भएको भन्दै घटाउन क्याम्पस प्रमुखलाई ज्ञापन पत्र बुझाएका छन्। भक्तपुर क्याम्पसले भर्ना, शिक्षण, आन्तरिक परीक्षा, पुस्तकालय, क्याम्पस विकास कोष, स्वतन्त्र विद्यार्थी युनियन, विद्यार्थी कल्याण, रजिस्ट्रेशन, परिचय पत्र, त्रिवी शुल्क लगायत शीर्षकमा शुल्क तोकेको छ। क्याम्पस प्रमुख कविता लुइटेलले सरकारवाला विद्यार्थीसँग छलफल गरेर नै शुल्क निर्धारण गरिएको दावी गरिन्। त्रिवीले प्राइभेट कार्यक्रमहरूका रूपमा एलएलबी सञ्चालन गर्न अनुमति दिएको हो, त्यही अनुसार शुल्क तोकिएको छ। उनले भनिन्, आफ्नै स्रोतबाट चलाउनु पर्छ। पर्छ, त्यसैले ल क्याम्पस लगायतको तुलनामा महँगो भएको हो। शुल्क 15,000 भन्दा बढी भएका क्याम्पसलाई यस वर्ष मात्रै त्रिवीले कक्षा सञ्चालनको अनुमति दिएको थियो। ल क्याम्पस लगायतका क्याम्पसमा विद्यार्थी भर्नाको कोटा निर्धारण भएपछि त्रिवीले अन्यन्त्र कार्यक्रम विस्तार गरेको हो। ल क्याम्पसमा 600 र अन्यमा 300 विद्यार्थी भर्ना हुन पाउने कोटा तोकिएको छ। क्याम्पस प्रमुख लुइटेलले भर्ना अघि नै विद्यार्थीलाई लाग्ने शुल्क बारे जानकारी दिएको बताइन्। विद्यार्थीले महँगो भएको गुनासो गरे त्यसपछि किस्ता बन्दीमा तिर्न पाउने व्यवस्था गरेका छौं। शुल्क घटाउने भए त्रिवीले शिक्षक दरबन्दी लगायत सहयोग गर्नुपर्छ उनले भनिन्। शुल्क नतिर्ने विद्यार्थी जुन क्याम्पसमा सस्तो छ त्यही जान सक्छन्। कानून संकायका डिन दिननाथ पराजुली शुल्कका विषयमा विद्यार्थीले गुनासो गरे पनि डिन कार्यालयले त्यस विषयमा कुनै निर्णय लिन नसक्ने जनाए। क्याम्पसले तोकेको शुल्क कार्यकारी परिषदबाट स्वीकृत भएर लागू गरिन्छ। डिन कार्यालयले प्राज्ञिक कुरा मात्रै हेर्छौ, आर्थिक पाटो डिन कार्यालयले हेर्न मिल्दैन। उनले भने कानून अध्यापनका लागि अनुमति प्राप्त कलेजहरू दुई प्रकृतिका भएकाले शुल्क पनि त्यसै अनुसार फरक फरक रहेको उनले जनाए। त्रिवी र आन्तरिक स्रोतबाट चल्ने दुई खाले क्याम्पस छन्। आन्तरिक स्रोतबाट सञ्चालन हुने कलेजले शिक्षक व्यवस्थापन लगायत आर्थिक स्रोत जुटाउन बढ़ी शुल्क लिने गर्छन्। दिन पराजुरीले भने कलेजहरूबाट तोकिएको शुल्क स्वीकृतिका लागि कार्यकारी परिषदमा प्राप्त भएको र त्यसको अध्ययन भइरहेको रजिस्ट्रार महानन्द चालिसेले बताए। आंगिक क्याम्पस भएपछि शिक्षक दरबन्दी नभएका संकायको पठन पाठन गराउँदा शुल्क फरक हुने गरेको उनले जनाए। रेडियो कान्तिपुरका लागि कान्तिपुर कर्मी सुदीप कैनीका साथमा दीपशिखा रेग्मी।
2: कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: रेडबुल बबाल एनर्जी।
2: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग।
3: आर्थिक समाचारको साथमा
4: गर्मीमा नयाँ प्रिन्ट, रिफ्रेशमेन्टमा न्यूट्रिशन मिक्स, चिसो हरेक।
2: नेपाली छुर्पीको अन्तर्राष्ट्रिय बजार विस्तारसँगै बीरगंज नाकाबाट तेस्रो मुलुकतर्फ निर्यात निरन्तर बढ़ेको पाइएको छ। विशेष गरी अमेरिका, क्यानाडा, अस्ट्रेलिया तथा युरोपका विभिन्न मुलुकमा घर पालुवा जनावरका लागि नेपाली छुर्पीको माग बढ़ेपछि निर्यातमा उल्लेख्य वृद्धि देखिएको हो। बीरगंज भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्म 1,18,00,00,000 रूपियाँ बराबरको 6,44,386 किलोग्राम छुर्पी निर्यात भएको छ। वीरगंज भन्सार कार्यालयका अधिकृत अमित तिवारीका अनुसार पछिल्ला दुई वर्ष यता सो नाकाबाट छुर्पी निर्यात निरन्तर उकालो लागेको छ।
5: दैनिक रू 197 रु 50,00,000 बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
7: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबाट आफू विरूद्ध कदम चालिए कड़ा सैन्य कार्यवाही गर्ने चेतावनी दिएका छन्। इरानका सर्वोच्च नेता अयतुल्ला अली खामेनीको अन्त्येष्टिमा ट्रम्पको हत्या गर्नुपर्ने भन्दै नाराबाजी भएपछि उनले यसो प्रतिक्रिया दिएका हुन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेख्दै इरानले अमेरिकी राष्ट्रपतिमाथि कुनै पनि प्रकारका आक्रमण वा हत्या प्रयास गरे अमेरिकाले इरानका विभिन्न क्षेत्रलाई पूर्ण रूपमा ध्वस्त पार्ने तयारी गरिसकेको दावी समेत गरेका छन्। यसअघि इजरायलले पनि इरानले ट्रम्पको हत्या गर्ने नयाँ योजना बनाइरहेको भन्दै अमेरिकालाई गोप्य सूचना दिएको अमेरिकी संचार माध्यमले जनाएका छन्।
2: भियतनामको दक्षिणी क्षेत्र स्थित पर्यटकीय गन्तव्य फुकोप टापु नजिक भारतीय पर्यटक बोकेको डुंगा दुर्घटना हुँदा कम्तीमा 15 जनाको मृत्यु भएको छ। डुंगामा 32 जना भारतीय पर्यटक र 4 जना चालक दलका सदस्य सवार थिए। डुंगा होनवे रूट टापुबाट आन्थोई बन्दरगाहतर्फ जाँदै गर्दा पल्टिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। दुर्घटनापछि 21 जनाको सकुशल उद्धार गरिएको छ भने घाइतेहरूलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ।
7: एसएससी महिला अण्डर 19 प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी शुरूआत गरेको छ। मलेसियाको क्वालालम्पुर स्थित बायोमास क्रिकेट ओभलमा भएको समूह चरणको खेलमा नेपालले कतारलाई 105 रनको फराकिलो अन्तरले पराजित गरेको हो। यो जीतसँगै नेपालले प्रतियोगितामा विजयी शुरूआत गर्दै महत्वपूर्ण 2 अंक प्राप्त गरेको छ। समूह डीमा रहेको नेपालले अब हङकङ, चाइना र सिंगापुरसँग खेल्ने तालिका रहेको छ।
2: र विश्वकप फुटबलको तेस्रो क्वार्टर फाइनलमा आज राति इंग्ल्याण्ड र नर्वे बीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार राति पाउने 3 बजे शुरू हुनेछ। आजको विजेताले सेमी फाइनलमा अर्जेन्टिना वा स्विजरल्याण्ड बीच मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। चौथो तथा अन्तिम क्वार्टर फाइनलमा भोलि बिहान अर्जेन्टिना र स्विजरल्याण्ड बीच प्रतिस्पर्धा हुँदैछ। जारी विश्वकप फुटबलमा पूर्व विजेता फ्रान्स र स्पेनले सेमी फाइनलमा स्थान सुरक्षित गर्दै आपसी भिडन्त निश्चित गरिसकेका छन्।
7: हवस्त, कान्तिपुर डायरीका सम्पूर्ण बुलेटिन आजलाई यही सकिन्छ। भोलि बिहान 6:30 बजे नियमित बुलेटिनका साथमा उपस्थित हुने नै छौं। तबसम्म न्यूज डेस्कका सम्पूर्ण सहकर्मीसँगै दीपशिखा र तारा विदा हुन्छौं। नमस्कार।

पिरो फैलिन्छ, ए मुटु धड्किन्छ, खुदलाई फ्यामिली बम जब मुखैमा पड्किन्छ, हजुर खुदलाई फ्यामिली बम जब मुखैमा पड्किन्छ, मान्छे पल्किन्छ, गुड लाइफ फ्यामिली बम अब स्पाइसी फ्लेभरमा पनि, ए गुड लाइफ फ्यामिली बम मुखैमा पड्किन्छ, मान्छे

0: आजकल AI वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक बैंक सर्भे
1: रेडियो संखुवा सभा समय सूचक अहिले बेलुकीको 7 बज्यो।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौँ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी एक, सम्खुवा सभा।

0: नमस्कार है वडा अध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सरकार सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा चेलोस खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा चेलोसमा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटा,
4: सम्पर्क नम्बर 0295607679 र मोबाइल नम्बर 98420872776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खासगरी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
8: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
10: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
9: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
10: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल,
9: सम्पर्क नम्बर 98706940000
10: र 98932375।
11: आयो सबको घर घरमा।
12: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
13: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 MHz।
12: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
14: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
15: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। कुन्दनमाको पाप थियो कुन्नी?
16: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
17: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी, सम्पर्क नम्बर 98525557068, 98525557068।
18: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ, आजै सम्पर्क गर्नुहोस्।
19: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी साथ नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
20: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
12: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421269987 र 98520519906।
21: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
22: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
21: सङ्ख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
22: हाम्रा सेवाहरू:
21: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
22: दाँत खुल्ने दाँत सफा गर्ने,
21: दाँतको एक्सरे गर्ने,
22: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
21: झिक्न मिल्ने आरपीडी लगाइने,
22: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
21: बाङ्गो टिङ्गो दाँत मिलाइने,
22: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
21: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
22: सम्पर्क नम्बर 0295906667 र 98420226667।

0: सबै राम्रो सधैं हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नु होला।
1: समेत तीव्र बन्दै आत्मदाह प्रयास गर्नेलाई मानसिक परामर्श सहयोगको खाँचो।
2: यसलाई रोक्नको लागि चाहिँ एउटा हामीले मानसिक स्वास्थ्यमा काम गर्नु पर्यो, पहिल्यैबाट काम गर्नु पर्यो।
1: नवीकरण नगर्ने 44 निर्माण कम्पनीको इजाजत खारेज। गोर्खामा दुई पुल भने निर्धारित समय भन्दा अगाडि नै निर्माण सम्पन्न। बजारमा कृत्रिम अभाव सिर्जना गरेको पाइए कार्यवाही गरिने, तत्काल खबर गर्न अनुरोध। बझाङमा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु, 5 घाइते।
3: जीप दुर्घटना भएर 3 जनाको चाहिँ मृत्यु भएको छ, अनि 10 जना घाइते हुनुहुन्छ।
1: अबदेखि मोबाइल वा इमेलबाट बैंक खाता बन्द गर्न सकिने। नयाँ निर्देशिका लागू गरेपछि नेपाली चिया निर्यातमा समस्या भएको कार्यदलको निष्कर्ष। बाढ़ीका कारण विस्थापित सुकुम्बासी परिवारलाई स्मृति भवनमा सार्ने तयारी, तर सुकुम्बासीको विरोध।
4: र विभिन्न ठाउँमा चाहिँ जुन बाढ़ीको कारणले गर्दा के हिलान्ने भएको छ, त्यो सरसफाई गर्ने काम चाहिँ काठमाडौँ महानगरपालिकाले गरिरहेको अवस्था छ।
1: र हर्मो जलमार्ग सधैँका लागि खुल्ला राख्न अमेरिकी राष्ट्रपति ट्रम्पको इरानलाई अन्तिम चेतावनी। फिफा विश्वकपमा क्वार्टर फाइनलका लागि भोलि बिहान 2 खेल हुँदै।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: बाढ़ीका कारण विस्थापित भएका सुकुम्बासी परिवारको सुरक्षित र सम्मानजनक व्यवस्थापन गर्नु सरकारको पहिलो दायित्व हो, तर सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रयासप्रति देखिएको विरोधले समस्या थप जटिल बन्दै गएको छ। बर्खायाममा विपद जुनसुकै बेला आउन सक्ने भएकाले सरकार र विस्थापित परिवारबीच संवाद, सहकार्य र आपसी विश्वासको वातावरण निर्माण अपरिहार्य छ। मानवीय संवेदनशीलतालाई केन्द्रमा राख्दै दिगो समाधानतर्फ सबै पक्ष जिम्मेवार ढंगले अघि बढ़न आवश्यक छ। अब खबर सन्तोष गन्धर्वबाट।
6: बझाङको केदार सिंह गाउँपालिका 7 श्रृंगे क्षेत्रमा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ। त्यस्तै दुर्घटनामा परि 5 जना घाइते भएका छन्। घाइतेहरूको उद्धारका लागि हेलिकप्टर घटनास्थलतर्फ पठाइएको बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले सीआईएनलाई बताउनुभयो।
3: जीप दुर्घटना भएर 3 जनाको चाहिँ मृत्यु भएको छ, अनि 10 जना घाइते हुनुहुन्छ। 10 जना मध्ये पनि 5 जना चिकित्सा घाइते भएको छ। चिकित्सा घाइतेको उपचारको लागि हामी नेपाली सेनाको हेलिकप्टरबाट यहाँ रेस्क्यू गर्न खोजिरहेछौ। तर समस्या के भयो भने त्यो एकदम माथि 8000 फिटको लेकमा रहेछ, त्यहाँ हेलिकप्टर ल्याण्डै गर्न सकेन। त्यो हेलिकप्टर चाहिँ यता चैनपुरमा आयो, अहिले चैनपुरबाट फेरि एकचोट हामी अर्को प्रयास चाहिँ गरिरहेछौँ, हेलिकप्टरबाटै रेस्क्यू गर्न प्रयास गरेका छौँ। र घट्ने बित्तिकै हामीले डाक्टर र एम्बुलेन्सको टोली चाहिँ त्यहाँ पठाइसकेका छौँ, तर सदरमुकामबाट त्यो ठाउँमा पुग्न 3-4 घण्टा लाग्दो रहेछ। अबको समयमा केही समयपछि 1 घण्टा जतिमा एम्बुलेन्स र डाक्टरको टोली पनि पुगेका छ।
6: जीप दुर्घटनाबाट करिब 300 जीप सड़कबाट करिब 300 मिटर तल खसेको थियो। दुर्गाथली गाउँपालिका 6 वडा अध्यक्ष जयबहादुर महतका अनुसार दुर्घटनामा परि दुर्गाथली 6 60 वर्षीय चक्र महत, सोही गाउँकी 65 वर्षीय केला देवी महत र केदार सिंह 7 35 वर्षीय विमला धामीको घटनास्थलमा नै मृत्यु भएको हो। दुर्घटनामा परेर जीप चालक केदार सिंह 7 देव बहादुर धामी, दुर्गाथली 6 झल्का महत, जमैती महत, धनशेर जागुई, नवराज धामी, रमेश धामी, हासुली महत, रामबहादुर महत, हर्का महत, देवबहादुर जागुई, वीरु जागुई र रामबहादुर महत गम्भीर घाइते भएको बताइएको छ। घटनामा उद्धार कार्य जारी रहेको छ। काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गर्नुभएका अश्विन राउतको मृत्यु भएको छ। राउतको केही बेर अघि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 45 वर्षीय राउतले आज बिहान आफ्नै घरको भान्सामा आत्मदाहको प्रयास गर्नुभएको थियो। त्यसपछि उहाँलाई तत्काल उद्धार गरी वीर अस्पताल लगिएको थियो। वीर अस्पतालको आईसीयूमा उपचारको क्रममा उहाँको मृत्यु निधन भएको हो। त्यस्तै हिजो आत्मदाह प्रयास गरेका सर्लाहीका एक युवकको भनी उपचार भइरहेको छ। त्यस्तै अस्ति राहदानी विभाग अगाडि मुगुका एक किशोरले आत्मदाह गरेपछि उपचारका क्रममा हिजो मृत्यु भएको थियो। त्यसले आत्मदाह गर्नेको संख्या 3 पुगेको छ। सरकारप्रतिको चरम असन्तुष्टिका कारण मानिसमा निराश निराशा बढ़ेका कारण यस्ता घटना भएको कतिपयको दावी छ। आज देशभर सरकारको विरोधमा विभिन्न स्थानहरूमा प्रदर्शन समेत भएको छ। यसैबीच जलन भएमा तत्काल के गर्नुपर्छ, हामीले किर्तिपुर वन अस्पतालका डाक्टर किरण नकर्मीलाई सोधेका छौं।
7: पहिलो नम्बरमा चाहिँ हाम्रो प्राथमिक उपचार नै होइन, प्राथमिक उपचार भन्नाले हामीले पहिले जिउमा लागेको आगो निभाउनु पर्यो। अब आफ्नो जिउमा लागिरहेको छ भने त्यसलाई चाहिँ हामी स्टप ड्रप एन्ड रोल भन्छौँ। आतिएर दौडिनु भएन, त्यो दौडिँदाखेरि आगो हम्किएर त्यो अझै ठुलो हुनसक्छ, त्यस कारणले टक्क रोकिनु पर्यो। अनि त्यसपछि भुइँमा लडेर अनि लडीबुडी गर्नुपर्यो, त्यसलाई स्टप ड्रप एन्ड रोल भन्छ। अरूको जिउमा लागेको छ भने हामीले चाहिँ बाक्लो ब्लाङ्केटले छोपेर त्यसलाई आगो निभाउन सक्छौँ। अनि त्यस पछाडि हामीले गर्ने भनेको चाहिँ लुगा गहनाहरू खोलेर त्यो घाउलाई चाहिँ भाँडाको पानी अथवा खोलाको पानी त्यसरी अथवा बाल्टिनमा छ भने मगले उभाएर आधा घन्टासम्म घाउलाई चिस्याउनुपर्छ। त्यसो गर्दाखेरि घाउ चाहिँ गहिरो हुन पाउँदैन र शल्यक्रियाको जरुरी नपर्न सक्छ। त्यस पछाडि चाहिँ हामी अब अस्पताल नजिकै छ भने चाहिँ अस्पताल जान्छौँ, अब टाढा छ भने हामी चाहिँ घाउलाई चाहिँ सफा कपडाले छोपेर बाटोमा जीवन जल खुवाउँदै हामी चाहिँ अस्पताल जानुपर्ने हुन्छ। त्यो चाहिँ प्राथमिक उपचार भयो।
6: अविरल वर्षापछि आएको बाढ़ीका कारण किर्तिपुर स्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रित लिइरहेका सुकुम्बासीहरू पुनः विस्थापित भएका छन्। अहिले होल्डिङ सेन्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो सुरक्षा व्यवस्था गरिएको छ। बाढ़ीका कारण गैराति करिब 1 बजेतिर होल्डिङ सेन्टरभित्र पानी पसेपछि प्रभावित परिवारहरूले आफ्ना सामान बाहिर निकालेका थिए। विस्थापितहरूलाई भक्तपुरको खरीपाटीमा स्थानान्तरण गर्ने तयारी भए पनि उनीहरू जान नमानेको काठमाडौँ महानगरले जनाएको छ। उनीहरूलाई अहिले किर्तिपुरको स्मृति भवनमा अस्थायी रूपमा राखिएको छ। काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्दरले सीआईएमसँग कुरा गर्दै बाढ़ीमा डुबेको क्षेत्रको सरसफाई शुरू भएको र बाँकी सबै महानगरले व्यवस्थापन गर्ने बताउनुभयो।
4: बर्सातको कारणले गर्दाखेरि किर्तिपुरको राजा स्वामीमा बसेकाहरूमा पनि जलमग्न भयो। त्यो जलमग्न भएको कारणले गर्दाखेरि आज चाहिँ बाल्मिकी सभ्यतालाई चाहिँ सिनहलाई चाहिँ यो भक्तपुर लान चाहिँ कोसिस गरिरहेको छ। अब उहाँहरू मानिरहेको अवस्था पनि छैन र विभिन्न ठाउँमा चाहिँ जुन बाढीको कारणले गर्दा के लाग्ने भएको छ त्यो सरसफाई गर्ने काम चाहिँ काठमाडौँ महानगरपालिकाले गरिरहेको अवस्था।
6: पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजत पत्र नवीकरण नगर्ने 44 फर्म तथा कम्पनीको इजाजत पत्र स्वत खारेजी भएको जनाएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय प्रबन्धन शाखाका अनुसार निर्माण व्यवसाय ऐन 2055 दफा 5 उपदफा 3 बमोजिम आर्थिक वर्ष 2082-83 लागि 2082 चैत्र मसान्तभित्र अनिवार्य रूपमा इजाजत पत्र नवीकरण गर्नुपर्ने व्यवस्था छ। यो अवधिभित्र नवीकरण नगरेका 44 निर्माण व्यवसायको इजाजत पत्र स्वत खारेज भएको सूचनामा उल्लेख गरिएको छ। यसैबीच गोर्खामा गण्डकी प्रदेश सरकारको बजेटबाट 2 मोटरेबल पुलको निर्माण निर्धारित समय अगावै सकिएको छ। गोर्खा नगरपालिका 12 र सहित लखन गाउँपालिका 1 जोड्ने लुदी खोला पुल र पालुङटा नगरपालिका 9 सेरास्थित चुक्ती खोला पुलको निर्माण निर्धारित समय अगावै सकिएको हो। आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुवै पुलको उद्घाटन गर्नुभएको छ। सरकारले कृषि क्षेत्रमा कालोबजारी, कृत्रिम अभाव र कृषि सामग्री लुकाउने वा कृत्रिम रूपमा मूल्यवृद्धि गर्ने गतिविधि देखिए तत्काल खबर गर्न आग्रह गरेको छ। कृषि तथा वन पर्यावरण मन्त्री गीता चौधरीले यस्तो अवस्थामा मन्त्रालयको हटलाइन नम्बरमा सम्पर्क गर्न किसान उपभोक्ता तथा सर्वसाधारणलाई अनुरोध समेत गर्नुभएको छ। आज चितवन जिल्लाका विभिन्न स्थानमा पुगी कृषि क्षेत्रको छट्के अनुगमन तथा किसानसँग विद्यमान समस्या र समाधानका उपायबारे संवाद गर्दै उहाँले बजारमा कालो बजारी तथा कृत्रिम अभाव सृजना गर्ने कृषि सामग्री लुकाउने तथा कृत्रिम रूपमा मूल्यवृद्धि गर्ने जस्ता गतिविधि भएमा तत्काल जानकारी गराउन सरकारवाला सबैमा आग्रह समेत गर्नुभएको छ। बैंक तथा वित्तीय संस्थाका ग्राहकले आफ्नो खाता बन्द गर्न सम्बन्धित बैंकको कार्यालय नै धाउनुपर्ने बाध्यता हटेको छ। अबदेखि मोबाइल वा वेब एप्लिकेशन एपबाटै खाता बन्द गर्न सकिनेछ। नेपाल राष्ट्र बैंकले निष्क्रिय खाता घटाउने योजना अनुसार मोबाइल वा एपबाटै खाता बन्द गर्न सकिने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो। नेपाली चियाको मुख्य बजार मानिएको भारतले हालै लागू गरेको नयाँ व्यवस्था र यसले नेपाली चिया क्षेत्रमा पारेको गम्भीर असर सम्बोधन गर्न विशेष अधीन कार्यदलले कार्यदलको तत्कालीन मध्यकालीन र दीर्घकालीन उपाय सिफारिश गर्दै सरकारलाई प्रतिवेदन बुझाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवलाई मन्त्रालयका सहसचिव बुद्ध बहादुर गुरूङको संयोजकत्वमा गठित 9 सदस्यीय कार्यदलले 2 साताको छोटो अवधिमै प्रतिवेदन तयार पारेर हस्तान्तरण गरेको हो। ताजा खबरमा अब विदेशको खबर। अमेरिकाले इरानसँग हर्मुज जल मार्गमा सबै अन्तर्राष्ट्रिय व्यापार जहाजका लागि खुला रहेको सार्वजनिक रूपमा घोषणा गर्न तथा व्यावसायिक जहाजमाथि हुने आक्रमण रोक्ने प्रतिबद्धता जनाउन आग्रह गरेको छ। यसलाई ओमनमा हुने अप्रत्यक्ष वार्ताको प्रमुख एजेण्डा मध्ये एक रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकी संचार माध्यमका अनुसार नाम नखुलाइएका अधिकारीहरूले इरानले राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकारसँग निजी रूपमा व्यावसायिक जहाजमाथि भएको गोली प्रहार भएको समेत स्वीकार गरेको दावी गरेका छन्। यद्यपि इरानी पक्षले उक्त घटनाको जिम्मेवारी आफूभित्रकै एक नियन्त्रण बाहिरको समूहमाथि लगाएको बताइएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबल अन्तर्गत भोलि बिहान क्वार्टर फाइनलका दुईवटा खेल हुँदैछन्। भोलि बिहान 3:45 नर्वे र इंग्ल्याण्ड तथा बिहान 7:45 साबिक विजेता अर्जेन्टिना र

0: यो हो
1: सन्तोष गन्धर्व। आत्मदाहको घटना बढेपछि मानसिक स्वास्थ्यमाथिको बहस बढ्दै
2: जसरी हुन्छ उसलाई अल्म ल्याउनुपर्छ र अल्म ल्याएर उसको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ।
1: आत्मदाहको प्रयास गरिरहेका बेला वरपरका मानिसले कसरी रोक्न सक्छन्, विज्ञसँगको कुराकानी सँगै थिएटर कलाकारितामा नाम दाम र सम्भावना बारे विशेष सामग्री सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास। विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
4: सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। पछिल्लो समय नेपालमा आत्मदाहको घटना बढेपछि मानसिक स्वास्थ्यमाथिको बहस पनि बढ़ेको छ। पछिल्लो समय बढ़दो बेरोजगारीको समस्या, देखावटी प्रवृत्ति, असफलता लगायतका कारण युवामा बढ़दो मानसिक दबावका कारण गलत निर्णय लिन सक्ने सम्भावना बढ़ेको मनोविदहरूले बताएका छन्। कसैले आत्मदाहको प्रयास गरिरहेका बेला वरपरका मानिसले कसरी रोक्न सक्छन्, सीआईएनसँग कुरा गर्दै मनोविमर्शकर्ता आसमा अर्यालले भन्नुभयो।
7: जे भएको छ त्यो मानसिक स्वास्थ्यको समस्यालाई हामीले सामान्य रूपमा लिन भएन। अब उसले आत्महत्याकै कुराहरू गर्दैछ भने त त्यसलाई हामीले झनै सामान्य रूपमा लिन भएन, किनकि उसले त्यो सहयोगको अपेक्षा गरिरहेको छ भनेर हामीले बुझ्नु पर्यो। र अर्को कुरा चाहिँ रिसर्चहरूले पनि के देखाएको छ भन्दा महिलाहरू भन्दा पुरूषहरूले आत्महत्या गर्दा चाहिँ त्यो दर चाहिँ सक्सेसफुल हुने होइन, बढी सफल हुने, उहाँहरूको प्रयास चाहिँ सफल हुने, तर महिलाहरूलाई चाहिँ अझ बढी बचाउन सक्ने सम्भावना बढेको, बढी महिलाहरूको चाहिँ प्रयासमा मात्रै सीमित रहेको बताउँछ। यो भनेको के हो भने महिलाहरू चाहिँ सामाजिक रूपमा पनि अलिकति कुराहरू खोलिहाल्ने, बोलिहाल्ने, होइन साथीहरू बनाइहाल्ने बढी त्यस्तो देखिन्छ भने पुरुषहरू चाहिँ अलिकति त्यस्तो नगर्ने भनौ न, उहाँहरू चाहिँ अब अलिक कम बोल्ने। हाम्रो समाजले पनि छोरा मान्छे भएर रुनु हुँदैन, छोरा मान्छे भएर धेरै यस्तो कुराहरू गर्नु हुँदैन, भावनाका कुराहरू गर्नु हुँदैन भनेर पनि त्यो कुराहरू चाहिँ बढ़िराखेको छ। अब यसलाई रोक्नको लागि चाहिँ एउटा हामीले मानसिक स्वास्थ्यमा काम गर्नु पर्यो, पहिल्यैबाट काम गर्नु पर्यो। अर्को भनेको आत्महत्यासँग सम्बन्धित कुराहरू उसले गर्छ भने त्यति बेलै उसलाई चाहिँ सहयोग प्रदान गर्नु पर्यो। त्यति बेला हामीले दर्शन सिद्धान्त भन्दा पनि उसलाई सहयोग प्रदान गर्नुपर्ने हुन्छ। र उसलाई चाहिँ अर्को एउटा महत्वपूर्ण कुरा भनेको विश्व स्वास्थ्य संगठनले पनि धेरै अगाडिबाट गुणस्तरीय जीवनको एउटा मापदण्डको रूपमा आध्यात्मिक स्वास्थ्यलाई पनि राखिराखेको छ, अथवा आफैभित्रको त्यो आवेगहरूलाई उसले कसरी चाहिँ नियन्त्रण गर्छ त, कसरी व्यवस्थापन गर्छ त भन्ने कुरामा पनि ऊ आफै पनि पहिल्यैबाट दीक्षित हुनु पर्यो, प्रशिक्षित हुनु पर्यो। र हामीले
8: जस्तो हजुरले यो भन्दै गर्दाखेरि आत्मदाह गर्न खोज्ने व्यक्तिले केही न केही हरकतहरू त्यहाँ संकेतहरू देखाउँछन् भन्दै गर्दा वरपर भएका व्यक्तिहरू मानिसहरूले चाहिँ तत्काल के कुरामा ध्यान दियो भने त्यस्ता घटना रोक्न सकेला।
2: तत्काल चाहिँ हामीले जस्तै इमर्जेन्सीमा नौ न

0: लाइक कहीँबाट कल आयो होइन अथवा मेसेज आयो अथवा त्यो प्रयास गर्न लागेको हामी त्यसको साक्षी नै बन्दैछौँ भने चाहिँ त्यति बेला हामीले भनेको जसरी हुन्छ उसलाई अल्मा ल्याउनुपर्छ र अल्मा ल्याएर उसको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ. फोनमा आउन सक्छ त्यस्तो, कसैले म्यासेजमा लेखेर पठाइदिन सक्छ, अथवा चाहे हामीले झट्ट फेसबुकमा पोस्ट, अचेल त फेसबुकमा पोस्ट गरेर अनि त्यसपछि आत्मदाह गर्ने क्रम पनि एकदम बढेको छ होइन. त्यस्तो अवस्थामा चाहिँ हामीले जसरी हुन्छ उसलाई अल्मा ल्याउने हो, त्यति बेला हामीले ठुल्ठूला कुरा गर्ने भन्दा पनि उसकै इनर्जी लेभलमा रहेर भनौ न, ऊ जुन अवस्थामा छ त्यही अवस्थामा रहेर कुरा, जस्तै म अब मर्दिन्छु भनिरहेको छ भने तपाईँलाई मर्न मन लागिरहेको छ, के कारणले तपाईँलाई मर्न मन लागिराखेको छ, मर्ने नै हो त तपाईँ, अनि तपाईँलाई अहिलेसम्म यो यस्तो लागेको थियो, अहिलेसम्म चाहिँ के कुराले रोकिरहेको थियो, हो र भन्दै उसकै इमोसनमा हामीले रहेर कुरा गरिदिनुपर्छ. हत्तेरिका यस्तो कुरा नै गर्ने भनेर चाहिँ ऊ हिल हुन उसलाई गाह्रै हुन्छ होइन. पहिला हामीले त्यो बुझ्नुपर्छ.
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. चलचित्रमा थिएटर शैली अपनाउँदा कलाकारलाई रोजगारीको अवसर.
2: 15-16 वर्ष भइसक्यो होइन, 15-16 वर्षदेखि म लागिरहेको छु र अझै पनि मेरो नाम म एउटा ठाउँमा बनाउनलाई संघर्ष गरिरहेको छु.
1: थिएटर कलाकारका लागि अवसर र चुनौती दुवै. शनिवार विशेष सामग्री बाँकी नै छ. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा.
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा. वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353.
5: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम 1 घमन 1, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना. बुकिङको लागि 9801004477. शर्तहरू लागू हुनेछन्. क्लासिक टेक, छोयो कि चल्यो.
6: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम.
7: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो IVR नम्बर 01-5268-64 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्. हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ.
6: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम.
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. अब शनिवार्य विशेष. डिजिटल प्रविधिमा ठूलो सिनेमा हलहरू सञ्चालनमा आए पनि नेपालमा थिएटर मोह घटेको छैन. त्यसमा पनि पछिल्लो समय नेपाली चलचित्रमा थिएटर कलाकारहरूको दबदबाले नयाँ कलाकारहरूलाई अवसर बन्दै गएको छ. हामीले कलाकार लक्ष्मी बरदेवासँग थिएटरको अनुभव, अवसर र चुनौतीका विषयमा कुराकानी गरेका छौं.
2: थिएटरमा भनेस त सुरुमा त त्यही थियो, क्लास लिएकै लगभग 12 वर्ष भइसकेको छ. त्यसको लगभग अलिक अगाडि नै आयो, दुई वर्ष जस्तो त अगाडि नै आयो.
9: सजिलैसँग थिएटरसम्मको यात्रा तय भयो अथवा थुप्रै सङ्घर्षहरू गर्नु पर्यो? अब परिवारलाई मनाउनु पर्ने कुरा अथवा हुन्छ नि तपाईँको व्यक्तिगत आफ्नो जीवनमा चाहिँ थिएटरको यात्रा तय गर्न चाहिँ कतिको मुस्किल भयो सुरुमा?
2: थिएटर त म कसैलाई पनि नभनिकनै आऊ, मैले अरामनगरमा जागिर पाएँ भनेर त्यस्तरी आएको म खास.
9: किन त्यो चाहिँ त्यसो चाहिँ किन गर्नु पर्यो?
2: होइन, मलाई पनि माहौल बुझ्नु थियो खासमा यतातिरको कस्तो हुँदो रहेछ. अब म फेरि त्यति बेलासम्म मेरो जर्नी कस्तो भइरहेको थियो भने मैले थुप्रै सानै उमेरमा धेरैवटा काम गरेँ मैले, अनि त्यो कुनै पनि कामहरूमा मलाई खुसी नलाग्ने. अब म थिएटर गर्छु भन्नु लारे म आउला रे, अब मलाई एकै महिनामा त्यो मन नपर्ला रे, अनि फेरि त्यो त झन् फ्रस्ट्रेटिङ, परिवारको लागि त्यो स्वीकार्य कुरा भएन नि त, जहाँ पनि टिक्न सक्दैन भने
9: के काम गर्नुभयो पैसाभन्दा अगाडि थिएटरमा आउनुभन्दा
2: अगाडि? मैले ट्युसन पढाउनेदेखि लिएर, स्कुल पढाउनेदेखि लिएर, एनजिओमा जब गर्ने, युएनमा काम गर्ने, सबै गरेँ मैले। म सानैदेखि काम गर्छु,
9: रुचि लागेन त्यो काममा।
2: यो कलाकारिता भन्नेलाई अब त्यो, यो त हेर्नु यस्तो छ कि यो भोक क्या यसलाई, अब रोग भन्ने कि के भने होइन, छोड्दै छोड्दैन क्या यो, त्यस्तो डेन्जर फिल्ड
9: यसमा चाहिँ कलाकारिता क्षेत्रमा एकदमै लाइफ हुन्छ नि, जीवन चाहिँ सेक्योर छ, इन्कम एकदमै राम्रो हुन्छ भन्ने त्यो 100% ढुक्क नभएको कारणले खुलेर सुरुमा आउन कठिन हुने हो कि केले रोक्दो रहेछ सुरुमा खुलाउनलाई चाहिँ?
2: तपाईँ राम्रो पैसा कमाउनलाई कति वर्षसम्म संघर्ष गर्नुहुन्छ त्यसले रोक्छ क्या, त्यो त जब मान्छे त्यहाँसम्म पुग्नै सक्दैन क्या मान्छे। जस्तै अझै अब हाम्रै कुरा गर्दै गर्दा, ल मैले ल थिएटर आउनुभन्दा अगाडिदेखि नै, ल अगाडिकै मेरो जर्नीको कुरा गर्ने 15-16 वर्ष भइसक्यो होइन, 15-16 वर्षदेखि म लागिरहेको छु र अझै पनि मेरो नाम म एउटा ठाउँमा बनाउनलाई संघर्ष गरिरहेछु। मान्छे त 16 वर्षमा त त्यस्तै उसै काम त तपाईँको रिटायरमेन्ट हुने बेला भइसक्छ, 16-17-18 वर्ष कति वर्षमा होइन,
9: सरकारी जागिर
2: भइसक्छ नि त, भनेको त्यति लामो समयसम्म पनि तपाईँ संघर्ष गरिरहनुपर्छ, अनि त्यहाँसम्म पुग्न पनि, अब मैले भनौँ न, अब यो चाहिँ अब धेरै कुराले म्याटर गर्छ क्या। जस्तै मसँगै क्लास लिएको साथीहरूमा अब कतिजना कहाँ हुनुहुन्छ हामीलाई नै थाहा छैन कि, अब हामी 2-4 जना मात्रै यहाँ अडिरहेछौँ, टिकिरहेछौँ होइन। सो त्यहाँसम्म त्यो तपाईँले भने जस्तो त्यो पेसागत हिसाबले यसलाई अप्नाउन पनि अथवा एउटा सर्भाइभ गर्न पनि एकदमै त्यो एकदम सङ्घर्षपछि मात्रै यो समय आउँछ, अनि त्यो सङ्घर्ष धेरैले चाहिँ झेल्नै सक्नुहुन्न क्या। अनि सुरु सुरुमा त रहरले आउनुहुन्छ, सुरुमै यस्तो होला कि भनेर, अनि त्यो लगभग तपाईँको 3-4-5 वर्षसम्म त धेरै नै फिल्टर भएर को कहाँ पुग्ने को के गर्ने त्यस्तो भइसक्छ।
9: किनभने त्यो समयमा त्यसरी त्यो फिल्टर हुने र छोडेर जानुको कारण चाहिँ मेन कुरा आर्थिक रूपमै जोडिन्छ होला सायद, एक त समय जतिसुकै बेला पनि दिनुपर्ने हो, साँझ बिहान दिउँसो घाम पानी केही भन्न पाइएन भने सुरु भएपछि त्यसलाई अन्त्यसम्म पुर्याउनु परिहाल्यो होइन, अनि त्यसको रिटर्न ब्याक त आउने निश्चित हुँदैन नि त, यति नै आउँछ।
2: सुरुमा त हजुरको काम पाउनै गाह्रो छ क्या, त्यो चिरेर यति धेरै कम्पिटिसन छ, तपाईँ त सम्झिनु हुने तपाईँलाई भनौँ न, यो मान्छे पनि छ है भनेर सम्झाउन नै वर्षौँ लाग्छ क्या। अहिले अब हामीले हेर्दाखेरि पो हो फल्ना यस्तो यति भयो भनेर, तर त्यो ठाउँमा पुग्न त्यतिकै एकदमै गाह्रो छ क्या, खासमा सम्झिँदा चाहिँ एकदमै गाह्रो छ।
9: यता फिल्मको भन्दा थिएटरमा एक्टिङ गर्न चाहिँ एकदमै धेरै गाह्रो पनि भन्छन् कतिपयले होइन, थिएटरमा रियल हुन्छ नि त, एकदमै टिपिकल खालको त्यहाँनिर अभिनय हुन्छ होइन। तपाईँ थिएटरबाट फिल्म इन्डस्ट्रीमा आउनुभएको, त्यो सुरुमा अघि पनि मैले फेरि जोडेँ तपाईँलाई, तपाईँको सुरुवाती त्यो सङ्घर्षको दिनहरूमै थिएटरमा गइसकेपछिको अनुभव सरी सुन न, कस्तो हुँदो रहेछ, कस्तो लाग्यो त्यहाँ गइसकेपछि, कति वर्षसम्म त्यहाँ रहनुभयो तपाईँ?
2: म त खासमा त अहिले पनि मतलब त्यस्तो त्यो अब रेगुलर त्यो सु नगरे पनि के
9: जोडिँदाखेरि, हाम्रो उहाँ पनि थिएटरमा ब्याग भएर अस्ति भर्खर त्यस्तो प्रचार भएको विषय थियो
2: होइन। थिएटर चाहिँ नट ओन्ली पर्फर्म गर्नु मात्रै थिएटर होइन होइन, थिएटरमा चाहिँ सिकाएको कुराहरू पनि हुन्छ कति कुराहरू होइन। जस्तै मलाई चाहिँ त्यस्तो लाग्छ, थिएटरमा गएर पर्फर्म मात्रै गर्नु चाहिँ ऊ होइन क्या, जस्तै
9: थिएटरबाट आएको कलाकार चाहिँ अभिनयमा पोख्त हुन्छन्, परिपक्व हुन्छन् भन्ने पनि छ नि त,
2: सिकाएको कुरा। थिएटरमा गएर भनेको अब एउटा पर्फर्म गरेर पोख्त हुने होइन, अथवा दुईटा पर्फर्म गरेर पोख्त हुने होइन, त्यहाँनिर चाहिँ कस्तो मलाई चाहिँ कस्तो लाग्छ भने तपाईँले सिक्न पाउनुहुन्छ धेरै कुरा क्या। जसले गएर त्यहाँनिर अभिनय गर्नुहुन्छ उहाँहरूलाई पनि थाहा होला, तर कस्तो भने त्यहाँ तपाईँले गएर एज युजल पर्फर्म मात्रै गर्नुहुन्छ भने चाहिँ अब त्यसले चाहिँ त्यस्तो धेरै फरक पार्दैन जस्तो लाग्छ मलाई, किनकि त्यहाँ चरित्र निर्माणहरूको कति प्रोसेसहरू नै छुटिरहेको हुन्छ होइन। भनेको अब हामीले म आफैले पनि मैले जम्मा 3 महिनाको कोर्स लिएको थिएँ सुरुमा होइन, त्यो कोर्स हाम्रो क्लास सक्यो, क्लास सकेपछि हामी घरमा बस्ने होइन क्या, रेगुलर हामी 7:30-5-7 बजीसम्म हामी थिएटरमै बस्ने हो क्या, त्यही गर्ने खालि एक्टिङको कुरा गर्ने, अथवा त्यहाँनिर रिहर्सल हुन्छ भने रिहर्सल गर्ने, अब दाई दिदीहरू को हुनुहुन्छ होइन, को आउनुहुन्छ उहाँहरूबाट कुराहरू सिक्ने गर्ने प्र्याक्टिस निरन्तर के त्यो अलिकति त्यो कस्तो भने त्यो चाहिँ त्यो अब एउटा डिभोसन भन्छ नि आफ्नो होइन, त्यसलाई चाहिँ डेडिकेसन भन्दा पनि माथि पुग्छ क्या, त्यो प्र्याक्टिसले गर्दाखेरि चाहिँ अनि बल्ल अनि निखारिने हो क्या अभिनय चाहिँ तपाईँको। अनि फेरि गाह्रो भन्दाखेरि चाहिँ कस्तो भने यता थिएटरमा गर्न गाह्रो पनि छ तर फेरि सजिलो पनि छ, तपाईँको एउटा पर्फर्म गर्न 1 महिना रिहर्सल हुन्छ, तपाईँको एक महिना रेगुलर तपाईँ त्यो रिहर्सल गराउनु भएको छ भने त मान्छेलाई हेर्दाखेरि यत्रो डायलग कसरी कण्ठ भयो, एक महिना दिएको छ अनि कण्ठ भइहाल्छ नि, गर्नु नि पर्छ, त्यो उसको काम हो नि त, उसले गर्छ होइन। तर अब यता तपाईँको फिल्ममा आउँदाखेरि चाहिँ फेरि एकचोटि तपाईँले जस्तै त्यहाँ त एक्टरको कस्तो हुन्छ नि, थिएटर चाहिँ एक्टरको माध्यम हो भनेर भन्छ क्या, थिएटरमा चाहिँ तपाईँ जस्तै मानौ तपाईँलाई रिहर्सल गराइयो, डिरेक्टरले यस्तो यस्तो भन्यो, तर एट द एन्ड तपाईँले पर्फर्मेन्स जस्तो दिनुहुन्छ एक्टरले जस्तो दियो त्यो नै
9: असलको लागि लाइभ पर्फर्मेन्स जस्तो भयो होइन,
2: लाइभमै हो।
1: बझाङको केदारचुङ गाउँपालिका सातको सुंगुरे क्षेत्रमा भएको जीव दुर्घटनाका घाइतेको उद्धार गर्नका लागि गएको हेलिकप्टर खराब मौसमका कारण अवतरणमा समस्या भएको छ। प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीका अनुसार खराब मौसमका कारण हेलिकप्टर अवतरण गर्न नसकेको हो। पहिलो पटक हेलिकप्टर स्थान पत्ता लगाउन नसकेर फर्किएको थियो भने दोस्रो पटक जाँदा खराब मौसमका कारण अवतरण हुन सकेन। अहिले घटनास्थलमा स्थलमार्गबाट एम्बुलेन्स पुगेको छ भने चिकित्सकको टोली पनि पुग्दैछ। तीन दिनमा आत्मदाहबाट दुईजनाको मृत्यु, एकको उपचार हुँदै देशभर विरोध प्रदर्शन तीव्र बन्दै गएको छ। आत्मदाह प्रयास गर्नेलाई मानसिक परामर्श सहयोगको खाँचो पर्ने मनोपरामर्शविदहरूले बताएका छन्। नवीकरण नगर्ने 44 निर्माण कम्पनीको इजाजत खारेज गरिएको छ। गोर्खामा भने दुई पुल भने निर्धारित समयभन्दा अगाडि नै निर्माण सम्पन्न भएको छ। बजारमा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा सरकारले कार्यवाही गर्ने भएको छ। तत्काल खबर गर्न सरकारले अनुरोध गरेको छ। बझाङमा जीव दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। अबदेखि मोबाइल वा इमेलबाटै बैंक खाता बन्द गर्न सकिने भएको छ। नयाँ निर्देशिका लागू गरेपछि नेपाली चिया निर्यातमा समस्या भएको कार्यदलको निष्कर्ष छ। बाढ़ीका कारण विस्थापित सुकुम्बासी परिवारलाई भक्तपुर सार्ने तयारी तर सुकुम्बासीको विरोध रहेको छ। र हर्मो जलमार्ग सधैँका लागि खुल्ला राख्न अमेरिकी राष्ट्रपति ट्रम्पको इरानलाई अन्तिम चेतावनी छ। फिफा विश्वकपमा आज क्वार्टर फाइनलका लागि भोलि बिहान दुईवटा खेल हुँदैछन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 28 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189.

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
5: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिइने,
6: दाँत खोल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने पिच दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गो टिङ्गो दाँत मिलाइने,
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट छेउ, संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
6: सम्पर्क नम्बर 029 5 90 6 67 र 98 4 20 22 6 67।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन नि?
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
10: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
11: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
12: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98 5 20 29 0 47, 98 00 90 0062।
13: नमस्कार वडाध्यक्षज्यू।
14: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
13: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
14: भन्नुहोस् त, त्यस्तो के कुरा थियो?
13: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
14: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
13: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
15: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
16: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
17: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
12: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
18: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
17: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842082776।
19: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
11: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
16: किन र काका?
11: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
16: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
11: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
16: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
11: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
16: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
11: र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
16: हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
11: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
16: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
11: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
16: प्रोप्राइटर सुनु एन भीमकदाइली,
11: सम्पर्क 029140084 र 9804045827।
20: ओहो लु नमस्कार है सर।
21: ओहो लु नमस्कार है सर। नमस्कार।
20: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
21: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
20: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
22: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
20: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
22: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
20: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
22: होटल टेलरिङ सेन्टर, खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
20: डिजाइनर सुमन ठटाल, 9861349444
22: र 029590155।
23: मोर स्टाइल, मोर डिजाइन, ठटाल टेलर्स।
24: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।

संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो शङ्खसभा 95.5 मेगाहर्ज।

0: নহনিলো মায়া।
1: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बजे हो। नमस्कार, तपाईं सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईलाई धन्यवाद। साथै भोलि बिहान ठीक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: 28 गते आइतबार असार कृष्ण त्रयोदशी सन् 2026 जुलाई 12 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
3: छोटो समयमै सरकारप्रतिको अत्याधिक असन्तुष्टि, राज्यकै सामुन्ने सल्किँदै नागरिकको निराशा, होल्डिङ सेन्टरका सुकुम्बासुको बिचल्ली, किसान मल खोज्दै सरकार आश्वासन बाँड्दै, संसद नियमावली विरूद्ध कांग्रेस गयो अदालत, पशुपतिनाथको सहयोग परीक्षका अलपत्र लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले मध्याह दैनिकमा छापिएको सहकारीको पहलमा वातावरण मैत्री नमूना गाउँ शीर्षकको शुभ समाचार।
1: डडेलधुराको आलिताल गाउँपालिका वडा नम्बर 8 स्थित डोला गाउँलाई आगामी 2 वर्षभित्र पूर्ण रूपमा वातावरण मैत्री नमूना गाउँका रूपमा विकास गरिने भएको छ। किसान बहुउद्देश्य सहकारी संस्थाले स्थानीय सरकार र गाउँवासीसँगको सहकार्यमा यो अभियान शुरू गरेको हो। प्रकृतिमै रमाऊ, प्रकृतिमै कमाऊ, वातावरण मैत्री डोला गाउँ मिलेर बनाऊ भन्ने नाराका साथ शुरू गरिएको यस कार्यक्रमका लागि प्रारम्भिक घरधुरी सर्वेक्षण सम्पन्न भइसकेको छ। 156 घरधुरी रहेको यस गाउँलाई नमूना बनाउन संस्थाले सुदूरपश्चिम प्रदेश सरकार आलिताल गाउँपालिकासँग सम्झौता समेत गरिसकेको छ। अभियानकै कार्यक्रम स्वरूप संस्थाले डोला गाउँका स्थानीयलाई व्यावसायिक कफी उत्पादन सम्बन्धी व्यावहारिक तालिम प्रदान गरेको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको प्राविधिक सहकार्यमा डोला गाउँमा कफी खेतीको सम्भाव्यता अध्ययन र तालिम पश्चात शुक्रबार आयोजित एक कार्यक्रमका बीच प्रस्तावित नमूना गाउँका सदस्यहरूलाई निशुल्क कफीका बेर्नाहरू वितरण गरिएको छ।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: एलजीले आयो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई। नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। प्रधानमन्त्री बालेन्द्र शाहले 11 वैशाखमा सामाजिक सञ्जाल फेसबुकमा डुबानमा परेका बस्तीको तस्विर शेयर गर्दै खोला किनारमा सुकुम्बासी असुरक्षित भएकाले उनीहरूको सुरक्षाका लागि बस्ती खाली गर्नु परेको स्टाटस लेखेका थिए। उनले लेखेका थिए, बिर्सनु भयो कि सम्झनुहुन्छ, हरेक वर्षको बाढ़ीका कारण काठमाण्डुका नदी किनारमा रहेका हजारौं मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै सामान छोड्दै भाग्नु परेको अनि सरकारले उद्धार गर्नु परेको दृश्य यो वर्षदेखिको समस्या हो र हरेक वर्ष दोहोरिने नियति पनि। यो समस्यालाई अब आउने वर्षका लागि थाती नराखी उहाँहरूलाई सुरक्षित ठाउँमा बसोबासको व्यवस्था मिलाउनुपर्छ भनेर मैले बारम्बार लेख्दै र भन्दै आएको छु, उहाँले लेख्नु भएको थियो। प्रधानमन्त्री सारे नदी किनारका सुकुम्बासीलाई सुरक्षित ठाउँमा लैजान बस्ती खाली गर्नु परेको स्पष्टीकरण दिएका थिए, तर भोलिपल्ट बिहानैदेखि सरकारले सुकुम्बासी बस्तीहरूमा टोर्चर चलायो। तर सरकारले सुरक्षाका लागि भनेर सुकुम्बासीलाई राखेको होल्डिङ सेन्टर नै असुरक्षित बनेको छ। शुक्रबार राति 12:30 बजेदेखि किर्तिपुर स्थित राजवा समेत सत्संग होल्डिङ सेन्टरमा डुबानमा परेपछि विस्थापित सुकुम्बासी थप विचल्नीमा परेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले 11 वैशाखमा सुकुम्बासीलाई सुरक्षित ठाउँमा लैजान खोला किनारको बस्ती खाली गर्नु परेको लेखे तापनि उनकै निर्देशनमा बस्तीहरूमा डोजर चल्यो, विस्थापित भएका सुकुम्बासीलाई होल्डिङ सेन्टरमा लगियो, तर सुरक्षाका लागि सारिएका उनीहरू छनै असुरक्षित भए। डुबानमा परेका उनीहरूले बस्ती भत्काउँदा बचेका अलिअलि सामान ओढ्ने, ओछ्याउने, खानेपानी र नियमित खाने औषधि समेत जोगाउन सकेनन्। सरकारले खोला किनारबाट जोगाउन भन्दै लगिएका सुकुम्बासीको सेल्टर पनि डुब्यो शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
3: राजधानी विभागको परिसरमा बिहिबार दिउँसो भएको एउटा घटनाले फेरि नेपाली समाजलाई झस्काएको छ। विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका मुगुको सोरु गाउँपालिका 1 का 25 वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधनपछि फेरि पुरानो घाउ बल्झिएको हो। गणेश मात्रै होइन, त्यसपछि पनि दुईजनाले आत्महत्या प्रयास गरेका छन्। फेरि प्रश्न उठेको छ, आखिर एउटा युवा आफ्नै शरीरमा आगो लगाउने तहसम्म किन पुग्छ? 4 वर्ष अघि संसद भवन अगाडि प्रेम प्रसाद आचार्यले आत्मदाह गर्दा पनि यही प्रश्न उठेको थियो। व्यापार डुबेको, ऋणले थिचेको र राज्यबाट न्याय नपाएको पीड़ा सुनाउँदै उहाँले जीवन अन्त्य गर्नुभएको थियो। केही दिन देश रोयो, छानबिन समिति बन्यो, नेताहरूले दुःख व्यक्त गरे, तर समयसँगै त्यो पीड़ा पनि सेलायो। आज गणेशको घटनाले फेरि त्यही घाउ बल्झाइदिएको छ। गणेश काठमाण्डुमा पठाव चलाएर परिवार पालिरहेका थिए। परिवारका अनुसार उनी सामान्य अवस्थामै बिहिबार बिहान काममा निस्किएका थिए। विभाग अगाडि मोटरसाइकल पार्क गर्न खोज्दा काठमाण्डु महानगरपालिकाका नगर प्रहरीले मोटरसाइकलमा व्हील लक लगाए। प्रत्यक्षदर्शीका अनुसार उनले लक नलगाइदिन आग्रह गरेका थिए। त्यसपछि नगर प्रहरी र ट्राफिक प्रहरीसँग विवाद भयो। केही बेरपछि उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए। सरकारले घटनाको छानबिनका लागि समिति गठन गरेको छ। 3 नगर प्रहरीमाथि सोधपूछ भइरहेको छ। तर एउटा प्रश्न अझै छ, के व्हील लक मात्रै आत्मदाहको कारण थियो? 25-26 वर्षका नवजवान युवा आखिर घर परिवार सारा बिर्सेर राज्यको केन्द्रीय निकाय अगाडि आफ्नै शरीरमा आगो झोस्न किन बाध्य हुन्छ? राज्यकै निकाय अगाडि दनदनी दन्किएको आगोमा तडपिँदै प्राण त्याग्न किन बाध्य हुन्छ? संसददेखि सड़कसम्म बहस। गणेशको मृत्युले संसद, सड़क र सामाजिक सञ्जाल सबै तातेका छन्। विपक्षी दलले घटनाको जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन् भने सत्ता पक्षकै सांसदहरूले पनि यसलाई सामान्य घटना मान्न नहुने धारणा राखेका छन्। राज्यकै सामुन्ने सल्किँदै नागरिकको निराशा शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
2: त्रिपुरेश्वर स्थित राजधानी विभागको कार्यालय अगाडि आफैले आगो लगाएका गणेश नेपालीको परिवारले शव बुझ्न अस्वीकार गरेको छ। महानगर प्रहरीले मोटरसाइकलमा व्हील लक लगाएपछि भएको घटनाको राज्यका कुनै अंगले जिम्मेवारी लिनुपर्ने परिवारको अडान छ। शनिबार अबेरसम्म सरकारी पक्षसँग जिल्ला प्रशासन कार्यालय काठमाडौँमा संवाद भइरहेको मृतकको भतिजा मन नेपालीले बताएका छन्। विभिन्न विषयमा छलफल भइरहेको छ तर कुनै निष्कर्षमा पुगेका छैनौ उनले भनेका छन्। सरकारबाट प्रष्ट सहमति नहुन्जेल शव नउठाउने अडान परिवारको छ। सरकारी पक्षबाट वार्ताको नेतृत्व काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले गरिरहेका छन्। गणेशका आमा बुबुवा सहित छलफल भइरहेको छ। बिहिबार वीर अस्पताल भर्ना भएका उनको उपचारका क्रममा शुक्रबार ज्यान गएको थियो। गणेशको न्यायका लागि भन्दै शनिबार अस्पताल अगाडि सड़कमा प्रदर्शन समेत गरिएको छ। आफन्तले शव बुझ्न अस्वीकार गरेका बेला वीर अस्पतालले उनको शवलाई त्रिवेणी शिक्षण अस्पताल महाराजगंज लगेको छ।
3: गत फागुन 21 गते भएको प्रतिनिधि सभा निर्वाचनमा झण्डै दुई तिहाई बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सरकार गठन गरेको 100 दिन अर्थात हनीमून समय पार गरिसकेको छ। चुनावी परिणामपछि गत चैत 13 गते रासोपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएको थियो। चुनाव प्रचार प्रसारका क्रममा रासोपाले 100 दिनमा गर्ने काम सहितको वाचापत्र सार्वजनिक गरेको थियो। वाचापत्रका प्रतिबद्धता अनुसार सुशासनका सवालमा केही काम गर्न खोजेपछि अन्य विषयमा चित्त बुझ्ने ढंगले प्रस्तुत हुन सकेको छैन। सरकारले 100 दिन पार गर्दासम्म केही काम कार्यवाही सकारात्मक रहे पनि जनअपेक्षा अनुसार काम हुन नसकेको आम नागरिकले गुनासो गर्न थालेका छन्। विगतमा प्रधानमन्त्री र मन्त्रीहरू विभिन्न योजना उद्घाटन गर्ने, रिबन काट्दै हिँड्ने, शिलान्यास कार्यकर्ता भेटघाट गर्दै हिँड्ने परम्परालाई बालेन्द्र नेतृत्वको सरकारले लगभग पूर्ण रूपमा बन्देज नै गरेको छ। कर्मचारीहरूको ट्रेड युनियन विश्वविद्यालयहरूमा हुने विद्यार्थीहरूको राजनीतिक गतिविधि लक्षित संगठन खारेज गर्नु, राजनीतिक नियुक्ति खारेजलाई आम नागरिकले सकारात्मक रूपमा लिएका छन्। पुराना राजनीतिक दलका क्रियाकलापबाट असन्तुष्ट भएर नै मतदाताले रासोपालाई मत दिएका थिए तर जनजीविकाका सवालमा 100 दिनको अवधिमा सरकार चुकेको छ। परम्परालाई निरन्तरता दिँदै सरकारले सम्बन्धित निकायलाई बजार अनुगमन गर्न निर्देशन दिने गरेको छ तर बजार अनुगमन विगतमा जस्तै प्रभावकारी ढंगले अघि बढ़न सकेको छैन। उदाहरणका लागि बजारमा खसीको मासुको मूल्य काठमाडौँ उपत्यका सहित देशका विभिन्न 11 जिल्लामा बर्ड फ्लूको संक्रमण तीव्र फैलिएपछि बजारमा खसीको मासुको माग बढ़ेको छ। यही मौका छोपेर व्यापारीहरूले बर्ड फ्लू संक्रमण अघि प्रति केजी 1400 देखि 1450 रहेको खसीको मासु अहिले 1600 देखि 1800 सम्म पुर्याएका छन् तर बजार अनुगमन सम्बन्धी सरकारी निकाय मौन बसेको छ। पछिल्लो समय देशमा शान्ति सुरक्षाको अवस्था कमजोर बन्दै गएको छ। दिन दहाड़े हिंसा आत्महत्या र लुटपाटका घटना बढ़दै गएका छन्। विगतमा जस्तै यस पटक पनि कृषकका लागि मलखाद सहज रूपमा उपलब्ध हुन सकेको छैन। सरकार गठनको केही समयसम्म सरकारबारे देश नै सकारात्मक रहे पनि पछिल्लो समय प्रश्न उठाउनेको संख्या दिन प्रतिदिन बढ़दै गएको छ। स्वयं सत्तारूढ़ दल रासोपाकै सांसदहरूले सरकारका काम कार्यवाहीप्रति सदनमै प्रश्न उठाउन थालेका छन्।
2: प्रतिनिधि सभाबाट पारित नयाँ प्रतिनिधि सभा नियमावली 2083 व्यवस्था गरिएका कतिपय मुद्दा खारेजीको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सर्वोच्च अदालत पुगेको छ। गम्भीर प्रकृतिका मुद्दा लागेका सांसदलाई कार्यवाही नहुने प्रावधानसहित पारित भएको उक्त नियमावली सच्याउन माग गर्दै कांग्रेस अदालत पुगेको हो। नियमावलीको नियम 140 र नियम 259 लगायत संविधानसँग बाजिएकाले ती मुद्दा बदरको माग गर्दै शुक्रबार रिट दर्ता भएको हो। रिटमाथि संवैधानिक इजलासमा छलफल गर्न अदालतले आगामी 31 गतेका लागि पेशी तोकेको छ। प्रतिनिधि सभाको कुल संख्या नभई उपस्थित संख्याको बहुमतलाई नै सभामुखले बहुमतको गणना गर्न सक्ने र भ्रष्टाचार बलात्कार संगठित अपराध लगायत मुद्दा लागेका सांसदहरूले संसदीय गतिविधिमा सहभागी हुन पाउने प्रावधानसहित नियमावली पारित भएको छ। विपक्षी दलहरूको चर्को विरोधका बीच सभामुख डोलप्रसाद अर्यालले गत जेठ 17 गते विधेयक पारित भएको घोषणा गरेका थिए। उक्त नियमावलीलाई पुनः 6 छलफलमा पठाउनुपर्ने माग राख्दै आएको कांग्रेसले नियमावलीका केही बुदाहरू खारेजीको माग गर्दै अदालत जान बाध्य भएको बताएको छ। कांग्रेस राष्ट्रिय सभामा संसदीय दलका नेता कमला देवी पन्त, प्रमुख सचेतक पदम बहादुर परियार, प्रतिनिधि सभाको संसदीय दलका उपनेता अभिषेक प्रताप शाह, प्रमुख सचेतक वासुना थापाले रिट दर्ता गराएका छन्। कांग्रेस सहित नेकपा एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाका सांसदको विरोध बीच प्रतिनिधि सभा नियमावली पारित भएको घोषणा गरेपछि यो विषयले थप विवाद निम्त्याएको छ।
3: नेपाल कृषि प्रधान देश भए पनि हरेक वर्ष धान रोपाई शुरू हुने बित्तिकै दोहोरिने एउटा पुरानो समस्या फेरि सतहमा आएको छ, रासायनिक मलको चरम अभाव। यस वर्ष पनि असार महिनाभर देशका अधिकांश धान उत्पादन हुने जिल्लाका किसानले डीएपी र यूरिया मल नपाएर मल बिनै धान रोप्न बाध्य भएका छन्। कतै सहकारीमा मल पुगेको छैन भने कतै पुगेको मल केही घण्टामै सकिएको छ। कतिपय स्थानमा किसान घण्टौं लाइन बसेर पनि रित्तो हात फर्किएका छन् भने सीमावर्ती क्षेत्रमा भारतीय बजारमा बजारबाट मल ल्याउने प्रयास गर्दा किसान नै कानूनी झमेलामा परेका छन्। उता सरकारले भने पर्याप्त मौजदात रहेको मल थप मल आउने क्रममा रहेको र वितरण सहज बन्दै गएको दावी गरिरहेको छ। धान उत्पादनका लागि महत्वपूर्ण मानिने मध्य प्रदेशका सप्तरी, सर्लाही लगायत जिल्लामा किसानले माग अनुसार मल पाउन सकेका छैनन्। सप्तरीको राजविराज नगरपालिका 14 किसान इन्द्र नारायण मण्डलका अनुसार आवश्यक मलको 10% पनि उपलब्ध हुन सकेको छैन। सहकारीमा एक पटक सीमित परिणाममा मल आए पनि त्यसपछि आपूर्ति रोकिएको छ। परिणामस्वरूप किसान मल बिनै धान रोप्न बाध्य भएका छन्। विगतमा भारतबाट मल ल्याएर खेती गर्ने किसान अहिले सीमा क्षेत्रमा कड़ाई बढ़ेपछि त्यो विकल्प समेत प्रयोग गर्न नसक्ने अवस्थामा पुगेका छन्। कञ्चनरूप नगरपालिका 12 जनप्रतिनिधि देवी बहादुर खत्री पनि अवस्था फरक नरहेको बताउनुहुन्छ। उहाँका अनुसार करिब 1100 घरधुरी रहेको वड़ामा मागको करिब 10% मात्र मल पुगेको छ। अधिकांश किसान अझै मलको प्रतीक्षामै छन्। मल खोज्दै किसान, आश्वासन बाँड्दै सरकार शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
2: सरकारले निजी क्षेत्रबाट संस्थागत सामाजिक उत्तरदायित्व सीएसआर अन्तर्गत खर्च गर्दै आएको रकम अब प्रत्यक्ष रूपमा खर्च गर्न नपाउने र सरकारी कोषमा जम्मा हुने गरी विधेयक मस्यौदा तयार गरेको छ। कम्पनी कानून सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 मस्यौदामा नेपालमा दर्ता भई संचालनमा रहेका कम्पनीको सीएसआर रकम आफैले खर्च गर्न नपाउने व्यवस्था गर्न लागि हो। प्रस्तावित विधेयकको व्यवस्था अनुसार निजी क्षेत्रले सीएसआर बापतको रकम सरकारले स्थापना गर्न लागि संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्नेछ। यो प्रस्ताव निजी क्षेत्रले लामो समयदेखि अभ्यास गर्दै आएको सीएसआर खर्च प्रणाली भन्दा फरक छ।
3: पशुपतिनाथको 100 रोपनी जग्गा अलपत्र गोर्खापत्रले खबर लेखेको छ। पशुपति क्षेत्र विकास कोष अन्तर्गतको 19,000 रोपनी भन्दा बढ़ी जग्गा मध्ये विभिन्न स्थानमा भूमाफियाको कब्जा र केही स्थानमा अलपत्र